0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सुरु एफएम स्टुडियो टाइम
2: प्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
3: आज 2083 साल असोज 23 गते शुक्रबार सन् 2026 अक्टोबर 9 तारीख असोज कृष्ण पक्षको चतुर्दशी तिथि
1: काया कैरनका साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली
1: राष्ट्रको शान किसान
4: अ कम्प्लिट पाइपिंग सोल्युसन्स
2: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: बाढ़ी पहिरो का कारण क्षतिग्रस्त भएका धेरै सड़क संचालन पछि जनजीवन सहज नेपाल र चीनबीच का प्रमुख व्यापारिक नाका ठप्प हुँदा दशैं बजार प्रभावित
2: मतपत्र छपाईमा ढिलाई हुँदा कांग्रेस महाधिवेशन लम्बियो नयाँ नेतृत्वका लागि आज मतदान पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय हुनु नैतिक रूपमा कमजोर भएको विश्लेषकको भनाई
3: दशैंको चहल पहल शुरू भएसँगै मासुका लागि पशुपक्षी ओसार पसार तीव्र रोग तथा संक्रमणलाई ख्याल गरी ढुवानी मापदण्डको पालना गर्न पशु सेवा विभागको आग्रह
5: सानो किसान होस् अथवा व्यापारी होस् उहाँहरूले चाहिँ पशु ढुवानी मापदण्डको विषयमा बुझ्नु पर्यो र त्यसमा भएका व्यवस्थाहरू सकेसम्म हामीले चाहिँ कार्यान्वयनमा ल्याउन चाहिँ उहाँहरूले यो कुरा चाहिँ बुझ्न आवश्यक छ।
2: एआई प्रविधिमा बढ़दो लगानीले यस वर्ष विश्वव्यापी व्यापार बढ़ने डब्ल्यूटीओ को प्रक्षेपण एशियाको वस्तु निर्यात 9.9% बढ़ने अनुमान
3: र श्रीलंका का पूर्व क्रिकेटर धमनीका फेरि एनपीएल का लागि विराटनगरको प्रशिक्षक।

0: यो चाड़ पर्व में यूरो पेंट्स प्रस्तुत करद रंगीन घर बर्सिंग उपहार रु 50,000 को यूरो पेंट्स को खरीद में पाँन लकी ड्रॉ कूपन अभी पाँन 3 वर्ष एसी 1 साल डबल डोर फ्रिज इंडक्शन चूलो राइस कुकर वॉल क्लॉक बम्पर प्राइस में पाँन एक जोड़ी को लगी बाली टूर यूरो पेंट्स घर मात्र है रंगाउन सपना बनी
1: थोड़े बचत धीरे कायदा बीमा का फायदे फायदा बीमा को क्षेत्र में विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्व को एकमात्र जीवन बीमा कंपनी में जीवन बीमा गरी निश्चिंत बनाऊ न्यून बीमा शुल्क में अधिक बोनस दर रहेको राष्ट्रीय जीवन बीमा कंपनी लिमिटेड रामशाहपथ काठमाडौं साबिकको राष्ट्रीय बीमा संस्थान
2: काया कैरनमा अब खबरको सिलसिला भोटेकोशी त्रिशुली हिमबाड़ी र असोज दोस्रो हप्ताको अविरल वर्षाका कारण क्षतिग्रस्त धेरै राजमार्ग तथा सड़क पुनः सञ्चालनमा आएका छन्। आउने लागेका ठूला चाड़ पर्वलाई लक्षित गर्दै सरकारले युद्ध स्तरमा मर्मतको काम अगाडि बढ़ाएपछि अवरूद्ध राजमार्ग तथा सड़क सञ्चालनमा आएका हुन्। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेले भदौ र असोजको बाढ़ीबाट क्षतिग्रस्त धेरै सड़क तथा राजमार्गमा यातायात सञ्चालन भइसकेको र बाँकी रहेका सड़क तथा राजमार्गमा यातायात सञ्चालनका लागि तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो। वहाँका अनुसार बाढ़ी पहिरोले क्षतिग्रस्त पृथ्वी राजमार्ग बीपी राजमार्ग कान्तिपथ अरणीको राजमार्ग त्रिभुवन राजपथ पुनः सञ्चालनमा आइसकेका छन्। त्यसै गरी भोटेकोशी त्रिशुली हिमबाड़ीकै कारण ठप्प रहेको गल्छी बेत्रावती सड़क खण्डमा यातायात पुनः सञ्चालनमा आइसकेको छ। हिमबाड़ीले मुख्य पासाङ लामो राजमार्ग क्षतिग्रस्त बनाएपछि वैकल्पिक मार्गका रूपमा काठमाण्डु टोखा छहरे गंखार पुल आप्रजर्गा लचेङ सरमथली पाटी खर्काउँदै बोगटी टार कालिका स्थान धुन्चे सड़क खण्ड मर्मत गरेर चार चक्के साना गाड़ीका लागि खुला गरियो। हिमबाड़ीले बगाएको गल्छी बेत्रावती खण्डमा नयाँ ट्र्याक खोलेर रसुवालाई पुनः सड़क सञ्जालमा जोड़िएको छ। यस खण्डमा बेली ब्रिज राख्ने काम चलिरहेको छ। सड़क विभागका अनुसार सड़क पूर्ण रूपमा पूर्ववत अवस्थामा फर्कन केही समय लागे पनि यात्रुहरू काठमाडौँ उपत्यका वा मुख्य शहरबाट घर जान नपाउने वा खाद्यान्न ढुवानी रोकिने अवस्था रहने छैन। बाढ़ी पहिरो प्रभावित रसुवा सहित नुवाकोट धादिङ चितवन र गोर्खाका ग्रामीण सड़कहरूमा समेत प्राविधिक टोली हेभी इक्विपमेन्ट सहित परिचालित छन्। तर मौसमको जोखिम अझै पूर्ण रूपमा नसकिएकाले पहिरोग्रस्त तथा हिलामे सड़कहरूमा यात्रा गर्दा उच्च सतर्कता अपनाउन र चालकहरूलाई सुरक्षित रूपमा गाड़ी चलाउन स्थानीय प्रशासनले आग्रह गरेको छ। गोर्खापत्रमा खबर छ।
3: भदौ र असोजमा भोटेकोशी र कालीगण्डकी नदीमा आएको बाढ़ी पहिरोको प्रभाव दशैं बजारमा समेत परेको छ। यी दुवै बाढ़ी पहिरोका कारण नेपाल र चीन बीचका प्रमुख व्यापारिक मार्ग 1.5 महिनादेखि अवरूद्ध छन्। व्यापारीहरूले चीनबाट सामान ल्याउन नसक्दा दशैं बजार प्रभावित बनेको छ। गएको भदौ 10 मा भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढ़ीले केरोङसम्म पुग्ने सड़क मार्ग र भन्सार नाका पूर्ण रूपमा ध्वस्त बनाएको थियो। यसको 1 महिनापछि असोज 10/11 मा कालीगण्डकी नदीमा आएको बाढ़ीले कालीगण्डकी करिडोरको धेरै सड़क अवरूद्ध भएको छ। यसले पोरला नाकाबाट पनि सामान ल्याउन बन्द छ। लामो समयदेखि तातोपानी नाका बन्द भएका बेला यी दुई नाका पनि बन्द भएपछि दशैंका लागि व्यापारीले चीनबाट सामान ल्याउन पाएका छैनन्। आयात गरेका धेरै सामान बाटोमै अलपत्र परेका छन्। केही व्यापारीले विभिन्न नाका हुँदै सामान ल्याएका छन् तर त्यसरी सामान ल्याउन ढुवानी भाड़ा धेरै गुणा बढ़ेको छ। यसले पनि मूल्य बढ़न पुगेको छ। आजको गोर्खा कारोबार दैनिकमा खबर छ।
2: मतपत्र छपाईमा ढिलाइ हुँदा कांग्रेस महाधिवेशन लम्बिएको छ। असोज 18 मा उद्घाटन भएको 15 महाधिवेशन अन्तर्गत हिजो बिहान 7 बजेदेखि दिउँसो 3 बजेसम्म मतदानको कार्यतालिका थियो तर उम्मेद्वारी दर्ता प्रक्रिया र उम्मेद्वारको नामावली प्रकाशनमा ढिलाइ हुँदा बिहान 10 बजे दिउँसो 1 बजे र दिउँसो 2 बजे मतदान शुरू गर्ने भनेर समय धकेल्दै लगिएकोमा मतपत्र छपाई नसकेपछि अन्तत आज बिहानका लागि मतदान सारिएको छ। निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले 2 लाख भन्दा बढ़ी मतपत्र छापिएको बताउनुभयो। मतपत्रमा संयोजक खड्काको डिजिटल हस्ताक्षर छ भने मतदान अधिकृतहरूले मतपत्रमा हस्ताक्षर गरेका छन्। आज बिहान 7 बजेदेखि दिउँसो 3 बजेसम्म मतदानको समय तोकिएको छ तर साँझ समय लाग्ने आकलन गरिएको छ। हरेक प्रतिनिधिले सभापतिदेखि सदस्यसम्म 23 मतपत्रमा मतदान गर्नुपर्ने हुन्छ। एक प्रतिनिधिलाई मतदान गर्न 30 मिनट लाग्न सक्ने निर्वाचन समितिको अनुमान छ। निर्वाचन समितिले मतदान सम्पन्न भएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतदान सकिएपछि मतपेटिका सुरक्षित रूपमा व्यवस्थापन गरेर आवश्यक प्रक्रिया पूरा गरी मतगणना अघि बढ़ाउने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेकमा गर्ने तयारी छ। दुईदेखि तीन दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक खड्काले बताउनु भएको खबर नयाँ पत्रिकाले लेखेको छ।
3: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी 11 वर्षपछि पदीय जिम्मेवारी सहित पार्टी राजनीतिमा सक्रिय हुनुभएको छ। उहाँले हिजो एमाले वरिष्ठ नेताको शपथ लिनुभएको छ। देशको सर्वोच्च पद राष्ट्रपतिमा झण्डै 7 वर्ष बहाल हुनुभएकी भण्डारीको वरियता एमालेमा पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीपछि रहेको छ। दलको आबद्धता त्यागेर राष्ट्रपति र उपराष्ट्रपति भइसकेको व्यक्ति सक्रिय राजनीतिमा फर्कन पाउने नपाउनेबारे संविधानले केही बोलेको छैन, तर यो नैतिक विषय भएकाले दलीय राजनीतिमा सक्रिय हुनुहुँदैन भन्ने मत व्यापक देखिन्छ। पहिले राष्ट्रपतिका रूपमा गरेका निर्णय विवादमा आउन सक्ने विश्लेषकहरू बताउँछन्। यसअघि भण्डारीकै कार्यकालमा उपराष्ट्रपति हुनुभएका नन्दबहादुर पुन नेकपाको राजनीतिमा सक्रिय हुँदा पनि यसले बहस सृजना गरेको थियो। पूर्व राष्ट्रपति रामवरण यादवका सल्लाहकार हरीश शर्मा संविधानले पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन रोक नलगाए पनि नैतिक प्रश्नको विषय भएको बताउनुहुन्छ। राष्ट्रपतिमा बहाल रहँदा निष्पक्ष ढंगले गरेका काममाथि पनि सक्रिय राजनीतिमा आएपछि प्रश्न उठ्न सक्ने उहाँको भनाई छ। पूर्व प्रधानमन्त्री मातहत पूर्व राष्ट्रपति कान्तिपुरमा खबर छ।
2: सशस्त्रका अतिरिक्त महानिरीक्षक एआईजी वंशीराज दाहालले पदीय आचरण विपरीत गतिविधि गरेको निष्कर्ष जाँचबुझ समितिले निकालेको छ। समितिले हिजो गृहमन्त्री सुधन गुरूङलाई जाँचबुझ प्रतिवेदन बुझाउँदै सशस्त्र प्रहरी नियमावली 2072 अनुसार बर्खास्तसम्मको कार्यवाहीको सिफारिश गरेको छ। पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा निकट बिचौलिया इनाम साह कोटालाई राज्यका केही संवेदनशील सूचना चौहट गरेको अभियोग दालमाथि छ, जसमा गृह मन्त्रालयले उनलाई गएको सोमबार निलम्बन गरी जाँचबुझ थालेको हो। नयाँ पत्रिकामा खबर छ।
3: प्रहरीले काठमाडौँको बुढानीलकण्ठबाट 21 किलो सुन बरामद गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटेको विशेष टोलीले सुन बरामद गरेको प्रहरी उच्च स्रोतले पुष्टि गरेको छ। केही दिनदेखि सुन लुकाएर राखेको सूचनाका आधारमा एउटा घरमा रेकी गरिरहेको टोलीले हिजोकै व्यक्तिसहित सुन बरामद गरेको हो। बरामद भए लगत्तै परीक्षण र नापतौल लिने काम समेत प्रहरीले गरिसकेको छ। बरामद सुन मध्ये 11 किलो तयारी अवस्थामा रहेको र 10 किलो अप्रशोधित सुन भेटेको प्रहरीको भनाई छ। प्रहरी स्रोतका अनुसार सुन ल्याएर भण्डारण गरेर राखेको विषयमा गृहमन्त्री सुदन गुरूङसँग समेत सूचना पुगेको थियो। बरामद सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको प्रारम्भिक आशंका छ। बरामद सुनमा 3 चिनिया नागरिकको संलग्नता रहेको प्रहरी अधिकृतहरूले बताएका छन्। एक नेपाली नागरिकको सहयोगमा उनीहरूले सुन भण्डारण गरेर राखेको प्रहरीको भनाई छ। कान्तिपुरमा खबर छ।
2: काया कैरनमा दशैंमा पशुपंक्षीको कारोबार र ध्यान दिनुपर्ने विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: जहाँ पहिलो आवाज हुन्छ। आखिर किन आफ्नो घर आफ्नै हुन्छ? योजना बदलिए पनि उमङ्ग भई प्लान ए नभई प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही घर, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: खेतबारीमा मल हाल्ने बेला पनि भयो, माटोको अवस्था के छ, कुन बालीमा कति मात्रामा मल हाल्ने, सधैँ अलमल हुने, के गर्ने होला?
2: होइन ए भाइ, यति कुरामा किन चिन्ता लिनु भएको? आफ्नै सुरमा गुनगुन गर्दै हुनुहुन्छ त। तपाईँले नार्क सीमित एग्रो ट्युटर व्हाट्सएप सेवा प्रयोग गर्नु भएको छैन र?
1: ए, कृषि प्राविधिक बाबु पो आउनु भएछ, व्हाट्सएपबाट पनि खेतीको सल्लाह पाइन्छ र?
2: पाइन्छ नि। तपाईँको फोनमा एग्रो ट्युटरको फोन नम्बर 9854149982 सेभ गर्नुहोस्। व्हाट्सएपमा गई एग्रो ट्युटरलाई 0 टाइप गरी पठाउनुहोस्। त्यसपछि एग्रो ट्युटरले सोधेका प्रश्नहरू जस्तै आफूलाई चाहिएको सेवा, खेतको स्थान, आफ्नो खेतको लोकेसन पठाउनुहोस्।
1: व्हाट्सएप नम्बर 9854149982 होइन त? अनि त्यसपछि?
2: त्यसपछि तपाईँको खेतको माटो स्वास्थ्य बारे जानकारी सहितको रिपोर्ट मोबाइलमै आउँछ। त्यसमा माटोमा भएको पीएच, प्राङ्गारिक पदार्थ, नाइट्रोजन, फस्फोरस, पोटासियम, जिंक, बोरोन र माटोको बनोट जस्ता जानकारी हुन्छन्। त्यसैका आधारमा बाली अनुसार मल सिफारिस पनि प्राप्त गर्न सकिन्छ।
1: ए, उसो भए त अनुमानको भरमा मल हाल्नु नपर्ने पो रहेछ।
2: हो नि भाइ, माटो बुझेर आवश्यक मल प्रयोग गर्दा लागत व्यवस्थापन, माटोको स्वास्थ्य संरक्षण र उत्पादन सुधारमा सहयोग पुग्छ।
3: नार्क सीमित एग्रो ट्युटर प्रविधिसँग जोडियौ, माटो बुझौ, आधुनिक खेती गरौ, उत्पादन बढाऊ।
2: यस सम्बन्धी ट्युटोरियल भिडियो सीमित र राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रको फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाखिमपाट काठमाडौँ।
1: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ।
2: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
1: विशेषताहरू:
2: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
1: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
2: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
2: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कहिरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पहिरोका कारण क्षतिग्रस्त भएका धेरै सड़क सञ्चालनपछि जनजीवन सहज, नेपाल र चीन बीचका प्रमुख व्यापारिक नाका ठप्प हुँदा दशैं बजार प्रभावित, मतपत्र छपाईमा ढिलाइ हुँदा कांग्रेस महाधिवेशन लम्बियो, नयाँ नेतृत्वका लागि आज मतदान, पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय हुनु नैतिक रूपमा कमजोर निर्णय भएको विश्लेषकको भनाई, सशस्त्रका एआईजी दाहालले आचरण विपरीत गतिविधि गरेको निष्कर्ष, बुढा नीलकण्ठबाट 21 किलो सुन बरामद लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी प्रसंग, दशैंको चहल पहल शुरू भइसकेको छ। पशु पंक्षीजन्य अर्थतन्त्रको प्रभावका हिसाबले पनि यो पर्व महत्वपूर्ण छ। अरू बेला भन्दा दशैंमा विशेष गरी खसी, बोका, भेड़ा, च्यांग्रा, राँगा, हाँस, कुखुराको मासु अत्यधिक खपत हुने गर्छ। काठमाडौँ उपत्यकामा मात्रै यसपटक 40,000 संख्यामा खसी, बोका र च्यांग्राको खपत हुने प्रारम्भिक अनुमान पनि छ। यो माघ धान्न बाहिरी जिल्लाबाट भित्र्याउने क्रम शुरू भइसकेको छ। यस्तै लेकमा पालिएका भेड़ा च्यांग्रा मुख्य शहरमा बिक्रीका लागि झार्ने पनि गरिन्छ। यसरी पशुपंक्षी ओसार पसार गर्दा रोग तथा संक्रमण एक ठाउँबाट अर्को ठाउँमा सर्ने जोखिम हुन्छ। यस्तो बेला सावधानी अपनाउन र भएका मापदण्डको पालना गर्न किसान र व्यवसायीलाई पशु सेवा विभागको आग्रह छ। थप जानकारी सहित साथी मदन पौड्याल।
6: दशैंमा पशु चौपाया तथा पशुपंक्षीको कारोबार धेरै हुने हुँदा यसले कृषि अर्थतन्त्रलाई चलायमान बनाउने गर्छ। यो बेला मासुको उपभोग अरू बेला भन्दा अत्यधिक हुने गर्छ। किसानले दशैंका लागि भनेर पहिलादेखि नै खसी बोका, भेडा च्यांग्रा, राँगा, हाँस कुखुरा पाल्ने गर्छन्। आफूले पालेका पशुपंक्षी बेचेर कतिपयले मुख्य चाडपर्व दशैं तिहार मनाउने अनि घर खर्च धान्ने पनि गरेका छन्। यो हाम्रो कृषि अर्थतन्त्र विगतदेखिकै अभ्यास हो भन्नुहुन्छ पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ।
7: यो अर्थसँग पनि जोडिएको छ होइन, र धेरैजनाको दशैंमा म यो यतिवटा खसीबोका काट्छु, यसरी म चाहिँ म यो दशैं टार्छु भन्ने खालको हुन्छ। त्यसैले यसको त पशुपालन अथवा पशुको बेचबिखनबाट आमदानी गरेर आर्थिक जो गर्ने त महत्वपूर्ण विषय नै।
6: काठमाडौँ उपत्यकामा मात्रै यसपटक 40,000 संख्यामा खसी र च्यांग्राको खपत हुने अनुमान छ। यो खपत धान्न व्यवसायीले गाउँ गाउँ गएर किसानसँग खरिद गरी पशु चौपाया ल्याएर बिक्री गर्छन्। यो बेला सबैभन्दा ठूलो आर्थिक कारोबार पशुजन्य क्षेत्र खसी बोका, भेडा च्यांग्रा, राँगा, हाँस कुखुरामा हुने गर्छ। पशुपंक्षीको ओसार पसार र ढुवानीमा आवश्यक सावधानी नअपनाउँदा रोग तथा संक्रमण एक ठाउँबाट अर्को ठाउँमा फैलन सक्ने, जनस्वास्थ्यमा पनि असर पर्ने तथा नोक्सानीको जोखिम पनि उत्तिकै हुन्छ।
7: प्रत्येक खोर गोठबाट चाहिँ केही संख्यामा भनौँ न हजुरको पशुहरू राँगा हुन सक्छ, बंगुर हुन सक्छ, खसी बोका हुन सक्छ, त्यसरी उठाएर पनि लिएर आउन सक्छ होइन। सो यस्तो बेलामा चाहिँ सबैजनाले मैले भने चाहे त्यो सानो किसान होस् अथवा व्यापारी होस् उहाँहरूले चाहिँ पशु ढुवानी मापदण्डको विषयमा बुझ्नु पर्यो र त्यसमा भएका व्यवस्थाहरू सकेसम्म हामीले चाहिँ कार्यान्वयनमा ल्याउन चाहिँ उहाँहरूले यो कुरा चाहिँ बुझ्न आवश्यक छ।
6: सुरक्षित ढुवानी नहुँदा पशुहरू बिरामी पर्ने वा मर्ने हुनाले ढुवानीकर्ता र व्यापारीले पनि ध्यान पुर्याउनु पर्छ। गाड़ीको छत वा डिक्कीमा ढुवानी निषेध छ। त्यस्तै पीपीआर, खोरेज जस्ता रोग लागेको भए ओसार पसार गर्नु हुँदैन। सकेसम्म धेरैको संख्यामा एकै ठाउँमा पशुपंक्षी राख्नु पनि हुँदैन अनि ढुवानीका बेला

0: फैलन सक्ने रोग र संक्रमण अनि यसबाट भोलिका दिनमा व्यवसायमा पुग्न सक्ने क्षतितर्फ पनि बेलैमा सचेत बन्नुपर्ने खाँचो छ।
1: दशैंमा हुने पशुपन्छीको कारोबार, यसको कृषि अर्थतन्त्रमा प्रभाव तथा सुरक्षित ओसार पसारको महत्व बारे पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। फेरि खबरको सिलसिला, राज्यको स्थायी सरकार हो निजामती सेवा, तर स्थायी सरकारमा हुण्डरी ल्याएको छ। संघीय निजामती सेवा विधेयकले 55 वर्ष उमेर पुगेका र 30 वर्ष सेवा अवधि भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने उद्देश्यले विधेयक आएको भन्दै कर्मचारीले धमाधम राजीनामा दिइरहेका छन्। अर्कोतिर 55 वर्ष उमेर समूह र 30 वर्ष सेवा विधि सम्बन्धी प्रस्ताव भने एकपटक अर्थात हाल कार्यरत कर्मचारीको हकमा मात्रै लागू हुने भनिएकाले विभेदकारी भन्दै कर्मचारीमा तीव्र असन्तुष्टि छ। त्यति मात्र होइन, भएका कर्मचारीलाई एकैपटक ठूलो संख्यामा घर पठाउने र रिक्त स्थानमा नयाँ भर्ना गर्दा राज्यलाई ठूलो आर्थिक भार पर्ने भन्दै विज्ञहरू चिन्ता व्यक्त गर्न थालेका छन्। पूर्व सचिव भरत थापा संघीय निजामती सेवा विधेयक धेरै वर्षको पर्खाइपछि आउनु सकारात्मक कदम भए पनि यसमा समावेश गरिएका कतिपय प्रावधानहरूले सिंगो कर्मचारी वृत्तमा गम्भीर संशय र अन्यल पैदा गरेको बताउनुहुन्छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: सर्पको टुकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौं। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौं। सम्भव भएसम्म भुइँमा नसुतौं। झुल लगाएर सुत्ने बानी गरौं।
3: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौं। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौं। वरपर घाँसपात र झारपात काटेर सफा राखौं। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौं। काट्ने, चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ, आफ्नो हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागी जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्सन।
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
3: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 44 28 242 44 28 242। कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। नेपालमा विद्युतीय कारोबारको संख्या र आकार बढ़दै गइरहेको छ। हरेक वर्ष जसो अनलाइन अर्थात डिजिटल माध्यमबाट भुक्तानी गर्ने क्रम अविश्वसनीय रूपमा वृद्धि भइरहेको छ। तर देशको झण्डै 79% जनसंख्याले प्रयोग गर्ने बिजुलीको बिल डिजिटल प्रणालीबाट भुक्तानी गर्ने ग्राहकको संख्या भने अनुमानको तुलनामा अत्यन्त न्यून देखिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार बिजुली उपभोग गर्ने 100 ग्राहक मध्ये 27 जनाले मात्र डिजिटल प्रणालीको प्रयोग गरेर भुक्तानी गर्ने गरेका छन्। यसको अर्थ 100 मध्ये 73 जना ग्राहकले अझै पनि भौतिक रूपमा काउन्टरमा उपस्थित भएर नै महसुल तिर्ने गरेका छन्। डिजिटल भुक्तानीले नागरिकको समय र आवजातको खर्च बचत गर्छ। नगद कारोबार घट्दा वित्तीय पारदर्शिता र सुरक्षा स्वाभाविक रूपमा बढ़छ। तर डिजिटल भुक्तानी अपेक्षा अनुसार न्यून हुनु आश्चर्यजनक रहेको ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठले बताउनु भएको छ। प्राधिकरणले काउन्टरको संख्या र त्यसमा हुने निर्भरता घटाउँदै डिजिटल प्रणालीलाई प्राथमिकता दिन सके प्रशासनिक खर्च घटाउन सकिने निष्कर्ष समेत निकालेको छ। यसैबीच विद्युत प्राधिकरणले डिजिटल भुक्तानीमा ग्राहक आकर्षित गर्न स्मार्ट पे रिवार्ड कार्यक्रम ल्याएको छ। प्राधिकरण संचालक समिति सदस्य अंशु किरण साईका अनुसार

0: डिजिटल माध्यमबाट विद्युत महसुल तिर्ने अभ्यासलाई प्रोत्साहित गर्न उपभोक्तालाई थप सुविधा दिने निर्णय समेत भएको छ। कारोबार दैनिकमा खबर छ।
1: अब विदेशको खबर। मध्यपूर्व द्वन्द, ऊर्जा आपूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबावका बावजूद विश्व व्यापार अपेक्षा भन्दा बढ़ी लचिलो देखिएको विश्व व्यापार संगठन डब्ल्यूटीओले जनाएको छ। एआई प्रविधिमा बढ़दो लगानीका यस वर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने प्रक्षेपण छ। आपूर्ति श्रृंखलामा गरिएको अनुकूलन र एआई पूर्वाधारमा बढ़ेको लगानीले व्यापार वृद्धिलाई मुख्य टेवा दिएको डब्ल्यूटीओको निष्कर्ष छ। सेमी कण्डक्टर सर्भर तथा उपकरणको व्यापार अघिल्लो वर्षको यही अवधिको तुलनामा 67% बढ़ेको छ। डब्ल्यूटीओकी प्रमुख एनगोजी ओगन्जो इवे आलाले अवरोधका बावजूद विश्व व्यापारले देखाएको लचिलोपन सकारात्मक रहेको बताउनु भएको छ। यद्यपि सबै देशले एआईबाट सृजना भएका अवसरको समान लाभ लिन नसक्ने निष्कर्ष समेत संगठनको छ।
0: अब खेल खबर। एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किङ्सले श्रीलंका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धमिता प्रसादलाई प्रशिक्षकका रूपमा फेरि जिम्मेवारी दिएको छ। तीव्र गतिका बलर उनले 25 टेस्ट, 24 एकदिवसीय र 14 टी20 खेलेका छन्। अमेरिका राष्ट्रिय टोली, नेपाल र ओमानको बलिङ प्रशिक्षक रहिसकेका उनले लंका प्रिमियर लीगमा कोलम्बो किङ्स, क्याण्डी बोर्ड्स र क्याण्डी रोयल्समा पनि काम गरेका छन्। विराटनगरले विदेशी खेलाड़ीमा चरित असलंका, शुभम रंजन लय लगायतलाई यसरी अनुबन्ध गरिसकेको छ। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म आयोजना हुने देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो। अहिले त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति, दर्शक प्यारापिटमा नयाँ कुर्सी जडान, पिच र आउटफिल्डको अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन तथा प्रवेशद्वार निर्माणको काम तीव्र गतिमा भइरहेको छ।
1: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती, गण्डकी र बागमती प्रदेशका पहाड़ी केही ठाउँमा हल्का पानी परेको छ। साथै पश्चिम एक दुई ठाउँमा पनि छिटपुट पानी परेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकीका एक दुई ठाउँमा छिटपुट बाहेक देशका अरू ठाउँमा पानी परेको छैन। आज दिउँसो कोशी, बागमती र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा कोशी प्रदेशको तराईका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मधेश प्रदेश तथा कोशी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा बादल लाग्नेछ। साथै देशको हिमाली र पहाड़ी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: चालू आर्थिक वर्षको बजेट सम्बन्धी सर्वोच्चमा परेको रेट टुङ्गो लागेपछि मात्रै सुदूरपश्चिम प्रदेश सरकारले नयाँ बजेट ल्याउने भएको छ। चालू आर्थिक वर्ष 83-84 बजेट ल्याउने अन्तिम तयारीमा रहेको बेला सर्वोच्च अदालतले कारण देखाओ आदेश जारी गरेपछि प्रदेश सरकारले बजेट प्रस्तुत रोकेको हो।
1: देशकै ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयले चालू शैक्षिक सत्रका लागि 30,87,11,00,000 रूपियाँको बजेट ल्याएको छ। असारमै ल्याउनु पर्ने नीति तथा कार्यक्रम र बजेट त्रिवीले हिजो मात्रै 67 वार्षिक दिवसको बैठकबाट पारित गरेको हो।
0: उपभोक्ताले अब जुनसुकै ब्रान्डका ग्यास सिलिण्डर साट्न पाउने भएका छन्। लामो समयदेखि सहज रूपमा ग्यास नपाएर शास्ति भोग्दै आएका उपभोक्तालाई चाडपर्वको समयमा सहज आपूर्ति गर्न उद्योगीहरूले यस्तो व्यवस्था गर्ने निर्णय गरेका हुन्।
1: सन् 2026 साहित्यतर्फको नोबेल पुरस्कार क्यानाडाकी कवयित्री तथा निबन्धकार एन कार्सनलाई प्रदान गर्ने निर्णय गरिएको छ। द स्वीडिस एकाडेमीले हिजो उहाँलाई साहसिक र मौलिक सृजनाका लागि, जसले शास्त्रीय परम्परासँगको जीवन्त सम्वाद मार्फत समकालीन साहित्यमा नयाँ रूपहरूको निर्माण गरेको भन्दै यस वर्षको प्रतिष्ठित पुरस्कार प्रदान गर्ने घोषणा गरेको हो।
0: श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई अनिवार्य रूपमा चाडपर्व खर्च उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानहरूलाई निर्देशन दिएको छ। विभागमा कतिपय रोजगारदाता तथा प्रतिष्ठानले श्रमिकलाई चाडपर्व खर्च उपलब्ध नगराएको गुनासो आएकाले विभागले हिजो विज्ञप्ति मार्फत यस्तो निर्देशन दिएको हो।
1: झापा, दमको, बेलडाँगी र मोरङको पथरी सनितरेमा बसोबास गर्ने भूटानी शरणार्थीले दिगो समाधान खोजेका छन्। 3.5 दशक अघि भूटानबाट लखिएका नेपालीभाषी भूटानी शरणार्थीले दिगो समाधानका लागि पहल गरिदिन नेपाल सरकारलाई आग्रह गरेका हुन्।
0: अखिल नेपाल फुटबल संघ इन्फाका अध्यक्ष पंकज विक्रम लिम्बुवाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत संजीव पाण्डे विरूद्ध ठगी र खेलमा मिलिमेतो सम्बन्धी मुद्दा दायर भएको छ। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानका आधारमा जिल्ला अदालत ललितपुरमा हिज हिजो मुद्दा दायर भएको हो
1: र नेकपा एमालेले आउँदो मंगसिरको पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको छ। काया कैरनमा अब पालो उखानको
0: पढेर कहिल्यै सकिँदैन।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
0: बाढ़ी पहिरोका कारण क्षतिग्रस्त भएका धेरै सड़क सञ्चालनपछि जनजीवन सहज। नेपाल र चीनबीचका प्रमुख व्यापारिक नाका ठप्प हुँदा दशैं बजार प्रभावित।
1: मतपत्र छपाईमा ढिलो हुँदा कांग्रेस महाधिवेशन लम्बियो। नयाँ नेतृत्वका लागि आज मतदान। पूर्व राष्ट्रपति राजनीतिमा सक्रिय हुनु नैतिक रूपमा कमजोर निर्णय भएको विश्लेषकको भनाई।
0: दशैंको चहल पहल शुरू भएसँगै मासुका लागि पशुपक्षी ओसार पसार तीव्र। रोग तथा संक्रमणलाई ख्याल गरी ढुवानी मापदण्डको पालना गर्न पशु सेवा विभागको आग्रह।
1: एआई प्रविधिमा बढ़दो लगानीले यस वर्ष विश्वव्यापी व्यापार बढ़ने डब्ल्यूटीओ को प्रक्षेपण। एशियाको वस्तु निर्यात 9.9% बढ़ने अनुमान।
0: र श्रीलंका पूर्व क्रिकेटर धम्मिका फेरि एनपीएलका लागि विराटनगरको प्रशिक्षक।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ दुईजना युवाहरू भन्दैछन्। एकजनाले भन्दैछ, कांग्रेसको केन्द्रीय सदस्यमा उम्मेद्वारी दियो, यति भएपछि गाउँघरतिर नेता पल्टेर हिँड्न कसले सेक्ने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं।

0: सही ठाकुरा प्रश्न विचार जानो रेडियो नेटवर्क
1: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
2: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
1: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
2: फोन नंबर 082-562-601 98578-35990 98578-31-84 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महीने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
0: पुरुष स्वास्थ्य आफ्नै जिम्मेवारी लाज होइन स्वस्थ रहने गरौं तयारी समस्या लुकाएर नबसौं समयमै जाँच गराउँ
2: यौन स्वास्थ्य होस् वा प्रजनन स्वास्थ्य ढुक्क भएर विशेषज्ञसँग कुरा गरौं
0: नेपालमै पहिलो पुरुष स्वास्थ्य क्लिनिक त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगंज
2: हरेक दिन बिहान 9 बजेदेखि दिउँसो 1 बजेसम्म विशेषज्ञ सेवा सोमबार मंगलबार र बिहीबार बिहान 11 बजेदेखि 1 बजेसम्म
0: जाँच गरौं सल्लाह लिऊ स्वस्थ जीवन तर्फ अघि बढौं
3: त्यही भएर हाम्रो पाँचवटा जिल्लामा ठूल्ठूलो त्यतिखेर द्वन्द्वका कारणले सिर्जना हुने घटनाहरू यहाँहरूले पनि सुन्नु भएन
4: तपाईँले जितेर आइसकेपछि अनि तपाईँसँगको प्रतिस्पर्धामा पराजित हुनुभएका नेताहरूसँग कतिवटा सम्वाद र टेलिफोन कुराकानी भएको
3: टेलिफोन कुराकानी भन्दा पनि हामी सामाजिक राजनीतिक क्रियाकलापहरूमा सँगसँगै
4: कतिपटक
3: मसँगै अब निकटतम प्रतिस्पर्धी रहनुभएको साथीसँग होइन मित्रसँग चाहिँ अब उमेरले मभन्दा कम हुनुभए तापनि उहाँसँग मैले 3 सार्वजनिक कार्यक्रमहरूमा सँगसँगै अंगालो हालेरै उहाँले दाई नै भन्नुहुन्छ म साथी नै भन्छु होइन पल्लाजी भन्छु अनि त्यसमा हाम्रो मेरो चाहिँ कुनै ऊ छैन म निर्वाचन हार्दा पनि मलाई जित्नेलाई आफ्नै जस्तो लाग्दछ र उहाँले पनि आफ्नै जस्तो ठान्नुहुन्छ र त्यस पछाडि गर्ने जनतासँग सम्बन्धित विषयवस्तुहरूमा हामी एउटै टेबलमा बसेर सम्वाद गरेर यसरी जाउँ है भन्ने किसिमको कल्चर हाम्रो पाँचवटा जिल्लामा चाहिँ छ अरू जिल्लामा के छ थाहा छैन होइन
4: अनि जनताले अरू के भन्नु भएको छ पाँचवटाको नागरिकले ताकि त्यो तपाईँले काम पूरा गर्नुपर्नेछ गर्दै
3: यही कुरा भन्न खोज्दै थिएँ मैले अघि अहिले अलिकति विषयवस्तु के अरे यसपटिको निर्वाचनमा पाँच थर जिल्लामा मैले उम्मेद्वारको रूपमा गाउँ बस्तीमा डुल्दै गर्दा होइन गाउँ बस्तीमा डुल्दै गर्दा सबै दाजुभाइहरूसँग आमा बुबाहरूसँग भेटघाट गर्दै गर्दाखेरि मैले विगतको निर्वाचनमा यत्रो डायरी बोकेर हिँडेका थिएँ र त्यो डायरीमा त्यहाँका के अरे विकास निर्माण कुलो पैनी बाटा घाटा होइन यी यावत विषयवस्तुहरूमा चाहिँ माग आउने गर्दथ्यो र त्यो डायरी भरिन्थ्यो यसपटक फरक के देखियो भने सानो एउटा पकेट डायरी बोकेको थिएँ अनि उम्मेद्वारले पकेट डायरी पनि नबोके हिँड्ने भनेर तल तुम्बेवा गाउँपालिकामा मेरो एउटा शुभचिन्तक खड्ग सर भन्ने हुनुहुन्छ खड्ग थापा सर उहाँले चाहिँ एउटा डायरी र कलम किनेर यो बोकेर हिँड्नुहोस् भन्नुभएको थियो यो पर्दैन भने बोकेर त हिँडे तर पकेट डायरीमा त्यो पकेट डायरीभित्र पनि योजनाको मागहरूको विषयवस्तु उठेन भन्नुको अर्थ पाँचथर जिल्लावासीहरूको चेतनाको स्तर धेरै उठ्यो सांसद भनेको विकास गर्न जाने आफ्नो ठाउँमा त छँदैछ तर त्योभन्दा बढ्ता कानून निर्माण गर्नका निम्ति जाने हो
4: त्यसो भए तपाईँले पुल बनाउँछु बाटोघाटो बनाउँछु भनेर भन्नुभयो
3: मैले एउटा पनि आश्वासन दिनु परेन
4: जनताले तपाईँ नद्याकी जनताले
3: होइन जनताले नै माग गर्नु भएन तपाईँ जितेर गएपछि कहाँ कहाँ सम्भव हुन्छ सम्भव गर्न के अरे हुने ठाउँमा गर्नुहोस् तर यो नै गर्नुहोस् भनेर अहिले नै चाहिँ हामी भन्दैनौँ भनेर भन्नुभएको छ
4: त्यसो भए तपाईँले आफ्नो मनले चाहिँ के कुन कुन ठाउँमा
3: सबैभन्दा ठूलो कुरा त हामीले सड़क यातायात नै हाम्रो जीवन रेखा रहेछ सड़क यातायात राम्रो भयो भने एउटा बिरामीले उपचार पनि छिट्टो पाउने होइन देश परदेश जानेहरूलाई पनि सजिलो हुने त्यसको अतिरिक्त हाम्रो उत्पादनहरूलाई कृषि उत्पादनहरूलाई बजारमा ल्याउन पनि सजिलो हुने जस्ता जनजीविकासँग जोडिएको हुनाले सड़कलाई नै पहिलो प्राथमिकता हो हामीले चाहिँ गाउँपालिका गाउँहरूलाई जोड्ने सड़कहरूलाई चाहिँ कालोपत्र सहयोग गर्ने हाम्रो प्राथमिकता पहिलो सड़कमै हो। त्यस पछाडि हामीले कृषि उत्पादनलाई नै बढ़ाउनु पर्दछ र अहिले हाम्रो पाँचतर जिल्लामा चाहिँ विशेष गरेर मौसमी किसिमका फलफूलहरू उत्पादन गर्ने डेरी व्यवसायलाई अलिकति चाहिँ नि प्रोत्साहित गर्ने यी कुराहरूले चाहिँ जनताले घरमै बसेर चाहिँ पकेटमा आफ्नो खर्च बढ्छ होइन आर्थिक आमदानी चाहिँ जोगो गर्न सक्नु हुँदो रहेछ भन्ने किसिमको हामीले अनुभूति गरेका छौँ। हामी पनि त्यही लेभलबाटै हुर्केर आएका, हामी कुनै माथिल्लो लेभलका कुनै चाहिँ नि होइन, हामी जुन जहाँ हाम्रा पाँचसरे दाजुभाइहरू बस्नुहुन्छ त्यही बसेका त्यही लेभलबाट त्यही चाहिँ नि आफ्नो पेसा व्यवसायबाट उठेको हुनाले त्यहाँ त यापत समस्या छ। त्यसैले कृषिलाई चाहिँ अलि बढ़ी नै प्रोत्साहित गर्नुपर्छ।
4: पाँचसर जिल्लालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउनको लागि अथवा समृद्ध बनाउनको लागि एउटा त कृषि, दोस्रो के छ जुन बेचेर
3: नगदे बानी र पछिल्लो अवस्थामा चाहिँ बिस्तारै पर्यटन

0: तपाईले निर्वाचित भएर आइसकेपछि यो क्षेत्रमा आर्थिक धार्मिक पर्यटन क्षेत्रमा चाहिँ के मिलाउँछ अब
1: होइन अब मुख्य गरेर त्यहाँको यथार्थ परिस्थिति के हो होइन डिमान्ड बेस होइन र त्यसपछि आवश्यकतामा आधारित विषयवस्तु के हो भन्ने विषयवस्तुहरू अघि दुईटा चरण गयो कृषि र सड़क यातायातको विषयवस्तु विद्युतीकरण हाम्रोमा समस्या होइन हामीले उहिले नै फुल होइन 100% चाहिँ नै विद्युतीकरण हामीले उहिले नै गरिसकेको हो अब हामीले बाटाघाटामा समस्या भएन त्यसलाई स्तरोन्नति गर्ने र बाह्रैमास चल्ने बाटाघाटा बनाउने र कृषि उत्पादनलाई बाहिर निकाल्ने कुरा छँदै रह्यो जहाँसम्म पर्यटन संस्कृतिसँग सम्बन्धित विषयवस्तुहरू पाँचौं जिल्ला चाहिँ विशेष गरेर लिम्बू समुदायसँग सम्बन्धित विषयवस्तुको चाहिँ हक नै हो किनभने महागुरू फाल्गुनन्दको तपोभूमि पनि त्यही छ तपोभूमि भएको ठाउँलाई लब्रेकुटी भन्छ अनि उहाँको समाधि स्थल पनि त्यही छ त्यो भनेको चाहिँ सिलौटी भन्छ अनि जुन फिदिम बजार यहाँ पनि पुग्नु भएको होला तर टाढा छ होइन पुग्नु भएको छैन भने पनि फिदिम बजार जुन छ
0: तीन पटक
1: पुग्नु भएको छ भने तपाईँलाई त्यहाँको लोकेशन राम्रो थाहा छ फिदिम बजार चाहिँ 10 मेची के अरे पूर्व पश्चिम मध्य पहाड़ी राजमार्गले छुने शहरहरूको 10 नमूना शहरहरू मध्ये एउटा हो र त्यो भएको हुनाले अलिकति सुन्दर त छँदैछ नै त्यो फिदिम बजारबाट तपाईँले उत्तरतिर फर्केर जुन एउटा सानो डाँडा छ त्यसलाई आम्बे बजार भन्छ गढ़ी भन्छ त्यो गढ़ी डाँडा यस्तो ऐतिहासिक डाँडा हो जतिखेर पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दै जाने क्रममा पूर्वका लिम्बू राजाहरूसँग लड़ाई गर्दा जित हार नभएपछि होइन लामो समय लडाई चल्यो एकीकरणको सन्दर्भमा जितहार भएन जितहार नभएपछि लिम्बू राजाहरूसँग त्यहाँ एउटा चाहिँ नि लिम्बू भाषामा चुम्नम भन्छ त्यसलाई होइन सभा एउटा चाहिँ नि मिटिङ गरेर त्यहाँ चाहिँ नेपाल एकीकरणमा लिम्बू हरूले शासित गर्दै गरेको क्षेत्रलाई नेपालमा एकीकरण गरेको एउटा ऐतिहासिक सम्झौताको भूमि छ त्यो पनि एउटा ऐतिहासिक रूपबाट नेपाल एकीकरणसँग जोड़िएको ऐतिहासिक तथ्यको आधारमा त्यो एउटा महत्वपूर्ण ठाउँ छँदैछ त्यसका अतिरिक्त चाहिँ नि तपाईँको जुन लब्रेकुटी सिलौटी महागुरू फाल्गुनन्दको चाहिँ तपोभूमि र समाधि स्थल रहेको क्षेत्रलाई चाहिँ लिम्बू धर्मावलम्बीहरूको निम्ति के अरे किराँत धर्मावलम्बीहरूको निम्ति एउटा चाहिँ नि डेस्टिनेशन पोइन्ट जसरी हिन्दू धर्म मान्ने मान्छेहरू भारतका चारधाम घुमिसकेपछि अन्तिममा पशुपतिनाथ आएर मात्रै आफ्नो चाहिँ नि के अरे धाम यात्राको समाप्ति अथवा के अरे त्यसको पूर्ण पुहुन्छ भन्ने महसुस गरे जस्तै होइन हाम्रो चाहिँ बुद्ध धर्म मान्ने मान्छेहरू चाहिँ परम चाहिँ लुम्बिनीमा गएर भगवान बुद्धको जन्मस्थल पुगेपछि आफूलाई चाहिँ मोक्ष प्राप्ति गरेको महसुस गर्छन् मुस्लिम धर्म मान्छे मान्ने मान्छेहरू मक्का मदिना जान्छन् त्यस्तै किरात धर्म मान्ने मान्छेहरूले महागुरू फाल्गुनन्दलाई आफ्नो भगवानको रूपमा उहाँहरूले चाहिँ पूजा गर्नुहुन्छ उहाँहरूले मान्नुहुन्छ त्यो सन्दर्भमा त्यो क्षेत्रलाई किरात धर्मको चाहिँ एउटा हब र किराँत संस्कृतिको एउटा विश्वविद्यालयको रूपमा चाहिँ त्यसलाई के अरे अगाडि बढाउन सकिने पर्याप्त सम्भावनाहरू छन्
0: तपाईँले जति भन्नुभयो नि एउटा फिल्म बजारदेखि बडापाखा अगाडि माथिपट्टि गरी पनि भयो अनि लग्रीपट्टिको कुरालाई सम्भव त्यहाँ पुग्दाखेरि यस्तो लाग्दैन कि यो किराँत समुदाय मात्रै हो अरू समुदायका मान्छे आएर पनि त्यो डाँडापाखामा यस्तो गजबसँग त्यहाँ छोटो समय भयो बिताउँदाखेरि एक प्रकारको सन्तुष्टि सायद सबैले प्राप्त हुन्छ अब त्यसको लागि त तपाईँले एउटा सांसदको रूपमा त त्यहाँ लगानी गर्नुपर्ने होला समाजकारी भूमिका निर्वाह गर्नुपर्ने होला 5 ती पर्यटकीय क्षेत्रमा यो यो काम चाहिँ हुनेवाला छ त्यसको नेतृत्व चाहिँ मैले लिनेवाला छु भन्ने कुरा के छ भने
1: होइन सबैभन्दा ठूलो कुरा त अब अघिले पनि भनियो त्यो क्षेत्रहरूलाई अलिकति इन्करेज गर्नको निम्ति सबैभन्दा पहिले सड़क सुविधा नै आवश्यक पर्छ सड़क सुविधाले पहुँच पुर्याइदिने दोस्रो कुरा चाहिँ मेरो मनभित्र रहेको होइन त्यहाँको पब्लिकले फिल गरेको तर प्रष्ट रूपमा यसो गर भनेर नभनेको स्थिति रहेको चाहिँ जुन लब्रेकुटी सिलौटी क्षेत्र छ त्यो सिलौटी क्षेत्रलाई किराँत विश्वविद्यालय त्यो क्षेत्रमा स्थापित गर्ने र त्यहाँबाट किराँत धर्म संस्कार संस्कृति होइन किराँतहरूको जुन छ नि एउटा जुन जीविकासँग सम्बन्धित विषयवस्तुहरूमा विश्वव्यापी रूपबाट अन्तर्राष्ट्रिय रूपबाट चाहिँ किराँत समुदायसँग सम्बन्धित विषयवस्तुहरूमा चाहिँ उहाँहरूले जानकारी प्राप्त गर्नुहुन्छ पढ्नुहुन्छ भन्ने एउटा मेरो सपना छ होइन त्यसका अतिरिक्त अब अन्य फेरि अन्य धर्म सम्प्रदायहरू पनि उत्तिकै नजिक उत्तिकै प्रिय
0: हुनुहुन्छ झन् हिन्दू धर्म मान्ने अहिले त क्रिस्चियन धर्म मान्ने अनि त्यस पछाडि अहिले स्वर्गीय मार्ग भन्ने एउटा थियो नजिकै एउटा किसिमको उपनिविचार पनि आएको छ त्यसका अतिरिक्त चाहिँ बौद्ध धर्म मान्ने सबै धर्म सम्प्रदायमा भएकोहरूको पाँच सर्चे संगम स्थलै जस्तो लाग्दछ त्यसो भएको हुनाले उहाँहरूको निम्ति पनि चाहिँ केही न केही गर्न सके हुन्थ्यो भन्ने किसिमको हो त्रुटि चाहिँ छ
2: अनि अब यो

0: छ। यसमा यो खेती किसानी बाहेक अरू अघि तपाईँले पनि भन्नुभयो कि अरू नेता जस्तो होइन अरू सांसद जस्तो होइन मारिमरिकहरू फरक ढङ्गबाट सोचिराखेको छ गरिराखेको छ भने
1: अवश्य
0: अब चाहे त्यो आफ्नो मतदातालाई भेट्न जाने कुराहरूलाई अथवा संसदमा लगातार हाजिर लगाउनुभयो भने अहिलेसम्म तपाईँले
1: आफूलाई
0: गरिराख्नु भएको छ होइन अरू अरू चाहिँ यो पनि जो अरू सांसदले गरेको थिएन आफ्नो जिल्लाको लागि त्यो पनि मेरो तर्फबाट हुन्छ भन्ने ढङ्गबाट केही छ अरूभन्दा फरक।
1: अब नयाँ कुरा चाहिँ मैले पर्यटन क्षेत्रलाई अब पहिचान गर्नुपर्छ। अब हाम्रो जिल्ला चाहिँ पाँचथर चाहिँ ताप्लेजुङ र इलामको बीचमा छ। इलाम पर्यटकीय क्षेत्रबाट धेरै नै अगाडि बढेको जिल्ला हो र ताप्लेजुङ माता पाथीभराको होइन दर्शन गर्ने सरसर सिलसिलामा अनि त कञ्चनजङ्घा होइन कुम्भकर्ण जस्ता विश्वका चाहिँ अग्ला चुचुराहरू त्यहाँ भएको ठाउँबाट स्वाभाविक रूपबाट ती दुईटा जिल्लाहरूमा चाहिँ पर्यटनको क्षेत्रले अलि फर्क मारेको अवस्था छ। अब मुख्यत पाथीभरा माताको दर्शन गर्ने सिलसिलामा ताप्लेजुङ अनि कञ्चनजङ्घा हिमाल होइन विश्वको चाहिँ अग्लो हिमाल मध्येको एकजना एउटा हिमाल चाहिँ त्यहाँ भएको हुनाले पनि त्यो हो। पाँचथर जिल्लामा पनि छन्, तिम्रो पोखरी छ होइन, उता पाँचथर ताप्लेजुङको सिमानामा छ होइन, सन्दकपुरदेखि लिएर माथि चाहिँ नि तीन सिमाना भनिन्छ। तीन सिमाना भन्नाले चाहिँ पहिले सिक्किम छुट्टै राज्य हुँदाखेरि भारत सिक्किम र नेपालको सिमाना जोडिएको ठाउँमा चाहिँ तीन सिमाना हुन्छ। त्यो मेरो गाउँमा पर्दछ। भन्न खोज्दै साझो तार पनि एउटा चाहिँ अनुपम किसिमको चाहिँ एउटा सुन्दरता बोकेको एउटा क्षेत्र हो, जहाँबाट चाहिँ पानीमा हेरेर के अरे कञ्चनजङ्घा र के अरे कुम्भकर्णको
0: चाहिँ
1: छाया होइन फेवा तालको आँगनमा लैले माछा पुछ्री छाया भने जस्तै साधु तारको पोखरीमा चाहिँ नि कञ्चनजङ्घाको छाया अनि कुम्भकर्णको छाया देखिन्छ। त्यो त्यो अनि अब त्यसको अतिरिक्त त्यसभित्र अलि मासतिर सुके पोखरी भन्ने प्रजातन्त्र प्राप्तिको इतिहाससँग जोडिएको विषयवस्तु त्यहीँदेखि मासतिर पर्दछ। सुके पोखरीबाट अनि तपाईँको परगोरुवाला भन्ज्याङ भन्छ इलाम र पाँचथरको सीमामा पर्छ। त्यो पहिलेको एउटा व्यापारिक नाका थियो। जतिखेर ढाकरमा कुम्लोमा व्यापार सञ्चालन हुन्थ्यो होइन चौरी अनि त्यसपछि घोडाहरूको मार्फतबाट यातायात सञ्चालन हुन्थ्यो। त्यो समयको व्यापारिक केन्द्र थियो। त्यो क्षेत्रहरूलाई गर्दै माथि हाम्रो सीमा क्षेत्र हुँदै माथि टिम्बु पोखरी जाने बाटो अथवा टिम्बु पोखरी जाने यात्रालाई चाहिँ हामीले सहज बनाउन सक्यौँ भने पाँचथर जिल्लाको पर्यटकीय विकास सम्भव हुन्छ। त्यसका अतिरिक्त हाम्रामा अत्यन्तै धेरै धार्मिक स्थलहरू छन्। सिद्ध स्थल चाहिँ कुम्मायकमा सिद्ध देवी मन्दिरदेखि लिएर कुम्मायकको सायक भन्छ त्यसलाई। त्यसका अतिरिक्त थुप्रै त्यस्ता किसिमका चाहिँ धार्मिक ऐतिहासिक स्थलहरू छन्। ती स्थलहरूलाई चाहिँ प्रोत्साहित उनीहरूलाई चाहिँ त्यसलाई चाहिँ प्रवर्धन गर्दै जानुपर्छ भन्नेमा मेरो प्रष्ट कन्फ्युज होइन प्रष्ट दृष्टिकोण छ, धारणा।
0: त्यसको लागि चाहिँ धारणा मात्रै भन्नु, तपाईँ त कहाँबाट ठाउँमा हुनुहुन्छ नि म फलाना फलाना मन्त्रीलाई मन्त्रालयलाई भेट्छु, फलाना यति बजेट ल्याउँछु भनेर त्यस्तो खालको कुरा सायद तपाईँको नागरिकले मतदातालाई सुन्न चाहनुहुन्छ
1: होइन। अब भर्खर अब सदनमा पसेको छ महिना भएको छ होइन, सम्बन्ध विस्तार गर्ने काम होइन, एउटा चाहिँ डिप्लोमेटिक रूपबाट पार्टीका अब सरकारका चाहिँ पदाधिकारीहरूसँग भेट्ने क्रम आपसी आत्मीयता बढाउने कामहरू चलिरहेछ। अब हामी आउँदाखेरि हामी संसदमा छिर्दाखेरि चाहिँ नि बजेटको प्रारम्भिक चरण सकिसकेको थियो अहिलेको अवस्थामा। त्यसो भएको हुनाले नयाँ किसिमका प्रोजेक्टहरूलाई नयाँ किसिमका चाहिँ प्लानहरूलाई अगाडि राख्नका निम्ति अलिकति समस्या परेको अवस्था छ र कतिपय कुराहरूमा चाहिँ अब सिकाइको अवस्था पनि पर्यो। मान्छे त
0: अहिले संसदमा त्यहाँ पुग्दाखेरि महसुस कस्तो भइरहेको छ? पार्टी त सरकारमा छ,
1: पार्टी सरकारमा छैन,
0: अनि चिन्ने जानेका मान्छेहरू मन्त्रीहरू होला, त बेग्लै कुरा हो त्यो। तर अहिले अधिकांश सांसद फेरि नयाँ राजनीतिक दलबाट हुँदाखेरि सबै सांसदसँग उस्तै खालको आत्मीयता त्यो खालको चिन्ह हो कि अलिक फरक र अनौठो अथवा अप्ठ्यारो महसुस हुँदैन?
1: सुरुमा चाहिँ अलिकति अनौठो महसुस भयो। एउटा सांसद भनेर हामीले जे सम्झिरहेका थियौं, त्यसले जे अनुभव गरिरहेका थियौं, त्यो परिस्थिति अनुभूति गर्न पाइएन। अब मेजोरिटी प्राप्त दल छ, त्यो मेजोरिटी प्राप्त दलका माननीय सांसदहरू चाहिँ सामान्यतया पोलिटिक्सबाट होइन, सामान्यतया सोसियल एक्टिभिटीहरूबाट, सामान्यतया जनजीविकासँग जोडिएर उकालो ओह्रालो गरेर दुःख गरेर
0: गरेर आउनु भएको सांसदहरू कम हुनुहुन्छ कि
1: त्यसो भएको हुनाले एउटा संसदले संसदभित्र संसदको गरिमा जिम्मेवारीको विषयहरूमा उहाँहरूलाई ट्रेन हुनको निम्ति अलिकति टाइम लाग्छ नै लाग्यो नै होइन त्यो सन्दर्भमा आउँदाखेरि सुरुमा
0: भनेको अलिकति उमेर पुगेका अलि पाएको पुस्ताका मान्छेहरू त्यहाँ भेटिन्छन् देखिन्छन् होला भन्ने तपाईँलाई थियो
1: होइन त्यसो होइन अनुभवले खारिएका संसदीय अभ्यासमा छिरिसकेका जनताका दुःख बुझेका होइन चाहिँ सांसदहरू आउनुहुन्छ त्यस पछाडि हाम्रो चाहिँ विचार मिल्छ धारणा मिल्छ भन्ने किसिमको एउटा होप त हुन्छ नि
0: छ महिनामा चाहिँ तपाईँले सोचे जस्तै हुन आँटेको
1: अब होइन अब सुरुमा यस्तो भयो संसदमा अब एक किसिमले नयाँ किसिमको उभार नयाँ किसिमको मेजोरिटी नयाँ किसिमको पार्टी त्यहाँ आएपछि त्यो संसदलाई त्यही किसिमले युटिलाइज गर्ने त्यही किसिमले उपयोग गर्ने किसिमको भएपछि संसदमा सुरुमा विद्रोह गर्ने माहौल होइन सुरुमा उहाँहरूको हरकत त्यतातिर अलि बढ़ी भएपछि र अन्य विपक्षी दलहरूलाई चाहिँ सांसदै होइनन् या यिनीहरू केही होइनन् भन्ने किसिमको जुन एउटा साइकोलोजी डेभलप भएको मैले त्यतिखेर के हो भने हाम्रो नियमावलीको विषयमा संसद नियमावलीको विषयमा संचालन नियमावलीको विषयमा छलफल चलिरहेको थियो मैले बुझेको कुरा के थियो भने संसद संचालन नियमा भनेको सबै नियमावली सबै संसदहरूको साझा कुरा हो त्यो कुनै एउटा मेजोरिटी प्राप्तको लागि मात्रै होइन कुनै अल्पमतलाई गर्नको लागि होइन हो त्यो लाई त सर्वसम्मत रूपमा टुङ्ग्याउनु पर्छ भन्ने मेरो रिडिङ थियो स्कुलिङ त्यो खालको थियो र हो पनि त्यही संसद सञ्चालन गर्ने भनेको त विपक्षी र सत्तापक्ष जति हुन्छ नि बराबर हो नि त अब सत्ता पक्षले त विपक्षीलाई चाहिँ दुश्मनको रूपमा हेर्ने बाढाको रूपमा हेर्ने तर विपक्ष त संसदमा त विपक्ष भनेको त सत्ता पक्षको त साझेदार पो हो त होइन साझेदार दुईटै पारालले अगाडि बढ्छ संसदीय अभ्यासमा त्यो कुरा फिल नगरेपछि मैले सबैभन्दा पहिले विद्रोह गरेँ त्यो विद्रोह गरेको मिडियामा पनि यहाँहरूले देख्नुभयो होइन
0: विद्रोह गरेको
1: विद्रोह गरेपछि अनि संसदको परिस्थिति चेन्ज भयो
0: तपाईँले गर्नुभयो
1: विपक्ष त्यो त स्वाभाविकै हो नि सबभन्दा पहिले औँलो फलाएर विरोध पनि गर्दा रहेछ नै विपक्षीहरूले भन्ने सत्ता पक्षलाई लाग्यो र ए हाम्रा प्रतिपक्षका सांसदहरू यो टाइपका रहेछन् भन्ने किसिमको विपक्षीय पार्टीका चाहिँ नि मानिसहरू होइन प्रतिनिधि सभा सदस्यहरूले पनि त्यो एक किसिमको मनोबल बढ्यो नि त
0: अनि अनि छ महिना पुग्दै गर्दाखेरि केही त्यसमा तपाईँले सोचे जस्तै अथवा संसद संसद जस्तो सांसद संसद जस्तो हुने स्थितिमा पुग्यो कि अथवा त्यो अलि आकार लिइसकेको छैन
1: आकार पूर्ण रूपमा लिइसकेको छैन तर पनि त्यसको चाहिँ इम्प्रुभिङ छ नि
0: सुधार
1: इम्प्रुभिङ त्यो ग्राफ चाहिँ सुधारात्मक छ
0: अनि संसद सबभन्दा धेरै भेट हुने गइराख्ने त संसद भयो कहिलेकाहीँ संसदीय समितिमा पनि जानु पर्यो कुरा उठाउनु पर्यो त्यहाँको अवस्था चाहिँ कस्तो छ
1: संसदीय समितिहरूमा म चाहिँ अर्थ समितिमा छु मेरो इन्ट्रेस्टको क्षेत्र हो होइन इन्ट्रेस्टको क्षेत्र भएको हुनाले मैले अर्थ समितिलाई रोजे अर्थ समिति चाहिँ संसदका सबै समितिहरू सक्रिय नै छन् मध्येमा पनि झन् अझै एक्टिभ समितिको रूपमा रहेको छ र अन्य समितिहरू पनि अब संसदीय अभ्यासभित्र जे कुराहरू हुन्छन् त्यसमा चाहिँ ठिकै लाग्छ मलाई
0: अर्थ समितिमा तपाईँको सक्रियता के छ पूर्ण संसदको जस्तो अलिकति खरो पिरो खालको हो कि त्यहाँ चाहिँ
1: समिति चाहिँ के हो भने त्यहाँ पक्ष विपक्ष हुनु हुँदैन भन्ने होइन अब संसदमा चाहिँ पास गर्नको निम्ति पक्ष र प्रतिपक्षको अब गणित त चाहियो नै होइन लास्टमा आएर तर समितिहरूमा चाहिँ को पक्ष को प्रतिपक्ष नभनिकन त्यहाँको जिम्मेवारी फरक हो र संसदमा प्रस्तुत भएका विधेयकहरू संसदमा प्रस्तुत भएका जति विषयवस्तुहरू छन् नि त्यो विषयवस्तुहरू चाहिँ हामीले साधारणतया पक्ष विपक्ष नभनिकनै सहमतिमा यसो गरौं अब आखिर कुरा त अब राम्रै आएका हुन्छन् प्रतिपक्षी दलको सांसद भएको नाताले विरोधै गर्नुपर्छ भन्ने एउटा परम्परागत चिन्तनबाट पनि म ग्रसित छैन त्यसकारणले
0: होइन
1: समितिहरूको सन्दर्भमा चाहिँ अब पर चाहिँ अब विषयवस्तु हेरेर संसदमा चाहिँ विषयवस्तु कस्तो र सत्ता पक्षको रवैया कस्तो त्यसको प्रतिवाद गर्नको निम्ति चाहिँ नि हामीलाई कसरी किन हामी त 37 वर्ष पो लडाइ गरेर सांसद हुन हामी त हठात बाटामा उगर्दा गर्दै आएको त होइन नि त हामी त जनजीविकासँग जोडिएर आएको हुनाले लु अब चाहिँ नि अब दुईटै नजिकको बहुमत प्राप्त सत्ताधारी दलको सांसदहरू छन् तर जनजीविका जनता राष्ट्र राष्ट्रियता होइन को सन्दर्भमा चाहिँ केही गलत भयो भने म एक्लै काफी छु जस्तो लाग्छ
0: अनि अब संसदमा आउँदाखेरि तपाईँको 38 वर्ष बित्यो होइन यो कोसिस गर्दा गर्दै 38 वर्ष बित्यो समग्र उमेरको हिसाबले त जति हुनु गरी नजाउँ विकास नीतिमा तपाईँको सक्रियताको हिसाबले तपाईँले अघि
1: 26 वर्ष चाहिँ ओभरअल मेरो पोलिटिकल लाइफ हो.
0: तपाईँको अहिले उमेर त त्योभन्दा बढी हुन्छ नि त.
1: 30 भन्दा त बढी नभई त होइन.
0: अनि तपाईँले अघि संकेत गर्नुभयो कि राष्ट्रिय स्वतन्त्र पार्टी जो अहिले झन् त्यतिको स्थितिमा छ र उसले चाहेको गर्न सक्ने स्थिति छ संसदमा कानून निर्माणको बाटोमा भने खबरदारी गर्नको लागि तपाईँहरू हुनुहुन्छ होइन. अनि तपाईँले जसरी 37 वर्ष राजनीतिक एउटा जीवन बित्यो र पढाइ पनि तपाईँले स्नातकोत्तर गर्नुभयो व्यवस्थापन र समाजशास्त्रमा. पढाइ लेखाइ गरेर लामो खारिएर जाँदाखेरिको त्यो बम्ब जस्तो आत्मविश्वास जस्तो हुँदो रहेछ कि तपाईँलाई अझै पनि मैले संसदबाट सांसदबाट सिकिराख्नु परिरहेको छ भन्ने लाग्छ.
1: नयाँ विषयवस्तुहरू आइरहन्छन् त्यसैले अब मैले म पूर्ण छु भनेर कहिले
0: तपाईँले सिक्न खोजेको अथवा यो चाहिँ नयाँ रहेछ है फलाना व्यक्ति फलाना सांसद भन्ने लागेको नयाँ कुराहरू चाहिँ के हो.
1: नयाँ कुरा चाहिँ संसदमा नयाँ अनुहार देखियो मैले त्यति नै ठाने होइन. नयाँ अनुहार देखियो नयाँ अनुहार देखेपछि नयाँ किसिमको चिन्तन पनि आउला होइन. तर त्यो चिन्तन आएको जस्तो पनि मलाई फिल चाहिँ छैन र म उमेरको हिसाबले अब अलिकति माथि नै अहिलेको संसदको अवस्था हेर्दाखेरि त्यो भावनाले अब मैले अब त्यत्रो पढेँ मैले प्राध्यापन पनि गरेँ 14 वर्ष युनिभर्सिटीमा होइन युनिभर्सिटीको कलेजमा भनेपछि मलाई त्यो गरेँ यत्रो चाहिँ सोसल सर्भिस गरेँ पोलिटिकल सर्भिस गरेँ विभिन्न किसिमको चाहिँ नि आफूलाई समर्पित गरेँ नि यो गरेँ ऊ गरेँ भन्दा पनि
0: आफूलाई अध्ययन र अनुसन्धानले के सजिलो बनाउनु रहेछ सांसदहरूलाई.
1: होइन त्यो त नीति जस्तै एउटा विषयवस्तु सरकारले ल्यायो सदनमा भने फ्याट त त्यो एकचोटि सर हेरिसक्दाखेरि एउटा स्केच बन्छ. हाम्रो स्केच के हुनु पर्यो जनता केन्द्रित हुनु पर्यो. जनताको निम्ति यसले यसो गर्छ यसले यसो गर्दैन भन्ने चाहिँ प्रश्न एउटा चाहिँ नि धानी झाँक्रीहरूले जोखाना हेर्दा यो भयो भन्छ नि त ठ्याक्कै त्यस्तो चाहिँ आइहाल्छ. त्यति फरक चाहिँ हुँदो रहेछ.
0: अनि तपाईँले नयाँ अनुहार छ भन्नुभयो तर पहिले पहिले सांसदहरूलाई मोबाइल बुक गरेर अथवा चलाउन अहिले पनि प्रतिबन्ध छ त्यो नियमावलीमा पनि उल्लेख भएको कुरा हो. तर अहिले सांसदहरूले मन्तव्य दिइराख्दाखेरि चाहिँ मोबाइलमा हेरेर दिइराखेको सुन्छौँ र अहिले न्यायको पनि विकास हुँदै गयो कतिपयले प्रयोग गरेको र उपयोग नभएको दुर्पयोग भयो अथवा अनर्थ लाग्यो भन्ने पनि उहाँ आइरहेको छ. तपाईँ यो प्रविधिमा कतिको रुचि र यसको उपयोग गरिराख्नुहुन्छ.
1: प्रविधिमा अत्यन्तै म रुचि राख्दछु. मेरो एजमा रहेका समकालीन पार्टीका नेता अथवा सांसदहरूमा स्वाभाविक रूपमा म अलिक बढी एक्टिभै छु होइन. सोसल मिडियादेखि लिएर यो तपाईँले भन्नुभएको एआई लगायतको विषयवस्तुहरूमा मलाई अघि निलजीले भन्नुभएको त्यो मोबाइलको प्रयोग सदनमा भएको विषयले चाहिँ मलाई अलिकति पीड़ा छ भनौँ न. गरिदिए हुन्थ्यो
0: संसदमा मोबाइलबाट हेरेर नपढे हुन्थ्यो भने के तपाईँ नचलाइदिनु.
1: पढ्न त मिल्यो होइन त्यहाँनिर अब नोट ए म नोट यहीँ लिएर बसिहाल्छ नोट छ नि त यहाँ त नोटमा आफ्ना कुराहरू यहाँ राख्ने कुराहरू ल्यापटपहरू राख्ने विषयवस्तुहरू अब ठाउँमा रह्यो. तर अब बढीभन्दा बढी त्यो एआईले जे जेनेरेट गर्छ त्यो जेनेरेट गरेकै विषयवस्तुलाई प्रिन्ट आउट गरेर चाहिँ नगरिदिए भन्ने हुन्छ.
0: पुष्टि गर्ने कुरा र त्यो साँच्ची हो कि फेरि कहिले कहिले एआईले धोका दिन्छ लगेर होटेलमै राखिदिन्छ होइन. त्यो कुरा चाहिँ ख्याल गर्नुपर्छ.
1: ख्याल गर्नु पर्यो र आफूलाई पनि थाहा हुनु पर्यो नि त त्यो विषयवस्तुमा जुन विषय वस्तुमा थाहा छ एआईसँगै झगडा हुन्छ. मेरो चाहिँ एआईले दिएको मिल्दैन होइन.
0: के भन्नुहुन्छ
1: होइन अब विषयवस्तुहरूमा जस्तै विशेष गरेर डेटाको विषयवस्तु तथ्याङ्कहरू चाहिँ लिनको निम्ति अलिकति सजिलो हुँदो रहेछ. एक नम्बर दुई त्यसको हिस्टोरिकल ब्याकग्राउन्डहरू चाहिँ अब कहिले कहीँ चाहिन्छ नि हो त्यो विषयवस्तुहरूको निम्ति चाहिँ मैले एआईलाई प्रयोग गर्ने गरेको छु. तर त्यो हेर्ने मात्र त्यो हेर्ने र त्यहाँबाट थिम बुझ्ने र त्यहाँका डेटाहरूलाई चाहिँ हामीले साभार गर्नै पर्छ. र साभार गर्दा हामीले अनुसन्धानको क्षेत्रमा काम गर्दा के भन्छन् भने अब हामीले अनुसन्धान रिपोर्टहरू बुझाउँदाखेरि त तल सन्दर्भ सूची त राख्नु पर्यो त्यो फलना ठाउँको फलना रिपोर्ट अनुसार त भन्नु पर्यो. अब लिलजीसँग मैले केही नयाँ कुरा गरेँ भने मैले 5 थर गएर लिलजीसँग कुरा गर्दा उहाँले यसो भन्नु नयाँ विषयवस्तु भन्दाखेरि अब त्यो स्रोत खुलाउनु पर्यो. स्रोत खुलाउनु पर्यो त्यो स्रोत गलत पनि हुनसक्छ भनेपछि फलना स्रोत अनुसार मैले यसो भनेपछि म त फ्री भइगएँ नि त फलना स्रोत चाहिँ गल्ती रहेछ भनेर भन्ने विश्लेषकहरूले पनि भन्छन् नि त. र नम्बर टू चाहिँ के छ भने अहिले चाहिँ त्यहाँ संसद ठूलो मान्छे कोनि के आदि इत्यादि पढेको विद्वान भन्नेहरू भन्दा पनि तल जो रहनु भएको छ नि लेमेन जो चाहिँ गाउँ बस्तीमा हुनुहुन्छ नि जसले त्यो हाम्रो कुराहरू सुन अहिले जस्तै हामी कुरा गर्दै गर्दा हामी भन्दा पचासौं गुणा राम्रो होइन क्यापेसिटी भएका इन्टेलेक्चुअलहरूले हाम्रो यो सुन्नुहुन्छ होइन त्यसपछि उहाँहरूले पनि हामीले बोलेको कुराको सत्यता कति छ होइन वा गफै मात्रै दिँदैछ कि त्यो त थाहा भइहाल्छ त्यसमा त्यो कुरासँग चाहिँ जोगिनुपर्छ भन्छु म चाहिँ
0: अनि संसद र संसदीय समिति अथवा सांसदले के कुरा सुधार गर्यो भने त्यो साँच्चीकै त्यो एउटा भनौँ न अनुकरणीय हुन्छ जस्तो लाग्छ
1: साधारणतया त्यो चाहिँ मान्छेको क्यारेक्टरमा भर पर्छ होइन अब त्यहाँको गरिमालाई बुझ्न सक्ने त्यसलाई भित्रैबाट छुन सक्ने किसिमको फिल आउनु पर्यो र त्यसका निम्ति अभ्यासको आवश्यकता पर्दछ अभ्यस्त हुँदै जाँदाखेरि यो गरिमा कायम रहन्छ र एउटा संसद जस्तो हुन्छ र संसदमा रहने पात्र सांसदको रूपमा रहन सकोस् भन्ने छ र हुन्छ होला भन्ने अपेक्षामा म एकदम पोजिटिभ फेरि म चाहिँ एकदम सकारात्मक कुरा मात्रै मेरो दिमागमा आउने भएको हुनाले मैले सकारात्मक रूपबाट त्यो रोध गर्छु
0: कुराकानीको लागि संवादको लागि धेरै धन्यवाद छ समयको लागि
1: धेरै धेरै धन्यवाद लिलजी अब यो अवसरको निम्ति मैले आभार व्यक्त गरे
0: हस् धन्यवाद यो सँगै आजलाई संवाद श्रृंखला हामी संसदको सँग सकिएको छ आजको संवाद श्रृंखला हामी संसदमा पाँचवटा निर्वाचित सांसद नरेन्द्र कुमार केवलसँग कुराकानी गर्यौं विशेष त संसद र संसदको रूपमा नेता

नमस्कार। पूर्वी नेपाल के पहले सामुदायिक रेडियो सुनेथिन 102.2 मेगाहर्ट्ज बाट देश का विभिन्न भाग www.sunefm.com बाट संसार भर एक साथ प्रसारण भइरहेको बिहान 7 बजे को सोलो समाचार लिएर आइपुगे म अंजु कार्के। सोलो समाचार को शुरूआत में मुख्य खबर का शीर्षक नाम्ची को पुरानो बर्निंग पिट सफा गर्दै एसपीसीसी डाइपर र सेनेटरी प्याड व्यवस्थापन में कडाई। गोपकेबाट फर्कने क्रम में हराएका चीनी नागरिक को शव दूरबाट निकालियो। सात पर्व नजिक संगे सल्लेरी र थुलुङ्गेको सीमा बसेर अनुगमन तीव्र। 64,000 भन्दा बढ़ी का म्याद कुज्रेका सामान जफत गरे नष्ट। 31 माल आरोहण का लागि 70 देश का 788 आरोहीलाई आरोहण अनुमति। कोषले प्रदेशसभा में वार्षिक प्रतिवेदन पेश करने निर्णय। एल निनो प्रभावको बीच नेपालमा मनसून अवधि में औसत 16 वर्षा। ओखलढुङ्गामा देउवा पक्षी को अधिवेशन सुस्त। र एक दिवसीय वरीयता में नेपालको एक स्थान सुधार। अब समाचार विस्तारमा। चार पर्व नजिकै संगे जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु बजार अनुगमन गरेको छ। जिल्ला प्रशासन कार्यालय सोलुखुम्बु, घरेलू तथा साना उद्योग कार्यालय सोलुखुम्बु र जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको संयुक्त टोलीले बुधबार अनुगमन गरेको हो। सल्लेरीको 0.5 देखि आवाडाँडासम्म गरिएका विभिन्न 67 खुद्रा किनारा तत्पसल तथा मासु पसलहरूको अनुगमनका क्रममा करिब 23,650 रूपियाँ बराबरको अखाद्य तथा माछको चुरेका सामान बरामद गरेको सहायक प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभएको छ। अनुगमनको टोलीले भेटाएका पेय पदार्थ, पिठो, चाउचाउ, चिउरा, दाल, भुजा र पाउन जस्ता म्याद मागेका सामग्रीलाई सोही दिन नष्ट गरेको उल्लेख गरिएको छ। अनुगमनका क्रममा अधिकांश व्यापारीले संयमित भएको पाइएको निमित्त सहायक प्रमुख थापाले बताउनु भएको छ। व्यापारीहरूले म्याद गुज्रेका सामान आफू हटाउने गरेको र गेहू छुदका सामानहरू अनुगमनका क्रममा भेटिँदा समेत वहाँले संयमित अपनाएको पाउँदा खुशी लागेको वहाँले बताउनु भएको छ। यसैबीच थुलुङ्गेको गाउँपालिकाले पनि बजार अनुगमन गरेको छ। गाउँपालिकाका आन्तरिक लेखा परीक्षक हेसराज कार्कीको नेतृत्वमा खटिएको टोलीले बुधबार गाउँपालिका कोडा नम्बर 7 र 8 विभिन्न होटल तथा पसलहरूमा अनुगमन गरेको हो। अनुगमनका क्रममा करिब 41,000 रूपियाँ बराबरको खाद्य तथा नाथकुछेका सामग्री बरामद गरिएको गाउँपालिकाले सुनाएको छ। बरामद गरेका सामग्रीहरू हिजो नष्ट गरेको अनुगमन टोलीका संयोजक कार्कीले बताउनु भएको छ। जिल्ला प्रशासन कार्यालय, नेपाल प्रहरी, गाउँ प्रहरी तथा गाउँपालिकाका कर्मचारी सहितको संयुक्त टोलीले बजार अनुगमन गरेको थियो। अनुगमनका क्रममा केही पसल संचालकहरूले पसल बन्द गरी भागेको समेत पाइएको गाउँपालिकाले सुनाएको छ। बजारमा खाद्य वस्तु तथा नाथकुचेका सामग्रीको वित्तीय वितरण रोक्न र उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै आगामी दिनमा बजार अनुगमनलाई अझ कडाईका साथ निरन्तरता दिने गाउँपालिकाले जनाएको छ। चार पर्वको समयमा अखाद्य वस्तुको माग बढ़ने भएकाले व्यापारी तथा व्यवसायलाई गुणस्तरीय र म्याद नमागेका सामग्री मात्र बिक्री वितरण गर्न गाउँपालिकाले आग्रह गरेको छ। सगरमाथा प्रदूषण नियन्त्रण समिति एसपीसीसीले पर्यटकीय नाम्चे बजार नजिकै रहेको पुरानो बर्डगेन्य पीठमा लामो समयदेखि थुप्रेका फोहोरहरू संकलन गरी डिस्पोज गर्न थालेको छ। एसपीसीसीको टोलीले विगतमा फालेका बच्चाका डाइपर, सेनेटरी प्याड, सिसा तथा अन्य अजैविक फोहोरहरू संकलन गरी खाल्टो खनि पुर्ने र व्यवस्थापन गर्ने कामलाई अगाडि बढ़ाएको हो। एसपीसीसीका अध्यक्ष लामा काजी शेर्पाका अनुसार नाम्चे बजारबाट करिब 5-7 किलोमिटर टाढा रहेको न्यान्से भन्ने स्थानमा यो सरसफाई तथा फोहोर व्यवस्थापनको काम भइरहेको छ। अभियान अन्तर्गत हालसम्म करिब 5 किलो फोहोर संकलन गरिसकेको र बाँकी फोहोर व्यवस्थापनको काम तीव्र पारिएको अध्यक्ष शेर्पाले बताउनु भएको छ। विगत 30 वर्षदेखि खुम्बु क्षेत्रको फोहोर व्यवस्थापनमा सक्रिय रहेको संस्थाले आफ्नै 12-15 जना कर्मचारी प्रत्यक्ष खटाएर यो अभियान चलाइरहेको छ। बर्निङ पिटमा
मुख्य गरे पछिल्लो समय थुप्रेका डल्फर सेनेटर रिपोर्टको परिणाम बढ़ी भएकाले यसलाई खाल्टो खनेर व्यवस्थापन गर्ने काम भइरहेको र यो कार्य आगामी हप्ताभित्र पूर्ण रूपमा सम्पन्न गरिने अध्यक्ष शेर्पाले बताउनु भएको छ। पर्यटकीय मौसममा नाम्चे बजारमा दैनिक 3 देखि 4 हजार किलोसम्म फोहोर संकलन हुने गर्दछ। संकलित फोहोर मध्ये चल्ने प्रकृतिका फोहोरलाई इमिसेटरमा चलाउने, नचल्ने फोहोरलाई मसिनो टुक्रा पारेर काठमाडौँ पठाउने र सिसा तथा डल्फर जस्ता फोहोरलाई म्याङ्गो स्थित तोकिएको खाल्टोमा कलागेर वैज्ञानिक तरिकाले विस्फोट गर्ने गरिएको छ। वातावरण र जनस्वास्थ्यलाई ध्यानमा राख्दै स्पेसीले नाम्चे क्षेत्रमा स्रोतले फोहोर छुट्याउने नियम करिब 1 वर्ष अगाडिदेखि नै लागू गरिसकेको छ। यसका लागि एसपीसीसीले नाम्चेका प्रत्येक होटल तथा घरमा 3-3 वटा फरक फरक डस्टबिन वितरण गरेको छ। स्थानीय बासिन्दा र व्यवसायले घर तथा होटलमै जल्ने, नजल्ने र सिसाजन्य फोहोर छुट्याएर राख्ने गर्दछन्, जसलाई एसपीसीसीका कर्मचारीले दैनिक रूपमा संकलन गरेर मुख्य व्यवस्थापन स्थलसम्म पुर्याउने गरेको उल्लेख गरिएको छ। सोलुखुम्बुको पर्यटकीय क्षेत्र गोक्योबाट फर्कने क्रममा हराएका चिनियाँ नागरिक छेन छिवाङको शव जटिल भौगोलिक अवस्थाका बीच भीड़बाट उद्धार गरिएको छ। जिल्ला प्रशासनका आदेश सोलुखुम्बुका अनुसार क्रमका खोजीका क्रममा गत सोच 20 गते फोर्चे क्षेत्र अन्तर्गत पर्ने थाङ्गे भीमा करिब 500 मिटर तल रहेको चट्टानी खोजमा छेन छिवान मृत अवस्थामा फेला परेका थिए। अत्यन्तै विकट र गहिरो चट्टानको खोजमा शव भेटेपछि उद्धारमा चुनौती देखिएको थियो। हेलिकप्टरबाट उद्धार गर्न समेत कठिन हुने अवस्था रहे पर्ने पछि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय अनुभवी क्लाइम्बरहरूको संयुक्त प्रयासमा जोखिम मलेर सबलाई सुरक्षित स्थानसम्म ल्याइएको जिल्ला प्रशासनकाले सोलुखुम्बुले जनाएको छ। कठिन भूभागमा ज्यानको जोखिम मलेर उद्धार गर्ने कार्यमा खटेका नेपाली सेना, नेपाल प्रहरीका सुरक्षाकर्मीको उच्च लगनशीलता र समर्पणप्रति प्रमुख जिल्ला अधिकारी धन्यवाद तथा उच्च सम्मान प्रकट गर्नु भएको छ। सबलाई कठिन भूभागबाट बाहिर निकालेपछि घटनासँग सम्बन्धित कानूनी प्रक्रिया भने बाँकी रहेको प्रशासनले जनाएको छ। सबलाई पोस्टमार्टमका लागि र आवश्यक कानूनी तथा प्राविधिक प्रक्रिया पूरा गर्न काठमाडौँ पठाइने, त्यसपछि सम्बन्धित देश चीन पठाउने प्रक्रिया अगाडि बढ़ाइनेछ। शरद ऋतुमा 31 माला आरोहणका लागि 788 जनाले आरोहण अनुमति प्राप्त गरेका छन्। पर्यटन विभागका अनुसार सन् 2026 को शरद ऋतुमा नेपालका विभिन्न हिमालय आरोहणका लागि 91 वटा टोलीका 788 जनाले आरोहण अनुमति लिएका हुन्। विभागका अनुसार विभागका सूचना अधिकारी सूरज घिमिरेले 31 माला आरोहणका लागि 582 पुरूष र 206 जना महिलाले आरोहण अनुमति लिएका छन्। आरोहण अनुमतिबाट 24,72,00,000 7,601 रूपियाँ रोयल्टी संकलन भएको छ। आरोहण अनुमति प्रदान मध्ये सबैभन्दा धेरै मनासले हिमालको रहेको छ। मनास्लुका लागि 43 टोलीका 500 भन्दा बढ़ीले आरोहण अनुमति लिएका छन्। उनीहरूबाट विभागले 22,58,57,190 रूपियाँ रोयल्टी संकलन गरेको उल्लेख गरिएको छ। कोशी प्रदेश सरकारको बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश योजना आयोगको आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन कोशी प्रदेश सभामा पेश गर्ने निर्णय गरेको छ। कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामला तथा कानून मन्त्री निर्मल शर्पाका अनुसार बैठकले मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको प्रदेश सचिव रामकृष्ण अधिकारीलाई अर्को व्यवस्था नभएसम्म सामाजिक विकास मन्त्रालयको काम समेत गर्ने गरी जिम्मेवारी समेत तोकिएको छ। प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2078 को दफा 47 तथा प्रदेश आर्थिक कार्यविधि र वित्तीय उत्तरदायित्व नियमावली 2079 को नियम 111 अनुसार मोरङको प्रमुख जिल्ला अधिकारीको क्षेत्र अधिकारमा बसेको निहा सिफारिश समितिले निर्णय गरेको कोशी प्रदेश सचिवालय जनजी आन्दोलनबाट नष्ट भएका अचल सम्पत्ति निहा गर्ने निर्णय समेत भएको प्रवक्ता शेर्पाले बताउनु भएको छ।
प्रशांत महासागर में विकसित एल निनो प्रणाली का कारण नेपाल में अहिले इस वर्ष मनसून औसत भन्दा कम वर्षा होने अनुमान रहे पनि औसत सरह वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग ने मनसून शुरू हुन अघि इस वर्ष औसत भन्दा कम वर्षा होने अनुमान गरेको थियो, तर विभाग ने पछिल्लो विवरण अनुसार मनसून प्रवेश गरेको जून 19 तारीख देखि अहिलेसम्म झण्डै 95% वर्षा भइसकेको छ। सामान्यतः नेपालमा मनसून भरिमा 1500 मिलीमीटर पानी पर्ने गरेकोमा यसपटक 1326 मिलीमीटर वर्षा भएको रेकर्ड छ। मौसमविदका अनुसार मध्य प्रदेशमा औसत भन्दा केही कम वर्षा हुँदा गण्डकी, बागमती, काठमाडौँ, सिन्धुपाल्चोक आसपासका क्षेत्रमा औसत भन्दा बढ़ी वर्षा भएको छ। जुम्ला, जोमसुम र काठमाडौँ विमानस्थलमा धेरै वर्षा मापन गरिएको छ भने धनगढ़ी, नेपालगंज, जनकपुर र विराटनगर लगायतका क्षेत्रमा औसत भन्दा कम वर्षा मापन गरिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत ओखलढुङ्गामा शेरबहादुर देउवा पक्षको वडा अधिवेशन प्रक्रिया सुस्त देखिएको छ। पूर्व निर्धारित कार्यतालिका अनुसार असोज 20 गते भित्र सबै वडाको अधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिए पनि जिल्लाका दुई पालिकामा अझै वडा अधिवेशन हुन बाँकी रहेको छ। देउवा पक्षले जिल्लाका 8 स्थानीय तह मध्ये 6 पालिकामा वडा अधिवेशन सम्पन्न गरेको छ। सिद्धिचरण नगरपालिका र मानेभञ्जन गाउँपालिकाका वडामा भने अधिवेशन सम्पन्न हुन बाँकी रहेको देउवा पक्षकी केन्द्रीय सदस्य गोमा केसीले जानकारी दिनुभएको छ। देउवा पक्षले गत बिहिबारको गाउँपालिका तारकेराबारीबाट वडा अधिवेशनको औपचारिक शुरूआत गरेको थियो। आईसीसी एक दिवस अन्तर्राष्ट्रिय वरिष्ठतामा नेपालले एक स्थान सुधार गरेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको पछिल्लो वरिष्ठतामा नेपालले एक स्थान सुधार गर्दै 16 स्थानमा उक्लिएको हो। अमेरिकामा चलिरहेको आईसीसी क्रिकेट विश्वकप लीग डी श्रृंखलामा नाइजेरिया घरेलु टोलीसँग पराजित भएपछि नेपालको वरिष्ठता सुधार भएको हो। नाइजेरिया एक स्थान तल झर्दै 17 स्थानमा छ। नेपालले गएको सेप्टेम्बरमा आईसीसी प्रिमियर कपको उपाधि जितेता एक दिवस क्रिकेट खेलेको छैन। अवस्त बिहान 7 बजेको सोलो समाचारबाट अन्जु कार्कीर्गा हुन्छु। बिहान 10 बजे सोलो हाल चलेर फेरि आउँछ। सूचना, शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै

0: शिविर होने संबंधी सूचना। ए ब्रेस्ट डेन्टल क्लिनिक अलिअलि बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिदी आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
1: सबै उपचारमा छूट लागू हुनेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 41 98 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघ भवन नजिकै।

एक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्त जनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेनपो साङ्गे राङजुङ रिम्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिम्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यस्तो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जन सन्देश।

0: हुला कारले सुलुकुम्बुको सूचना यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीखका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पोसिबिलिटिज नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुलाक कार्यालय महाकुलुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय भुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समस्यामय एवं अन्यबाट रहनेछ।
1: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुलाक कार्यालय सल्लेरीमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
0: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9852872772, 9862813344 र 9852842429।
0: आयोजक जिल्ला हुलाक कार्यालय सल्लेरी सोलुखुम्बु।

0: एक नि मन्त्रणा हाम्रो पवित्र गाउँ खिचितेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841100094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखेमा स्वयं नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्रेकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
4: नेपाल सरकार

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतम्यात थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: हार्दिक निमन्त्रणा। हाम्रो पवित्र गाउँ खिचितेम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा दाजु भाइ दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरू रिम्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिम्पोछे सेङदा टुल्कु रिम्पोछे टुल्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
4: कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क।
3: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268669 र 9841130094।
4: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि थम कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akc@gmail.com मा अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9546 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक अलिअलि बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिँदै आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ। सबै उपचारमा छूट लागू हुनेछ। सब जानकारीका लागि सम्पर्क नम्बरहरू 98212997 98 46 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ। एभरेस्ट डेन्टल क्लिनिक कल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
1: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
2: यस सेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाकलुङ 1 सेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरे। सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।
1: सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
2: अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
1: यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
2: जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एडाङ्गना शंख सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
1: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरलिङ प्राली लुम्बु नेटवर्क प्राली एभरेस्टलिङ प्राली सम्पर्क नम्बर 97 68 63 77 34
2: अध्यक्ष पासाङ शेर्पा चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकुलुङ 1 चेरेम सोलुखुम्बु। तल्लो इन्कु खोला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना।
3: सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1 मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8 इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि पनि सरकारवाला निकाय व्यक्ति संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
2: कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा, मिति यही असोज 25 गते, समय बिहान 11:30 बजे।
0: कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतुन्द नगरपालिकाको क्षेत्रमा शिक्षा तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shromsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कल्लेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

0: Time check. Solo FM. Studio time.
1: It's 8 a.m. We have to go out in the dark.
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय अफसेट प्रेस सोलु दुतकुंडा नगरपालिका 5
3: सोलुसँग देशभर का विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइन में पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल, दशैंमा हुने पशुपंक्षीको कारोबार, यसको कृषि अर्थतन्त्रमा प्रभाव तथा सुरक्षित ओसार पसारको महत्व बारे केन्द्रित छ। मुख्य पर्व दशैंको चहल पहल शुरू भइसकेको छ। पशुपंक्षी जन्य अर्थतन्त्रको प्रभावका हिसाबले पनि यो पर्व महत्वपूर्ण छ। अरू बेला भन्दा दशैंमा विशेष गरी खसी बोका, भेडा च्याङ्ग्रा, राँगा, हाँस, कुखुराको मासु अत्याधिक खपत हुने गर्छ। काठमाडौँ उपत्यकामा मात्रै यसपटक 40,000 संख्यामा खसी बोका र च्याङ्ग्राको खपत हुने प्रारम्भिक अनुमान पनि छ। यो माघ धान्न बाहिरी जिल्लाबाट भित्र्याउने क्रम शुरू भइसकेको छ। त्यस्तै लेकमा पाली भेडा च्याङ्ग्रा मुख्य शहरमा बिक्रीका लागि झार्ने पनि गरिन्छ। यसरी पशुपंक्षी ओसार पसार गर्दा रोग तथा संक्रमण एक ठाउँबाट अर्को ठाउँमा सर्ने जोखिम हुन्छ। यस्तो बेला अपनाउनु पर्ने सावधानी, ढुवानीका मापदण्ड तथा अहिले भइरहेको अभ्यास बारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ। कार्यक्रमको शुरूमा मैले उहाँलाई सोधेको छु, पशुजन्य ढुवानी तथा सार पसारको व्यवस्था कस्तो छ?
4: अब पहिलो कुरा चाहिँ हामीले के जान्न जरुरी छ भन्दाखेरि यससँग सम्बन्धित ऐन नियम कानूनहरू के छ भन्ने कुरा चाहिँ हामी सबैले बुझ्नुपर्छ होइन। जस्तो व्यावसायिक रूपमा हामीले कुनै पशु पन्छी वा चौपाएको ढुवानी गर्दैछौ भनेदेखि हामीसँग चाहिँ एउटा पशु ढुवानी मापदण्ड 2064 छ। त्यो चाहिँ पशु स्वास्थ्य तथा पशु सेवा ऐन 2055 बमोजिम चाहिँ बनेको मापदण्ड हो। त्यो मापदण्डलाई हामीले पालना गर्नु पर्यो होइन। हुन त धेरैजना व्यवसायीहरूलाई यस मापदण्ड सम्बन्धमा थाहा छ, त्यो मापदण्डको पालना गर्नु पर्यो। र यो यसको महत्व के छ भन्दाखेरि चाहिँ तपाईँको पशु ढुवानी गर्ने भनेको पशुको स्वास्थ्यको लागि एउटा रह्यो, दोस्रो कुरा चाहिँ भनेको मानिसको स्वास्थ्यसँग पनि जोडिन्छ किनभने हामी त उपभोग गर्नको लागि ढुवानी गरेको हुन्छौँ। हुन त अरू कारणको लागि पनि हामी ढुवानी गर्छौँ, जस्तो तपाईँको पालन गर्नको लागि पनि ढुवानी गर्न सक्छौँ होइन। तर मुख्य गरी अहिले हजुरले सोध्नु भएको जस्तो यो उपभोगको लागि ढुवानी गर्दाखेरि चाहिँ एउटा मानव स्वास्थ्यसँग पनि जोडिएको हुन्छ। अर्को भनेको पशुको कल्याण, उहाँहरूको पशुहरू पनि ढुवानी गर्दाखेरि जसरी हामी एउटा कम्फोर्ट जोनमा ढुवानी आफू चाहिँ एउटा एक ठाउँबाट अर्को ठाउँमा हामी आवाजावत गर्छौँ, त्यस्तै पशुहरूलाई पनि एउटा आरामदायी हामीले चाहिँ आवाजावत अथवा ढुवानी गर्नुपर्छ भन्ने कुराहरू रहन्छ। र अर्को खाद्य सुरक्षासँग पनि जोडिन्छ किनभनेदेखि यदि राम्ररी पशुलाई ढुवानी गरिएन भनेदेखि केही पशुहरू मृत्यु हुन सक्छ, जसले गर्दाखेरि चाहिँ मासुहरू हामीले चाहिँ भनौँ खान पाउँदैनौ। त्यसै गरी क्वालिटीसँग पनि जोडिएको हुन्छ। त्यसैले गर्दाखेरि पशु ढुवानी एकदमै महत्वपूर्ण विषय हो। र अब यस्तो बेलामा चाहिँ अब ढुवानी जस्तो अहिले चाहिँ दुई प्रकारको मानौ न, एउटा व्यावसायिक रूपमा ढुवानी गर्छौँ जुन चाहिँ गाउँबाट हामीले बजारसम्म लिएर आउँछौँ भने, अर्को चाहिँ हाम्रो गाउँघरमै, जस्तो म पनि गाउँ हो सिन्धुलीको होइन, त्यहाँ पनि हाम्रो चाहिँ अब ल अब दसैँ आयो भनेपछि केही दिन अगाडि अथवा केही हप्ता अगाडि हामीले चाहिँ खसी बोका अथवा चाहिँ राँगा खरिद गर्ने गर्छौँ होइन। सो साधारणतय जिल्लाभित्रको ढुवानीको हकमा चाहिँ हामीले आफ्नो ढङ्गबाट गर्न सक्छौँ। त्यसमा चाहिँ खासै पशु ढुवानी मापदण्ड लागू त हुन्छ, तर जुन क्वारेन्टाइन सर्टिफिकेटका कुराहरू छ त्यो चाहिँ खासै पर्दैन। नत्र आन्तरिक रूपमा ढुवानी गर्दा पनि ढुवानी मापदण्डमा भएका विषयहरूलाई चाहिँ हामीले पालना गर्नुपर्ने हुन्छ।
3: तपाईँले भन्नुभयो व्यावसायिक र ढुवानीको पाटोमा चाहिँ यहाँनिर किसान कसरी जोडिनुहुन्छ?
4: अब यस्तो हुन्छ, जस्तो किसानले डाइरेक्ट बजारमा पशु ल्याउने त्यति धेरै सम्भावना देखिन्न किनभने कतै कुनै कलेक्सन सेन्टरमा गएर ती पशुहरू चाहिँ कलेक्सन हुन्छ र कोही व्यापारीहरूले त्यो एकै ठाउँमा कलेक्सन गरिसके पछाडि लिएर आउनुहुन्छ होइन। अब यो चाहिँ जस्तो किसानले एउटा भनौँ न पाँचवटा खसी बिक्री गर्दै हुनुहुन्छ भनेदेखि जुन त्यो कलेक्सन सेन्टरसम्म अथवा जुन अब दुई प्रकारको हुन्छ, एउटा चाहिँ हजुरको बजारमा किसानहरू आफैले लिएर आएर पनि बिक्री गर्न सक्नुहुन्छ, दोस्रो कुरा चाहिँ व्यवसायहरू नै गाउँघरमा जाने र प्रत्येक खोर गोठबाट चाहिँ केही संख्यामा भनौँ न हजुरको पशुहरू राँगा हुनसक्छ, बंगुर हुनसक्छ, खसी बोका हुनसक्छ, त्यसरी उठाएर पनि लिएर आउनु सक्छ होइन। सो यस्तो बेलामा चाहिँ सबैजनाले मैले भने चाहे त्यो सानो किसान होस् अथवा व्यापारी होस् उहाँहरूले चाहिँ पशु ढुवानी मापदण्डको विषयमा बुझ्नु पर्यो र त्यसमा भएका व्यवस्थाहरू सकेसम्म हामीले चाहिँ कार्यान्वयनमा ल्याउन चाहिँ उहाँहरूले यो कुरा चाहिँ बुझ्न आवश्यक छ।
3: त्यो मापदण्ड भनेको 2064 भनेर तपाईँले अघि जोड्नुभयो र अन्तर जिल्ला जुन जिल्लाभित्रै हुने अन्तर ढुवानीमा चाहिँ खासै त्यति धेरै फरक नपरे पनि बाह्य जिल्लाको बाहिरमा चाहिँ यस्ता मापदण्डहरू अलि धेरै पालना गर्नुपर्छ भन्ने जोड्नुभयो। यो कुरामा म ठिकै छु भन्ने चाहिँ
4: यसलाई अलिकति सच्याएर भन्दाखेरि चाहिँ जस्तो ढुवानी गर्ने क्रममा एउटा जिल्लाबाट एउटा जिल्लाभित्रै ढुवानी गर्दा पनि ढुवानीको मापदण्ड चाहिँ हामीले पूरा गर्नुपर्छ। तर जुन क्वारेन्टाइन सर्टिफिकेट त्यहाँ एउटा कुरा गरेको छ, डाक्टरले चेक जाम नगरिकन त्यो क्वारेन्टाइन सर्टिफिकेट चाहिँ उहाँले दिनुहुन्न। यो चाहिँ एनिमल हेल्थ सर्टिफिकेट भन्छौँ हामीले, खास गरी क्वारेन्टाइन भन्ने भन्दा पनि पशु स्वास्थ्य प्रमाणपत्र त्यो जारी गर्न चाहिँ एउटा जिल्लाबाट अर्को जिल्लामा ढुवानी गर्दा चाहिँ त्यो आवश्यक पर्छ होइन। र अब फेरि यति भन्दै गर्दाखेरि त्यो पशु ढुवानी मापदण्डमा फेरि सबै कुराहरू चाहिँ त्यसमा लेखिएका कुराहरू अक्षर पालना गर्नुपर्ने फेरि गाह्रै छ। तर मैले अघि नै भने सम्भव भएसम्म हामीले त्यसलाई चाहिँ पालना गर्नुपर्ने हुन्छ।
3: कुराकानीमा हुनुहुन्छ पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ। हामी कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा छौं र अहिले खास गरी हामी यो बेला हुने पशु चौपाया पशु पंक्षीको ओसार पसारको विषयलाई केन्द्रित रहेर कुराकानीको शुरूआतमा जोड़िरहेका छौं र अहिले पालना गर्नुपर्ने विषयहरू जुन रोग जोखिम संक्रमण र स्वच्छ मासुसँग पनि जोड़िएका छन्। अब लामो दूरी हुन्छ, उदाहरणको लागि हेरौं न हिमाल लेकतिर चाहिँ पालन गरिएका च्याङ्ग्रा भेडा तराई र मुख्य शहरसम्म पनि झर्ने गर्छन्। यो बेला ल्याउँदै गर्दाखेरि केरीका कुराहरू पनि छन्, तपाईँले अघि मापदण्डलाई जोड्नुभयो, खास गरी लामो दूरी त्यसमा पनि कोचाकोच गरेर कतिपय अवस्थामा धपाएर हाहु गरेर चाहिँ ल्याउने गरिन्छ। यो बेला यी पशु पंक्षी पशु चौपायालाई चाहिँ तनाव चोट यस्ता कुराहरू कति हुन्छ?
4: एकदमै हुन सक्छ सर, होइन जस्तो हजुरले अब लामो ढुवानीको कुरा गर्दाखेरि चाहिँ पशुलाई जस्तो हामीले पनि अहिले विभिन्न नाकाहरूमा यसो हेर्दाखेरि चाहिँ क्यापेसिटी भन्दा बढी संख्यामा पशुहरू चाहिँ ढुवानी गरिरहेको हामीले देखिरहेका छौँ होइन। मापदण्डमा लेखिए अनुसार हेर्नुहुन्छ भने एउटा भैँसीलाई करिब 1 वर्ग मिटर जति चाहिन्छ। अब एउटा ट्रकको हिसाब गर्ने भनेदेखि साधारणत एउटा ट्रक चाहिँ अब मलाई ठ्याक्कै त्यो त उठा छैन, तर पनि मलाई लाग्छ एउटा ट्रकमा ठूलो ट्रक छ भनेदेखि 15-20 वटासम्म भैँसी अट्न सक्छ। तर मलाई लाग्छ त्योभन्दा बढी नै हाम्रो मापदण्ड अनुसार हेर्ने भनेदेखि करिब हजुरको 1 वर्ग मिटरको हिसाबले हेर्ने भनेदेखि 15 बढीमा 20 भैँसी अट्न सक्छ। तर हामीले त्योभन्दा बढी संख्यामा भैँसीहरू राँगाहरू ढुवानी गरिरहेको देख्छौँ। त्यसै गरी तपाईँको यो बाख्राहरू जुन छ त्यो पनि अलिक कोचाकोच नै गरेर ढुवानी गरिरहेको हुन्छ। सो हामीले यो बेलामा चाहिँ त्यो फ्लोर स्पेस जुन मैले भने ठाउँको स्थान अब असाध्यै धेरै चाहिँ गर्नु हुँदैन, त्यसले फेरि मासुको क्वालिटीमा असर गर्न सक्छ पछि गएर होइन। त्यसैले सम्भव भएसम्म त्यसलाई पालना गर्ने होइन भनेदेखि पनि हामीले कम्तीमा पनि यस्तो अवस्थामा डिकीमा छतमा ढुवानी चाहिँ बिल्कुल गर्नु भएन। बरु होला 15 राख्नुपर्ने ठाउँमा 18 हुन सक्ला होइन, त्यसलाई चाहिँ बरु कन्सिडर गर्न सकिएला। अदरवाइज तपाईँले यस्तो बेलामा गाडीमा जथाभावी डिकीमा अथवा छतमा जथाभावी लामो यात्राको लागि चाहिँ पशुहरू ढुवानी गर्नु चाहिँ हुँदैन। यदि ढुवानी गर्यो भनेदेखि चाहिँ कानून बमोजिम उहाँहरूलाई सजाय पनि हुने व्यवस्था भएको हुँदाखेरि यो विषयमा उहाँहरूले चाहिँ ज्ञान राख्नुपर्ने हुन्छ।
3: हो यस्तो मापदण्ड पालना गरिएन भने बढी घाटा किसानलाई पर्ने हो कि व्यवसायलाई पर्ने हो कि अथवा उपभोक्तालाई पर्ने हो?
4: यो सबैलाई घाटा पर्छ सर। जस्तो म हजुरलाई जोडेँ किसानसँग बाट मैले जोडेँ होइन, यदि किसानले खोरगोठमै बिक्री वितरण गरिएको छ भनेदेखि चाहिँ उहाँहरू सेफ साइडमा बस्नुभयो होइन, होइन भनेदेखि एउटा व्यवसाय चाहिँ अलि बढी घाटामा हुन्छ। यहाँ म तपाईँलाई भने जस्तो ढुवानी गर्ने क्रममा 2-3% चाहिँ तपाईँको मासुहरू लस हुन सक्छ हेर्नुहोस् होइन। एउटा कुनै खसी बोका चाहिँ तपाईँको 50 किलोको छ भनेदेखि 2-3% भनेको तपाईँको लगभग 4-5 किलो जति चाहिँ त्यसले फरक पार्न 5% अलि बढी भयो 1-2 किलोसम्म त्यसले फरक पार्न चाहिँ सक्छ। त्यसैले व्यवसायिक घाटामा जान सक्छ। अर्को कुरा भनेको यदि हामीले उचित ढंगमा ढुवानी गरेनौँ भने पशुको मृत्यु पनि हुनसक्छ होइन, मासुको क्वालिटीमा फरक पर्न सक्छ, मृत्यु हुन सक्छ। त्यसले गर्दाखेरि व्यवसाय जोडियो। फेरि यतापट्टि जाउँ हामी उपभोक्ताको कुरा गरौँ होइन। अब व्यवसायले त जसरी भए पनि जिउँदो खसी बोका ल्याइसके पछाडि उसले काट्नलाई मासु पसलमा लिएर जान्छ अथवा बिक्री गर्नुहुन्छ र ढुवानीको कारणले जुन तनाव हुन्छ स्ट्रेस हुन्छ त्यसले गर्दाखेरि मासुको क्वालिटीमा असर गर्छ। यो एउटा अङ्ग्रेजीमा चाहिँ हामीले यसलाई डीएफडी र पीएससी मिट भन्छौँ। डीएफडी भनेको ड्राई सुक्खा हुन्छ मासु, तपाईँको डार्क हुन्छ एकदमै गाढा खालको हुन्छ होइन, र फर्म भनेको अलिक चाम्रो खालको मासुको क्वालिटी हुन्छ। अब हामीलाई धेरैले गर्न त्यो थाहा छैन होइन, जस्तो मासुको पनि हामीले चाहिँ त्यसको अरूभन्दा पनि एउटा मेन इन्डिकेटर भनेको पिएच भन्छ कि अम्लीयता भन्छ नि, त्यो साधारणतया खसी नकाट्दाखेरि बध नगर्दाखेरि मासुको पिएच चाहिँ एराउन्ड एराउन्ड 6.8-7 हुन्छ, तर जब बध गरिन्छ बध गरिसकेपछि खाना योग्य मासुको पिएच भनेको चाहिँ 5.5-5.8 भन्छौँ हामीले। तर अघि मैले जुन भने ड्राई फर्म र हजुरको डार्क त्यस्तो खालको मासुको पिएच चाहिँ तपाईँको बढेर जान्छ, त्यो स्ट्रेसको कारणले गर्दा त्यस्तो हुन्छ। जब मासुको पिएच 7 भन्दा बढी जान्छ त्यसले मासुको क्वालिटीमा खराब गर्ने भयो, त्यो उपभोक्तालाई असर गर्ने भयो र त्यसको चाहिँ भण्डारण गर्ने क्षमता फरक हुन्छ फेरि। र अर्को पिएससी भन्ने मासु हुन्छ फेरि, त्यसमा पेल सफ्ट एक्जुडिटिभ भन्छ, पेल भनेको मासुको रङभन्दा हल्का सेतो भएर जाने फिक्का हुने, सफ्ट भनेको एकदमै गिलो हुने, कहिलेकाहीँ हामीले पनि मासु चाहिँ साधारणतया भन्दा त्यो मासु गिलो जस्तो देख्छौँ पकाउनुभन्दा अगाडि नै होइन। अर्को एक्जुडिटिभ भनेको त्यसमा जति पानीको मात्रा हुनुपर्ने त्योभन्दा बढी त्यसबाट पानीहरू निस्किने, कहिलेकाहीँ पकाउँदाखेरि पानी बढी आउँछ नि हामीले पनि होइन। सो त्यो भनेको के कारणले गर्दा त होला स्ट्रेस। यसमा चाहिँ दोस्रो अहिले मैले भनेको कन्डिसनमा चाहिँ पिएच कम भएर आउँछ फेरि, जुन 5.5-5.8 नर्मल भने त्योभन्दा अझै घटेर आउँछ पिएच। सो त्यसले गर्दाखेरि यो चाहिँ उपभोक्तालाई पनि, यो स्ट्रेसको कारणले गर्दा उपभोक्तालाई पनि असर गर्छ। सो सबै नै यसमा जोडिएको हुन्छ,
5: किसान व्यवसायी उपभोक्ता सबै जोडिएका हुन्छन्। तपाईँले मासुको चाहिँ पिएच भनेर भन्नुभयो, साधारणतया हामी र किसानले बुझ्ने पिएच भनेको चाहिँ माटोको जाँच अन्तर्गतको चाहिँ एउटा बुझ्ने गर्छौँ, माटोको
4: माटोको हुन्छ, पानीको पिएच हुन्छ, सबै चिजको तरल पदार्थमा पिएचहरू मापन गर्ने गरिन्छ, त्यो मध्ये मासुमा पनि त पानीको मात्रा हुन्छ, सो त्यसको पनि पिएच चाहिँ एकदमै महत्वपूर्ण हुन्छ। हजुरले भन्नुभयो जस्तो माटोको पनि कुन पिएच भएको माटोमा चाहिँ उर्वरता कति हुन्छ, त्यसमा कुन हजुरको चाहिँ घाँस अथवा बिरुवा लगाउन सक्छौ भन्ने जस्तै हुन्छ।
5: यो किसानले बुझ्ने भाषाको भयो। वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। तपाईँले भन्नुभयो पशु पंक्षीलाई चाहिँ चोट नपुर्याउने, ओसार पसारमा चाहिँ सावधानी अपनाउने, भइरहेका कानून मापदण्डहरू चाहिँ पालना गर्ने, यसो गर्दाखेरि सबैलाई फाइदा हुन्छ भनेर भन्नुभयो। अब यस्तो मापदण्डहरूको चाहिँ निगरानी गर्ने भइरहेको छ कि छैन भन्ने कुराहरू पनि रहन्छन्, अहिले हाम्रो अभ्यास चाहिँ के छ?
4: अब यसको लागि चाहिँ पशु विभाग अन्तर्गत विभिन्न क्वारेन्टाइन कार्यालय चेकपोस्टहरू रहेका छन् होइन, हामीसँग चाहिँ अहिले 9 पशु क्वारेन्टाइन कार्यालयहरू रहेका छन्, धेरै जसो चाहिँ हजुरको यो अन्तर्राष्ट्रिय नाकामा छ, इण्डियाको बोर्डरतिर छ होइन, र केही संख्यामा चाहिँ हजुरको आन्तरिक चेकपोस्टहरू रहेका छन्। र अहिले पछिल्लो यो संगठन संरचना परिवर्तन भइसके पछाडि चाहिँ अहिले हामीसँग 19 चेकपोस्ट छ, पहिला हामीसँग 32 चेकपोस्ट थियो, अहिले जुन एउटा चाहिँ सरकारले यो भनौँ न सरकारी संरचनाहरू अलिकति खुम्चने क्रममा हामीले चाहिँ त्यो 1 अगाडिको निर्णयको कुरा गर्दैछु हजुरलाई मैले, अहिले जुन नयाँ सरकार गठन भइसके पछाडि कर्मचारीको संख्या कम गर्ने, कर्मचारी हजुरको चाहिँ यो संगठनहरू अथवा कार्यालयहरू कम गर्ने सन्दर्भमा 3 चेकपोस्ट काटिएको हुँदाखेरि अहिले 29 चेकपोस्टहरू छ होइन, र ढुवानी गर्दाखेरि ती चेकपोस्टहरूमा त्यो चेकपोस्टको बाटो भएर मात्रै उहाँले ढुवानी गर्नुपर्छ, यदि त्यो चेकपोस्टभन्दा बाहिरको बाटोमा लग्यो भनेदेखि पनि त्यो चाहिँ तपाईँको कानून विपरीत हुन्छ होइन, तर त्यस्तो भइरहेको पनि छन्। तर सकेसम्म चाहिँ हामी चेकपोस्टको बाटोबाट लिएर जानु पर्यो, चेकपोस्टमा चाहिँ हाम्रो प्राविधिक पशु स्वास्थ्य प्राविधिकहरू हुनुहुन्छ, पशु चिकित्सकहरू हुनुहुन्छ, उहाँहरूले त्यसको निरीक्षण गर्नुहुन्छ। र अझै यो मात्रै यहाँ मात्रै नभइकन यो चाहिँ सुरुमै जस्तो पशु जहाँबाट ढुवानी शुरू हुन्छ त्यहाँ नै पशु चिकित्सकले त्यसको निरीक्षण गरेर अघि मैले भनेको पशु स्वास्थ्य प्रमाणपत्र जारी गर्नुहुन्छ, उहाँहरूले एउटा कागजमा लेखेर यो पशुहरू ठिकठाक छ यतिवटा संख्यामा यो गाडी नम्बरमा यहाँबाट यहाँ पुर्याउनुको लागि भनेर एउटा पशु चिकित्सकले भेरिफाई गरेर पठाएको हुन्छ, र त्यो कागज सहित उहाँहरूले चाहिँ मैले भनेको चेकपोस्टहरूमा निरीक्षण गर्नुहुन्छ, उहाँले कागजपत्र हेर्नुहुन्छ, उहाँले त्यो मापदण्ड अनुसारको पशु ढुवानी भइरहेको छ कि छैन चेक जाँच गर्नुहुन्छ, र त्यहाँबाट पशु ढुवानी अथवा अगाडि बढ्नको लागि उहाँहरूले चाहिँ दिनुहुन्छ।
5: त्यसो हो भने त अहिले लेकबाट चाहिँ तल पहाड तराई झर्दै गरेका भेडा च्याङ्राहरूको पनि निगरानी हुन्छ कि के छ अभ्यास?
4: निगरानी हुन्छ, एउटा जिल्लाबाट अर्को जिल्लामा लानु पर्यो भनेदेखि चाहे त्यो हुम्ला जुम्ला कालीकोट अथवा कुनै दुर्गम ठाउँ भए तापनि होइन, त्यहाँ चाहिँ पशु चिकित्सकले हरेक एउटा जिल्लाबाट अर्को जिल्लामा ढुवानी गर्ने बित्तिकै पशु स्वास्थ्य प्रमाणपत्र जारी गर्नुपर्छ। अब कहीँ कतै अब हुन त मलाई लाग्छ सबै ठाउँमा चाहिँ सबै जिल्लाहरूमा अहिले भेट्ने डाक्टरहरू पशु चिकित्सकहरू पुगिसक्नु भएको छ होइन, यदि पुग्नु भएको छैन भने नपुगेका ठाउँहरूमा चाहिँ के अभ्यास पनि छ भन्दाखेरि सम्बन्धित जिल्लाको पशु सेवा शाखामा जानुहुन्छ, त्यहाँबाट सरकारी कार्यालयबाट पनि त्यस्तो खालको ढुवानीको लागि योग्य छ, पशु स्वस्थ छन् भनेर पनि चाहिँ भनौँ न एउटा त्यो त्यस्तो खालको चलन पनि छ।
5: भनेको यी कुराहरू तपाईँले अघि जोडेको जस्तै नाकाहरूमा चाहिँ निगरानी गर्ने, त्यसै गरी 29 चाहिँ चेकपोस्टका कुरा जोड्नुभयो, प्रमाण पत्रका चाहिँ कुरा जोड्नुभयो, यो किन आवश्यक हुन्छ त?
4: यो त अब यो मुख्य यसको आवश्यकता भनेको चाहिँ दुईटा कुरा, एउटा कुरा भनेको चाहिँ पशु स्वास्थ्य नै हो, किनभने ढुवानीको क्रममा पनि रोगहरू चाहिँ तपाईँको ओसार पसार हुन्छ। यदि त्यो स्वास्थ्य प्रमाण पत्र जारी गरिएन भने किसानहरूबाट कृषकहरूबाट रोगी पशुको पनि बिक्री वितरण भएको हुन सक्छ, त्यहाँबाट शुरू हुन्छ। र बीचमा कहिलेकाहीँ के हुन्छ भने तपाईँको रोगहरू चाहिँ सूक्ष्म अवस्थामा, त्यो चाहिँ भनौँ सब क्लिनिकल फर्ममा रोग लागिसकेको छ तर एक दुई दिनमा त्यसले लक्षणहरू देखाउँछ भनेदेखि त्यस्तो समयमा इन्क्युबेसन पिरियड भन्छ हामीले, त्यस्तो समयमा पशु रहेछ भनेदेखि दुई तीन दिनमा फेरि पशु बिरामी हुन पनि सक्छ होइन। र त्यो अहिले मैले भनेको सर्टिफिकेट चाहिँ 3 दिनको लागि मात्रै भ्यालिड हुन्छ, 3 दिनपछि ढुवानी गर्नुभयो भने फेरि त्यसलाई चाहिँ उहाँले नयाँ सर्टिफिकेट चाहिँ जारी गर्नुपर्ने हुन्छ होइन।
5: नवीकरण
4: भने जस्तै त्यही चाहिँ होइन, नयाँ नै बनाउनु पर्छ, त्यहाँ नवीकरण भनेर चाहिँ हुँदैन, त्यही प्रमाण नयाँ प्रमाणपत्र चाहिँ उहाँले जारी गर्नुपर्छ होइन। र एउटा चाहिँ रोगहरू संक्रमण सर्न सक्ने सम्भावना रहन्छ होइन, त्यसैले हामीले कहिलेकाहीँ यो रोगहरूको पनि खोप कार्यक्रम दशैँ अगाडि गर्छौँ क्या, ताकि यो बेलामा बढी एनिमलको मुभमेन्ट हुन्छ जसले गर्दाखेरि रोगहरू पनि सर्न सक्ने सम्भावना रहन्छ। जस्तो म हजुरलाई एउटा उदाहरण दिन्छु कि मानौ एउटा गाडीमा एउटा पशु बिरामी छ, खोरेत रोग लागेको छ वा पिपिआर रोग लागेको छ, ढुवानी गरियो र बाटोमा कति न कति त रोकिन्छ गाडी, एकछिन चाहिँ तपाईँको आराम गर्नुपर्ने व्यवस्था पनि छ, त्यहाँ बढीमा 8 घण्टा हेरिसकेपछि पशुहरूलाई आराम गराउनुपर्छ, दाना पानी आहारा दिनुपर्छ। र त्यसरी आराम गराउँदाखेरि त्यो पशुले त पिसाब गर्छ, दिसा गर्छ, त्यो दिसा पिसाब बगेर बाहिर निस्किन्छ र वरिपरि त्यहाँ चाहिँ बाख्रा पशु चरेको छ भनेदेखि त्यस्तो जहाँ गाडी रोकिने ठाउँहरू छ त्यस्ता स्थानमा पनि रोगहरू फैलिन सक्ने सम्भावना रहन्छ। र यो ढुवानी भनेको त खालि उपभोगको लागि मात्रै हुँदैन, अहिले पो उपभोगको लागि ढुवानी हुन्छ, नत्र त बेचबिखनको लागि पालनको लागि पनि त बेच यो ढुवानी गरिन्छ। त्यस्तो बेलामा के हुन्छ भने तपाईँले 3-4 खसी बोका ल्याएर खोरमा राख्नुभयो, तपाईँसँग 1-1.5 बाख्रा छ भनेदेखि त 2-4 दिन पछाडि ती सबै बाख्राहरू चाहिँ बिरामी हुन सक्छ। त्यसैले स्वास्थ्य प्रमाणपत्र जाँच गर्नुपर्ने एकदमै अनिवार्य छ होइन। र अर्को कुरा भनेको चाहिँ हामीले खाएको पशु कहाँबाट आएको छ पनि त जान्नु पर्यो नि त होइन, त्यो चाहिँ अनि त्यसको लागि पनि भयो। र यसलाई भन्छ हामीले एनिमल ट्रेसेबिलिटी, नेपालमा चाहिँ यो लागू भइसकेको छैन। जस्तो तपाईँले आज हामीले बिहान कुखुराको मासु खायो भने कहाँबाट आयो त्यो कुखुराहरू होइन, आज चाहिँ यो मासु खाएर म बिरामी भएँ भनेदेखि त्यो मासुको स्रोत कहाँ रहेछ त्यो हामीले पहिचान गर्ने हामीसँग त्यो प्रणाली छैन। अहिले एउटा कार्यविधि स्वीकृत हुँदैछ, त्यसलाई हामीले चाहिँ एनिमल आइडेन्टिफिकेसन ट्रेसेबिलिटी सिस्टम भन्छौँ, पशु पहिचान तथा पञ्जीकरण एउटा कार्यविधि निर्देशिका जस्तो बनाउने क्रममा छौँ। त्यसमा चाहिँ नागरिकता जस्तै हरेक पशुहरू जन्मिसके पछाडि उनीहरूलाई ट्यागिङ लगाइन्छ, छुट्टै प्रकारको ट्यागिङ हुन्छ होइन, यो गर्ने गरिन्छ। र कतिपय रोगहरू चाहिँ पशुबाट मानिसमा नै सर्न सक्छ, जस्तो बर्ड फ्लूको कुरा गरे होइन। त्यसैले गर्दाखेरि यो मानव स्वास्थ्यको लागि पनि र पशु स्वास्थ्यको लागि पनि पशु चेक जाँच गर्नु अनिवार्य, यो सर्टिफिकेट जुन मैले पशु स्वास्थ्य प्रमाणपत्र जारी गर्नुपर्ने एकदमै महत्वपूर्ण हुन्छ।
5: भनेको व्यावसायिक रूपमा पशुपालन अथवा पशु पंक्षी जसले गर्नुहुन्छ ती व्यावसायिक किसानले पनि यस्ता कुरा ओसार पसारको कुरामा चाहिँ ध्यान दिनुपर्ने, एउटा चाहिँ उपभोगका लागि बेचबिखन गर्ने मात्रै कुरा यहाँ रहेन,
4: अरू बेलामा पनि ढुवानी गर्ने बेलामा अथवा किनबेच त अरू कारणले पनि हुन्छ त्यहाँ होइन, त्यस्तो बेलामा पनि यो चाहिँ ख्याल गर्नुपर्छ। यो पशु ढुवानी मापदण्ड भनेको खालि उपभोग गर्नको लागि ढुवानी हुने पशुको लागि मात्रै होइन, यो
5: गाउँघरमा चाहिँ किसानहरूले आफूले पाल्न ल्याउँदा पनि सावधानी अपनाउनु पर्यो, आफूले बेचिसकेपछि पनि अर्को जो किनेर लैजाने हुनु उहाँहरूले आफ्नो खोरगोठमा पुर्याउँदै गर्दा पनि ध्यान दिनु पर्यो, यी कुराहरू महत्वपूर्ण छ। आजको कृषि विशेष कार्यक्रम बदलित नेपालमा हामीसँग हुनुहुन्छ पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ। दशैंको अवसरमा अहिले खसी बोका, भेडा, च्याङ्रा, राँगा लगायत कुखुरा, हाँसको जुन कारोबार उपभोग उच्च हुने गर्छ यो विषयमा केन्द्रित रहेर हामीले कुराकानी जोडिरहेका छौं र खास गरी अपनाउनु पर्ने सावधानीका विषयहरूलाई हामीले अहिले यो कुराकानीको सन्दर्भमा राखिरहेका छौं। अब एकै ठाउँमा धेरै पशु चौपाय, पशु पंक्षी राख्ने पनि अब अहिलेको अवस्थामा त्यो देखिन्छ, समूह समूहमा पनि संकलन गर्ने गरिन्छ। यो बेला अब रोग वा अब यस्तै संक्रमणको जोखिम, यो ल्याउँदा लैजाँदाको चाहिँ जोखिम भनेर तपाईँले भन्नुभयो, कसरी अलि सुरक्षित हुन सकिन्छ होला त त्यसभित्र चाहिँ पालना गर्ने

0: अब अहिले मैले दशैंकै कुरा गरेँ, अब नवमी अष्टमीतिर खसीबद हुन्छ, अबको एक हप्ता दस दिन जति, अब एक हप्ता जति बाँकी छ भने हप्ता दस दिन जस्तै, भनेपछि यदि ती पशुहरू साँच्चीकै राम्रोसँग चेकजाँच गरिएका रहिने रहेछन् भनेदेखि ती पशुहरू अहिले रोगी भएर तर लक्षण नदेखाएको अवस्थामा हुनसक्छ। अबको सात आठ दिनमा ती पशुहरूमा रोग देखिने अथवा त्योभन्दा अगाडि नै मृत्यु पनि हुनसक्छ। त्यसैले यस्तो बेलामा हामीले प्रमुख याद गर्नुपर्ने कुरा भनेको संकलन केन्द्र होस् अथवा जुन सामूहिक रूपमा चाहिँ पशुहरू आठ बजारमा ल्याइन्छ त्यो इन्क्युबेसन पिरियड भन्छ, हामीले हेर्दा अहिले स्वस्थ देखिन्छ तर ती पशुहरू वास्तवमै स्वस्थ नहुनसक्छ, इन्क्युबेसन पिरियडमा रहेको हुनसक्छ। त्यसैले त्यसको हामीले ट्रेसिङ गर्ने भने नि मैले कहाँबाट पशु ल्याएको हो, त्यो ठाउँमा पशुहरू बिरामी थिए थिएनन्, त्यो पशु त्यो ठाउँमा रोग लागेको थियो कि थिएन त्यो चाहिँ हामीले पत्ता लगाउनुपर्छ। त्यो पत्ता लगाउनलाई फेरि गाह्रो छ, अघि मैले भने स्वास्थ्य प्रमाणपत्र छ भनेदेखि डाक्टरले जो पशु चिकित्सक छ उहाँले सम्पूर्ण कुरा बुझेर मात्रै त्यो सर्टिफिकेट जारी गर्नुभएको हुन्छ, त्यसको मतलब पशु स्वस्थ भन्ने बुझिन्छ होइन। त्यसैले यो बेलामा उहाँहरूले ख्याल गर्नुपर्ने कुरा चाहिँ पशुको स्वस्थतामा ख्याल गर्नु पर्यो। रोगहरू संक्रमण हेर्दा स्वस्थ देखिन्छ तर रोगहरू भित्र हुन सक्छ, सतर्क सावधानी हुनु पर्यो र त्यस्ता संक्रमण गर्ने ठाउँमा चाहिँ हामीले दैनिक रूपमा निसंक्रमण गर्नु पर्यो ताकि हिजो ल्याएको खसी बोका रोगी थियो भनेदेखि त्यो भुइँमा उसको चाहिँ बडकुला हुनसक्छ अथवा गोबर हुनसक्छ, पिसा फेरेको हुनसक्छ, ढ्याल सिगान काटेको हुनसक्छ, त्यसलाई सफा गर्नु पर्यो बजारलाई, हाट बजारलाई अथवा संकलन केन्द्रमा र निसंक्रमण गर्ने विभिन्न प्रकारका हामीले रसायनहरू चाहिँ त्यहाँ प्रयोग गरेर सफा गर्नुपर्छ।
1: मानव उदाहरणको लागि तपाईँ उपभोक्ता किसान जो पाल्नुहुन्छ उहाँहरू पनि आफै अब यो चाडपर्वको बेला यसै पनि उपभोक्ता हो, कतिपयले अरू ठाउँबाट किनेर खरिद गरेर खाने पनि गर्नुहुन्छ, यो राँगा स्वच्छ छ, यो खसी बोका स्वच्छ छ, यो भेडा च्याङ्रा स्वच्छ छ भनेर हामीले एउटा अनुमान चाहिँ आँखाले हेरेर ठ्याक्कै यो घोरले यो ठुलो राम्रो स्वच्छ भनेर चाहिँ अनुमान गर्छौ, यो कति चाहिँ राम्रो पक्ष हो अथवा त्यसरी छुट्याउन सकिन्छ कि सकिँदैन?
0: अब यस्तो खरिद बिक्रीको लागि चाहिँ अब यसको रोगी हो होइन भनेर सबै टेस्ट गर्नको लागि त हामीले प्रयोगशाला परीक्षण नै गर्नुपर्ने हुन्छ, तर त्यो सम्भव त छैन। हामीले पनि के गर्छौँ त भन्दा यदि शंका लाग्यो भने चाहिँ प्रयोगशाला परीक्षणको लागि आवश्यक नमुना संग्रहण गर्छौं, प्रयोगशालामा पठाउँछौ, होइन भनेदेखि चाहिँ अहिले पनि हामीले चाहिँ पशु विभाग अथवा चाहिँ विभिन्न निकाय स्थानीय तह प्रदेशहरूबाट पनि अहिले चाहिँ बजार अनुगमनहरू भइरहेको छ। यस्तो बेलामा हामीले हेर्ने भनेको चाहिँ किसानहरूले अहिले हजुरले भन्नुभएको जस्तै उसको बनावट कस्तो छ, बाहिरबाट हेर्दाखेरि के देखिन्छ त्यसको आधारमा हामीले पहिचान गर्ने हो। तर फरक त केही हुनु पर्यो, हामीले हेर्दा र एउटा किसानले अथवा आम नागरिकले हेर्ने कुरा त फरक छ। जस्तो उहाँहरूले साधारण एउटा चाहिँ लुक्स हेर्नु होला भने हामीले चाहिँ त्यसका प्यारामिटरहरू हेर्छौँ, हामीले चाहिँ जस्तो हामीलाई सूचकहरू लक्षणका सूचकहरू जस्तो चाहिँ खोकिरहेको छ कि छैन, नाकबाट सिघान बगाएको पो छ कि, कचेरा पो आइरहेको छ कि, अथवा तपाईँको छेलेको पो छ कि, त्यो जुन दिशा गर्ने ठाउँमा हामीले हेर्छौँ। आवश्यक पर्यो भने हामी ज्वरो पनि मापन गर्न सक्छौँ, पशु खोच्यार हिँडेको छ कि, पशुको मुम्य जुन त्यो टेम्परामेन्ट अथवा उसको चाहिँ हामीले भनौँ न हिँडाइ उसको चाहिँ हिँडाइ नर्मल छ कि छैन, यस्ता खालका हामीले चाहिँ ती सूचकहरू जुन साधारणतया धेरै जसो रोग लाग्दाखेरि देखिने सूचकहरू चाहिँ यिनीहरू नै हो, यसको आधारमा हामीले चाहिँ त्यो रोग पशु स्वस्थ छ छैन भनेर चाहिँ हामीले पहिचान गर्छौँ। तर यो पहिचान चाहिँ 100% सही हुन्छ भन्ने भन्न सकिँदैन, त्यसको लागि चाहिँ हामी प्रयोगशाला परीक्षणै गर्नुपर्छ। तर हामीले हेरेर जुन स्वस्थ देखेछौँ भन्छौँ त्यसमा चाहिँ लगभग हामी चाहिँ निश्चिन्त चाहिँ हुन सक्छौँ कि यो पशु स्वस्थै हुन्छ भनेर।
1: हो, कतिपय अवस्थामा चाहिँ सरकारी निकायहरूले बेचबिखन गर्ने चाहिँ भेडा च्याङ्रा खसी बोकामा चाहिँ सिङमा रंग लगाएर विगतको चाहिँ एउटा अभ्यास थियो, सायद त्यो अभ्यास यसपालि पनि कार्यान्वयन होला, लागू गरिएला, त्यसको विषयमा चाहिँ हामी पछि अरू सन्दर्भमा पनि चर्चा गरौंला। तपाईँले किसानको आँखाले उपभोक्ताको आँखाले हेर्न सक्ने एउटा पाटो र डाक्टर पशु चिकित्सकले हेर्ने चाहिँ अर्को पाटो, दुई कुराहरू चाहिँ भिन्नता छुट्याउनु भयो। एउटा बुझाइ छ नि, यो कति चाहिँ बुझाएर सज लिन सकिन्छ, लेकमा पालिएका चाहिँ भेडा च्याङ्रा बेसी झरे पनि मुख्य शहरमा झारे पनि यो चाहिँ खाना हुन्छ, यो चाहिँ स्वच्छ छ भनेर चाहिँ यो बेला खाने गरिन्छ। चाडपर्वको बेला त अब भेडा च्याङ्राको मासु भनेपछि धेरै खोज्ने गरिन्छ, कति सान्दर्भिक छ?
0: अब यो चाहिँ यस्तो भयो, स्वादसँग पनि सम्बन्ध रह्यो जस्तो लाग्छ। अर्को कुरा, गाउँ जति शहरीकरणमा चाहिँ रोगहरूको संक्रमण बढी हुन्छ होइन, किनभने त्यहाँ पपुलेसन बढी छ, जहाँ पपुलेसन पशुको संख्याको संख्या जहाँ बढी छ त्यहाँ रोगहरू सम्भावना बढी हुन्छ होइन, र अव्यवस्थित पशुपालन अहिले पनि कतिपय अवस्थामा छ होइन, सबै ठाउँमा हामीले व्यवस्थित रूपमा गर्न सकेका छैनौँ। त्यसैले जति माथि गयो, जति आइसोलेसन छ नि त माथि, त के छ त भन्दाखेरि तपाईँको यो रोगहरूसँगको

0: पहुँच पनि त्यो भेडा बाख्राहरूमा अलिक कम छ. त्यसैले गर्दाखेरि पक्कै पनि अलिकति जहाँ बढी पपुलेसन पहाड तराईतिर पालन गरिएको भन्दा हिमाली उच्च पहाडतिर पालिएका खसी बोकाहरूमा रोगको जोखिम चाहिँ अलिकति कम हुन्छ नै. अर्को कुरा मासुको क्वालिटीको नै कुरा गरौँ. जस्तो त्यहाँ चाहिँ जेनरल्ली तपाईँको चाहिँ यो स्टल फिडिङ हुँदैन, घरमै घाँस ल्याएर खुवाउने दाना खुवाउने भन्दा पनि जंगलमै लगेर चलाउने हिमालतिर चराउने, जसले गर्दाखेरि एक्सर्साइजहरू हुन्छ र शरीरमा बोसोहरू कम लाग्न सक्ने सम्भावना हुन्छ. त्यसैले गर्दा पनि एउटा चाहिँ त्यसमा यथार्थ पनि छ फेरि, किनभने मैले रोगको जोखिम पनि कम छ त्यहाँ. त्यहाँ चाहिँ उनीहरू एकदमै यो नेचुरल फिडिङमा आधारित रहेको छ, जसले गर्दाखेरि जडीबुटी घाँसहरू खाँदाखेरि त्यसबाट पाउने जुन एउटा पौष्टिक तत्वहरू छ त्यो पनि एकदम नेचुरल पाउने हुँदाखेरि केही न केही फरक चाहिँ त्यसमा हामीले पाउँछौ. तर यसको मतलब यो होइन कि व्यावसायिक रूपमा पालिएका तराई पहाड़तिर पनि त जुन त्यहाँ आहारा उपलब्ध गराएका हुन्छन् त्यो एकदमै फेरि सन्तुलित हुन्छ. त्यहाँ बनाएका आहाराहरू तपाईँको न्युट्रिसनिस्टहरूबाट फर्मुलेसन गरेको आहाराहरू खाने हो, घाँसहरू खाने हो, र दुइटै तुलनात्मक रूपमा चाहिँ हामीले हिमाली अथवा पहाड उच्च पहाड़बाट ल्याएको पशुहरू राम्रो मासु भनेर अघि मैले भनेका कुराहरूको कारणले गरिन्छ, र तल पालिएका पशुहरूमा पनि उति नै त्यसको पनि आफ्नै फेरि महत्व छ.
1: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. दशैंमा हुने पशु पंक्षीको कारोबार, यसको कृषि अर्थतन्त्रमा प्रभाव तथा सुरक्षित ओसार पसार बारे पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठसँग गरिएको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
2: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल बैंकले ल्याएको छ नेपाल बैंक शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्व राख्दछ.
3: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ.
2: विशेषताहरू:
3: ट्युसन शुल्कको 100% सम्म कर्जा प्रवाह,
2: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
3: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने.
3: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानुभई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्.
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
5: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्, क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700. साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा. आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147. शर्तहरू लागू हुनेछन्.
6: कृषि मन्त्र नागसँग.
7: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं. धानलाई मौसम सफा भएपछि मात्र काटौ. खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ. युरिया मलको प्रयोग नगरौं.

0: सुनिए ठाकुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: अहिले तपाई उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठसँग कुराकानी गरिरहेका छौं। उहाँसँग फेरि चासो हाम्रो कृषि अर्थतन्त्रमा पशु पंक्षी जन्ने हिस्सा कस्तो छ।
2: महत्वपूर्ण छ किनभनेदेखि नेपालमा अहिले पनि करिब 60% जनसंख्या चाहिँ हामी कृषि तथा पशुपालनमै आबद्ध छौं। होइन, मलाई जानकारी भएसम्म करिब 35 लाख जति घर परिवार चाहिँ हामी पशुपन्थी पालनमै हामी संलग्न छौँ। होइन, त्यसैले यो बेलामा जस्तो इभन मेरै घरमा पनि हरेक वर्ष जुन खसी काट्छौँ हामीले त्यो बाहिरबाट कहिले पनि किन्दैनौँ। होइन, त्यो भनेको मैले नकिन्नुको मतलब के हो त भन्दा मैले खसी किन्न जुन पैसा खर्च गर्नु पर्थ्यो घरबाट बुवाहरूले भन्नु न अथवा मैले त्यो त मैले घरमै व्यवस्थापन गरेँ नि त। त्यसैले यो अर्थसँग पनि जोडिएको छ। होइन, र धेरैजना मानिसहरूको अथवा नेपालीहरूको चाहिँ एउटा आय स्रोत नै पशुपालन भएको हुँदाखेरि यो बेलामा धेरैजनाको दशैंमा म यो यतिवटा खसी बोका काट्छु यसरी म चाहिँ म यो दशैं टार्छु भन्ने खालको हुन्छ। त्यसैले यसको त पशुपालन अथवा पशुको बेचबिखनबाट आमदानी गरेर आर्थिक जो गर्ने त हाम्रो एकदमै महत्वपूर्ण विषय।
3: त्यसरी पालन गर्दाखेरि आफ्ना पालिरहेका पशु चौपायाहरूको चाहिँ स्वच्छता त्यसै गरी स्वास्थ्य अनि बेला बखत हुने संक्रमणमा चाहिँ किसानहरू कति सजग हुनुहुन्छ, के छ हाम्रो अभ्यास अहिलेको?
2: एकदमै सजग हुनुपर्छ किनभनेदेखि हामीले पशुको स्वास्थ्यमा हामीले हेलचेक्राइ गर्यौँ भनेदेखि ती पशुहरूमा रोग लाग्ने रोग लागेर मृत्यु भयो भनेदेखि त झन् सकिने गो त्यति नभएर मृत्यु भएन भने पनि उपचारमा हाम्रो नोक्सानी हुन सक्छ र रोग लागिसके पछाडि जति त्यो पशु फस्टाउनु पर्ने हो जति त्यो पशुबाट आमदानी हुनुपर्ने हो त्यति आमदानी हुँदैन। त्यसैले गर्दाखेरि उहाँहरूले एउटा कुरा त स्वास्थ्यसँग सम्बन्धमा ख्याल गर्नु पर्यो र कसरी स्वस्थ राख्ने त भन्दा जैविक सुरक्षाका उपाय हामीले अप्नाउन सक्छौ जसमा चाहिँ पशुहरूलाई हामीले भनौँ न बिरामी पशु हो भनेदेखि त्यसलाई अलगै राख्नु पर्यो। यदि पशु मर्यो भनेदेखि त्यसलाई चाहिँ खाल्डो खनेर उचित तरिकाले हामीले गाड्नु पर्यो। होइन, र हामीले चाहिँ नयाँ पशु खरिद गरेर ल्याएका छौँ भनेदेखि जस्तो घरमा 5 बाख्रा छ अथवा 2 भैँसी छ नयाँ बाख्रा बोका खसी किनेर ल्यायौँ भनेदेखि हामीले कम्तीमा पनि 2 हप्ता चाहिँ त्यसलाई सँगै नमिसाउने। मैले अघि नै भने नि यदि त्यो पशुमा रोग रहेछ र लक्षण नदेखाएको हो भनेदेखि फेरि हाम्रो घरभित्र भएका पशुलाई संक्रमण गर्न सक्छ। त्यसैले गर्दाखेरि कम्तीमा 10 दिनदेखि 2 हप्ता चाहिँ उहाँहरूले अलग्गै राख्ने त्यस पछाडि मिसाउनु पर्यो। यी कुराहरू जैविक सुरक्षामा परे। होइन, र अर्को चाहिँ अहिले हाम्रो चाहिँ नेपाल सरकारले नै एउटा यो गुड हस्बेन्ड्री प्र्याक्टिसेस भन्छ असल पशुपालन अभ्यास भन्ने एउटा निर्देशिका नै जारी गरेको छ। त्यसमा लेखिएको प्रावधानहरू हामीले अवलम्बन गर्यौं भने पनि पशुहरूलाई स्वस्थ राख्न सक्छौ।
3: जस्तो
2: त्यसमा चाहिँ तपाईँको विभिन्न इन्डिकेटर्सहरू छ, सूचकहरू छ। एउटा चाहिँ अब हार्ड हेल्थ हामीले चाहिँ कसरी स्वस्थ राख्न सक्ने भन्ने त्यसका केही सूचकहरू छ। उसलाई खोप लगाउनु पर्यो, झुकाको औषधिहरू खुवाउनु पर्यो, जैविक सुरक्षाका विधिहरू अवलम्बन गर्नु पर्यो, रोगहरूको स्क्रिनिङ यो हजुरको टेस्टिङ गर्नु पर्यो भन्ने कुराहरू छ। अर्को चाहिँ त्यहाँ ब्रिडिङ गर्दाखेरि उनीहरूलाई प्रजनन गराउँदाखेरि त्यो त्यहाँ प्रजननको लागि प्रयोग भएका बीजहरूको रेकर्ड राख्ने, कस्तो प्रकारको पशुलाई प्रजननमा प्रयोग गर्ने भन्ने कुराहरू पनि छ। अर्को भनेको तपाईँको त्यसको खोर गोठको भनौँ न हजुरको सफा सुगर छ कि छैन, त्यो मापदण्ड अनुसारको उनीहरूलाई चाहिने आवश्यक मात्रामा क्षेत्रफलहरू उपलब्ध गराइया छ कि छैनन्। होइन, त्यसै गरी आहाराको कुराहरू जस्तो तपाईँको चाहिँ विभिन्न अवस्थामा रहेका पशुहरूलाई विभिन्न प्रकारको आहारा चाहिन सक्छ। दुधालु पशुलाई एक प्रकारको आहारा चाहिन सक्ला अथवा बाली लगाउनु पर्ने पशुलाई एक प्रकारको आहारा चाहिन सक्ला, होइन ब्याउने पशुलाई अर्को प्रकारको। सो यी सबै कुराहरूको सूचक राखेर एउटा निर्देशिका जारी गरेको छ। त्यो निर्देशिका अनुसार पशुपालन गर्न सकियो भने पनि चाहिँ उहाँहरूले बढीभन्दा बढी आमदानी लिन सक्नुहुन्छ।
3: डाक्टर नवराज श्रेष्ठज्यू, मैले यहीँनिर जोडे, तपाईँ अघि जैविक सुरक्षाका विधि भन्नुभयो अनि पशु क्वारेन्टाइन भन्ने एउटा पाटो छ, यी सँगसँगै मिल्दो जुल्दो एउटै हो कि फरक हो त यी दुई कुराहरू?
2: जैविक सुरक्षा भनेको चाहिँ एकदम भेग टपिक भयो, त्यो भित्र को एउटा कुरा चाहिँ क्वारेन्टाइन हो। जैविक सुरक्षाको अर्थ के हो त भन्दा यसको परिभाषा हेर्नुहुन्छ भनेदेखि हाम्रो खोर गोठ अथवा हामीले पालिएको पशुहरूलाई रोग लाग्नबाट कसरी जोगाउन सकिन्छ त भनेर त्यसका केही विधिहरू छन्। त्यो विधिलाई जैविक सुरक्षा भनिन्छ। हामीले रोग लाग्न दिनु भएन, र अर्को कुरा रोग लाग्यो भनेदेखि त्यो रोग अन्यत्र फैलिन नदिन पनि के गर्ने त त्यो पनि जैविक सुरक्षाभित्र आउँछ र क्वारेन्टाइन भनेको चाहिँ त्यो जैविक सुरक्षाभित्रको एउटा बुदा हो एउटा विधि हो जसबाट खोरभित्र रोग आउँदैन जस्तो क्वारेन्टाइनको परिभाषा हेर्नुहुन्छ भनेदेखि क्वारेन्टाइन भनेको कुनै नयाँ पशु जस्तो हामी कोभिड रोग लाग्दाखेरि विदेशबाट आएका व्यक्तिहरूलाई चाहिँ हामीले केही समय दुई हप्ता चाहिँ विभिन्न होटलमा अथवा सरकारले तोकेको स्थानमा क्वारेन्टाइनमा राखियो नि त उहाँहरू रोगी भएर राखेको होइन नि त क्वारेन्टाइन भनेको रोगीलाई राख्ने होइन निरोगी नयाँ ल्याएको पशुलाई शंकाको घेरामा राखेर शंका गरेर उनलाई चाहिँ दुई हप्तासम्म अलग्गै राख्ने र दुई हप्तासम्म पनि कुनै लक्षण देखिएन भने बल्ल आफूसँग भएको पशुमा मिसाउने यो एउटा जैविक सुरक्षाको विधि भयो सो क्वारेन्टाइनमा राख्नु भनेको नयाँ पशुलाई तत्कालै आफूसँग भएको खोरगोठमा अन्यत्र अन्य पशुसँग नमिसाइहाल्ने दस दिनदेखि चौध दिनसम्म उसलाई अलग्गै राख्ने विधिलाई क्वारेन्टाइन भनिन्छ यो किन गरिन्छ त भन्दा रोग नआओस् भन्नको लागि रोग नआओस् भन्नको लागि अप्नाइने विधिलाई के भन्ने यो चाहिँ हजुरको क्षेत्रलाई हामीले जैविक सुरक्षा भन्छौँ
3: किसानहरूले तपाईँले भने जस्तै पशु क्वारेन्टाइनको अभ्यास चाहिँ गर्नुहुन्छ जो व्यवसायिक हुनुहुन्छ अथवा अरू किसान आम किसान पनि हुनुहुन्छ नि चलन अभ्यास छ त गर्ने
2: व्यवसायिकमा त गर्नुहुन्छ व्यवसायिक कृषकहरूले यसको विषयमा उहाँहरूलाई जानकारी छ लै नयाँ पशु ल्यायो हामीले तालिमहरूबाट पनि दिइरहेको हुन्छौँ उहाँहरूलाई होइन लै यसरी नयाँ पशु ल्यायो भने चाहिँ मिसाउनुहुन्न अहिले कोभिड फैलिसकेपछि झन् हाम्रो सजिलो भएको छ उदाहरण दिनुको लागि
3: होइन
2: हो एकदम सजिलो भएको छ अहिले अब तर यो सबैले जान्नु पर्यो यो एउटा दुईटा पशु पाल्ने व्यक्तिले पनि जान्नु पर्यो यो र व्यावसायिक रूपमा पशुपालन गर्ने व्यक्तिहरूले पनि यो बारेमा चाहिँ जान्नु आवश्यक छ
3: हामीले चर्चा अघि खास गरी यो बेला हुने ओसार पसार त्यसै गरी पशु कल्याणका कुराहरू तपाईँले अघि जोडी पनि हाल्नुभयो अब त काट्ने मासु खाने त्यस्ता अभ्यासहरू पनि हुन्छन् वधका कुराहरू छन् वध अघि र वध का सावधानीका कुराहरू पनि छन् हामी स्वच्छ मासु उपभोग गर्न सक्यौँ भने हामी पनि स्वस्थ हुन्छौँ र व्यवसायहरू पनि मर्कानामा पर्दैनन् किसानहरूलाई पनि फाइदा हुन्छ त भन्यौं यो विषयलाई चाहिँ अब कसरी ध्यान पुर्याउने त वध गर्नु अघि र वध गर्नु पछिका सावधानीका कुरा
2: हजुर अब यो हामीले वध गर्नु अघि र वध गरे पछाडि जुन सावधानी अप्नाउनु पर्ने यो के को लागि त भन्दा मैले फेरि अघि नै भने एउटा पशु कल्याणसँग जोडिन्छ अर्को उपभोक्तासँग जोडिन्छ होइन पशु वध गर्नु अगाडि हामीले पशुको निरीक्षण गर्नु पर्यो स्वस्थ पशु छ कि छैन हुन त उहाँबाट हिँडाएको पशु स्वस्थै छ भन्ने हिँडायो तर वध गर्ने बेलासम्म आइपुग्दाखेरि वध गर्नुभन्दा 24 घण्टा अगाडि हामीले त्यो निरीक्षण गर्छौं साधारणतः होइन अब यो अभ्यासमा सबैसम्म छैन तर सरकारले त अब पशु बच्छाला र मासु जाँच ऐन 2055 लागू गर्नलाई एकदम तयार गरिसकेको छ मंगसिर 1 गतेबाट चाहिँ काठमाडौँ भ्यालीभित्रका 21 स्थानीय त हजुरको माघ 1 गतेबाट चाहिँ बाँकी रहेको नगरपालिकाहरू र अर्को वर्ष 84 सालको साउन 1 गतेबाट सम्पूर्ण देशैभरि यो लागू हुँदैछ होइन र पशु वध गर्नुभन्दा अगाडि हामीले पशुलाई निरीक्षण गर्नु पर्यो स्वस्थ छ कि छैन ठिक छ भनेदेखि बल्ल उसलाई वध गर्नको लागि हामीले छोडिदिनुपर्छ होइन र यतिखेर हामीले हेर्ने भनेको चाहिँ अघि नै मैले भने नि पशु जाँच
3: विगतमा जे जस्ता अभ्यास गरिएको भए पनि अब चाहिँ अलि बुझ्नु पर्यो
2: अब बुझ्दै जानु पर्यो किन आइसक्यो मंसिर 1 गते काठमाडौँ भ्याली लागू हुँदैछ यहाँ अब धेरै त यही वध हुन्छ फेरि नगरपालिकामा त त्यसको 2 महिना पछाडि माघ 1 गतेबाट लागू हुँदैछ भनेपछि कसले निरीक्षण गर्छ त भन्दा फेरि यहाँ पशु चिकित्सालय मासु निरीक्षक तोकिएको हुन्छ अब धेरै अहिले 227 जना मासु निरीक्षकहरू यति 21 स्थानीय तहमा तोकिसकेको छ होइन मासु निरीक्षकहरूले चाहिँ पशुको निरीक्षण गर्नुहुन्छ र ठिक छ भनेपछि बल्ल त्यसलाई चाहिँ वध गर्नको लागि वधस्थल अथवा वधशालाभित्र लगिन्छ होइन पशु वध गर्न अगाडि यो त व्यावसायिक कुरा गरेँ मैले अहिले होइन तर अहिले तत्कालको लागि यसै यो दशैं त आइसक्यो अब हामीले के ख्याल गर्नु पर्यो भन्दाखेरि पशुलाई अब भोलि काटिँदैछ अष्टमीमा काटिएला नवमीमा काटिएला हामी के भन्छौँ भने कम्तीमा पनि 12 घण्टा अगाडिबाट चाहिँ उसलाई आहाराहरू दिनु भएन रेस्टमा राख्नु पर्यो उसलाई पानी दिने अथवा जीवनजलहरू केही उसलाई चाहिँ भनौँ न दिन सकिन्छ पानी प्रशस्त मात्रामा खुवाउने तर धेरै घाँसहरू अन्नहरू चाहिँ हामीले कम्तीमा नि 12 घण्टा अगाडि दिनु हुँदैन यसको केही फाइदाहरू छ जस्तो एउटा चाहिँ यसले के गर्छ त भन्दा भुँडीको जुन लादीको साइज ठुलो बनाइदिन्छ जसले गर्दाखेरि चाहिँ हामीले मासुहरू सफा गर्ने क्रममा त्यो भनौँ न चक्कुलले छेडिन सक्छ मासुमा कन्टामिनेसन संक्रमण गर्न सक्छ त्यसले गर्दाखेरि हामीले यस्तो बेलामा सकेसम्म 12 घण्टा चाहिँ रेस्ट गराउने केही पनि नदिने भन्ने कुराहरू गर्छौँ
3: बुझाइ चाहिँ अर्कै छ फेरि जति सक्यो खुवायो जति सक्यो पानी दियो
2: हजुर
3: धेरै मासु पर्छ कि अथवा त्यस्तो बुझाइ
2: बुझाइ तर अब 12 घण्टामा मासुमा परिणत हुने सम्भावना एकदमै कम हुन्छ होइन हामी त ढुवानी गर्नु अगाडि पनि खुवाउनु हुँदैन भन्छ ढुवानीको क्रममा पनि बाटोमा केही हाराहरू खुवाउन सकिन्छ
3: भनेको बाँच्ने
2: सम्मको लागि मेन्टेनेन्सको लागि हामीले राखिदिने होइन पानी प्रशस्त खुवाउने तर बध गर्नुभन्दा कम्तीमा 12 घण्टा अगाडिबाट चाहिँ कम्प्लिटली उसलाई रेस्ट राख्नुपर्छ
3: तर गाउँघरमा चाहिँ सामूहिक रूपमा जो काटेर खाने गरिन्छ जुन अभ्यास छ त्यहाँनिर चाहिँ पनि यस्ता कुराहरू जोडिनु पर्ने हो हामीले बधशाला व्यवस्थित मासुको चाहिँ स्वच्छताका कुरा जोडिरहेका छौँ यो फोहोर बध गाउँघरमा पनि अब फोहोरै हुन्छ त नभनौँ हुन पनि सक्ला भन्ने एउटा अनुमानको आधारमा चाहिँ यसले उपभोक्ता अब त्यही उपभोग गर्ने त्यहीका किसान पनि र अन्य जोखिम चाहिँ कस्तो हुन्छ के अभ्यास त देख्नु भएको छ नि त
2: एकदम म आफै गाउँको मान्छे हो म आफै मेरै उदाहरण दिन्छु हजुरलाई त्योभन्दा अगाडि म पहिला अघि हजुरले बध गर्नु पूर्वको कुरा गरेँ मैले बध गरिसके पछाडि जुन पोस्टमार्टम एक्जामिनेसनको कुरा बाँकी छ पोस्टमार्टम एक्जामिनेसन भनेको चाहिँ अब बध गर्नको लागि ठिकठाक छ भनेर हामीले भित्र गयो त्यो बध गरियो हो बध गरिसके पछाडि मैले अघि भने नि सबै रोग बाहिरबाट पहिचान हुँदैन अब बध गर्दाखेरि त तपाईँको चाहिँ भित्र गएर चाहिँ बिग्रिएको छ अङ्गहरू कलेजो त बिग्रिएको रहेछ मासुभित्र त तपाईँको यो तपाईँ सिस्टहरू भेटिएको छ भनेदेखि अब हामीले फेरि त्यसलाई निरीक्षण गर्नुपर्छ त्यसलाई चाहिँ हामीले पोस्टमार्टम एक्जामिनेसन भन्छौँ बध गरिसके पछाडि यो पनि निरीक्षकले गर्नुहुन्छ हामीले उहाँहरूलाई तालिम दिएका हुन्छौँ कि के हेर्ने हामीले कलेजोमा के हेर्ने मुटुमा के हेर्ने हामीले सबै उहाँहरूलाई ट्रेनिङ दिएका हुन्छौँ उहाँहरूले त्यसलाई हेर्नुहुन्छ सब ठिकठाक छ भनेदेखि चाहिँ उहाँहरूले बल्ल त्यसलाई चाहिँ अब प्रोसेसिङको लागि अगाडि बढाउनुहुन्छ होइन यदि ठिक छैन भनेदेखि कहिलेकाहीँ के हुनसक्छ त भन्दाखेरि पुरै यो चाहिँ यो मासु नै खानु हुँदैन भनेर पुरै पशुलाई नै त्यो बध गरेको पशुलाई हटाउनु पनि सकिन्छ अथवा होइन कलेजो चाहिँ खानु हुँदैन अरू ठिक छ भनेर कलेजो झिक्न सक्छौँ अथवा यो दाहिने हाततिरको चाहिँ यो मासु चाहिँ खानु हुँदैन भनेर कुनै एउटा अङ्ग हटाउनु पनि सक्छ त्यो चाहिँ त्यो निरीक्षकले गर्ने कुरा आयो अब हजुरले भन्नुभयो गाउँघरमा जुन काटिन्छ एकदम जस्तो अब खसी काट्यो भने हामी के गर्छौँ त भन्दा साधारणतः त्यही भनौँ न प्लास्टिक अथवा चाहिँ केही बोराहरू नजिकैको भेटिन्छ त्यसलाई बिछ्याएर हामीले काट्छौँ अथवा अलिक ठूलो राँगो काट्नु पर्यो भनेदेखि म नेवार समुदायको हाम्रो त राँगो पनि काट्छौँ हामीले राँगो काट्दाखेरि चाहिँ स्याउलाहरू बढी प्रयोग हुन्छ अहिले पछिल्लो समय चाहिँ त्रिपालहरू पनि युज हुन्छ त्रिपालहरू युज हुन्छ होइन नत्र म यसो विचार गर्छु कि त्यो स्याउलामा पनि कतिपय रोगका कीटाणुहरू रहन सक्छ जुन चाहिँ अब डाइरेक्ट कन्टामिनेसन अब मासुसँग सम्पर्क हुन्छ र त्यो मासु हामीले उपभोग गर्छौँ र जुन त्रिपालहरू छ प्लास्टिकहरू प्रयोग गर्छौँ बोराहरू बिछ्याउँछौँ ती सबै सफा हुनु पर्यो त्यो बधशालामा मात्रै बध गर्ने सफा हुनु भएर होइन कि यस्तो बेलामा जुन गाउँघरमा काटिँदाखेरि हामीले सेउला प्रयोग गर्छौँ यी सबैलाई राम्रोसँगले तपाईँको सरफ पानीले सफा गरेर त्यहाँ भएका फोहोरहरू सबै हटाएर मात्रै ती प्लास्टिक त्रिपालहरू बिछ्याएर हामीले बध गर्नुपर्छ र बध गर्दाखेरि सकेसम्म अलिकति ओसिलो ठाउँमा डाइरेक्ट घाम नपर्ने ठाउँमा होइन कुनै छहारीमा अथवा कुनै घरको मुनि हुनसक्छ त्यस्तो ठाउँमा चाहिँ हामीले मासुहरू भाग लगायौँ भनेदेखि हामीले त्यो मासु बिग्रनबाट हामीले जोगाउन सक्छौँ
3: त्यो भनेको त उपभोक्ताको स्वास्थ्यसँग जोडिने कुरा भयो किसान आफैको पनि स्वास्थ्यसँग जोडिने कुरा भयो आँखाले मात्रै सबै कुरा देखिन्नन् चेक जाँच चाहिँ गरिरहनु पर्छ भन्ने कुरा तपाईँले जोडिरहनु भएको छ कति सम्भव होला कति असम्भव
2: सम्भव भएसम्म म त्यही भएर सबै कुरा फेरि व्यवहारिक नहुनु पनि सक्छ सम्भव भएसम्म हामीले पहिलो कुरो त हामीलाई ज्ञान हुनु पर्यो नि त के कस्तो राम्रो नराम्रो छुट्याउन सक्ने ज्ञान हुनु पर्यो त्यस पछाडि सम्भव भएसम्म हामीले राम्रो गर्ने प्रयास गर्नु पर्यो
3: कृषि विशेष कार्यक्रम बदलिँदो नेपालमा पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ यो कुराकानीमा हामीसँग हुनुहुन्छ मुख्य चाड पर्वको यो बेला पशु चौपाया पशु पंक्षीको आवत जावत ढुवानी त्यसका चाहिँ मापदण्ड त्यसै गरी पशु बध गर्दै गर्दाखेरि बधशालाको अवस्था त्यसले चाहिँ मासु स्वच्छताको कुरा जाँचका कुरा हामी जोडिरहेका छौं मासु स्वच्छ छ अथवा यो मासुको स्वच्छता आवश्यक छ मासुबाट रोग सर्न सक्छन् भनेर तपाईँले अघि जोड्नुभयो किसानलाई जैविक सुरक्षा पालना गर्नुपर्छ भनेर चाहिँ पालना गर्दै गर्दाखेरिका संक्रमण न्यूनीकरणका अभ्यासका कुराहरू पनि जोड्नुभयो यो पालना गर्न सके किसानलाई फाइदा पुग्छ भनेर पनि भन्नुभयो खास गरी म अघि सुरुवातमा अलिकति चर्चा त भएको थियो आयात निर्यात देशभित्र मात्रै पनि हुँदैन देश बाहिरबाट पनि हुन्छ जानेर तपाईँले नाकामा चाहिँ जाँचका कुराहरू छन् भनेर पनि भन्नुभयो कमजोरी भयो भने देश बाहिर भित्र यो बीचमा चाहिँ कमजोरी भयो भने हुन्छ चाहिँ के विगतमा चाहिँ हामीले कस्ता समस्या भोगेका छौँ
2: अब पहिलो कुरो चाहिँ यसले के गर्न सक्छ त भन्दाखेरि यदि आयात निर्यातको कुरा गर्दाखेरि जस्तो आयातको कुरा गरौँ यदि हामीले भनौँ न त्यो आयातको नियमन गर्न सकेनौँ भनेदेखि नेपालमै भएको खसी बोका अथवा कुखुराहरू त नेपाल एक हिसाबले आत्मनिर्भर भइसकेको छ। यदि हामीले आयात खुकुलो गर्यौं अथवा चाहिँ जथाभावी रूपमा आयात खसी बोकाको भयो अथवा कुखुराको भयो भनेदेखि यसले हाम्रो व्यवसायलाई असर गर्ने भयो पहिलो कुरा चाहिँ। त्यसैले यस्तो बेलामा चाहिँ हामीले सकेसम्म आन्तरिक खपतलाई नै बढी ध्यान दिनुपर्छ ताकि हाम्रै कृषकहरूले नेपाली किसानहरूले पालेको खसी बोका अथवा पशु चौपायहरूको हामीले उपभोग गर्न पाऊ। दोस्रो कुरा भनेको चाहिँ हाम्रो त्यो खसी बोका सँगसँगै रोग पनि आउन सक्छ। मैले अघि नै भने नियममै के छ त ऐनमै भन्दाखेरि कानूनमा चाहिँ त्यो क्वारेन्टाइनको चेकपोस्टको बाटो भएर मात्रै ल्याउनुपर्छ भन्ने नियम छ, तर कतिजनाले अवैध रूपमा अन्यत्रबाट लिएर आउनुहुन्छ जसले गर्दाखेरि चाहिँ प्रशासनहरू मार्फत चाहिँ हामीले ती भेटिएका पशु चौपायहरूलाई नष्ट गर्ने पनि गरेका छौँ। विभिन्न मिडिया जफत गरेर नष्ट पनि गरिन्छ होइन। र नेपालमा केही रोगहरू छ अहिले पनि त्यो आयातको कारणले गर्दाखेरि हामीले त्यो रोगबाट बच्न सकेको छैन। मैले योभन्दा लगभग 7-8 महिना अगाडि एउटा अध्ययन गरेको थिएँ म पशु विभाग भएको हिसाबले। नेपालमा पीपीआर रोग त्यसरी बाख्रामा लाग्ने एउटा पीपीआर भनेको बाख्राको एउटा महामारी रोग हो जसमा चाहिँ धेरै यदि त्यो रोग फैल्यो भनेदेखि धेरै भेडा र बाख्रा मर्न सक्छ। र अन्तर्राष्ट्रिय लक्ष्य नै के छ त भन्दाखेरि सन् 2030 भनेको अबको 4 वर्षभित्रमा हामीले त्यो पीपीआर रोगलाई हामीले उन्मूलन गर्ने भन्ने हाम्रो लक्ष्य रहेको छ। र नेपालमा अहिले त्यो रोग एकदमै कम छ, फाटाफुट मात्रै देखिएको छ। र दुईवटा रोग देखिएको ठाउँमा म पुगेको थिएँ र बुझ्दाखेरि दुवैवटा ठाउँमा इन्डियाबाट त्यो अवैध रूपमा ल्याएको बाख्राबाट रहेछ। किन ल्याउनु भयो त उहाँले बाख्रा भनेर बुझ्दाखेरि चाहिँ त्यो यो प्रजननको लागि बोका ल्याउनु भयो र त्यो बोकाबाट रोग लिएर रोग आयो र गाउँघरमा त्यसले फैलाएको भेटियो। सो एकदमै यो जुन बाहिरबाट आएको आयात गरिएको अब यो अङ्ग्रेजीमा एक्सपोर्ट इम्पोर्ट भन्दा अलिकति बढी निर्यात गर्दा पनि हामीले यदि रोगी पशुहरू निर्यात गर्यौँ भनेदेखि त्यहाँ पनि रोग सर्न सक्ने भयो होइन। त्यसैले त्यो आयात गर्दाखेरि चाहिँ एकदमै महत्वपूर्ण भूमिका रहन्छ यदि हामीले अन्तर्राष्ट्रिय बोर्डरको हिसाबले कुरा गर्ने हुन्थ्यौँ। र आन्तरिक ओसार पसारमा पनि रोगहरू संक्रमण फैलिन सक्ने चाहिँ उच्च जोखिम रहन्छ।
3: तपाईँले पीपीआरलाई जोड्नुभयो, विगतमा 3-4 वर्ष अगाडिकै एउटा जटिल कुरा जोड्ने हो भने गाई विशेष गरी गाईमा चाहिँ लम्पी स्किन जानेर त्यो पनि हाम्रो त्यति बेला भित्रिएको थियो र अरबौं बराबरको चाहिँ भोग्नु परेको थियो। यस्ता पनि उदाहरण हामीसँग छन्, सावधानी कति महत्वपूर्ण छ भन्ने कुरा चर्चा गर्दाखेरि यसरी पनि जोड्न सकिन्छ। आयात गर्दाखेरि ध्यान दिनुपर्ने कुरालाई तपाईँले त्यसरी जोड्दै गर्दाखेरि अब कुनै ठाउँमा चाहिँ ल्याइएको थियो, संक्रमण देखियो, अब त्यो किसानहरूले त्यो व्यवसाय पालन गर्नेहरूले चाहिँ ठ्याक्क कहाँनिर चाहिँ जानकारी गराउनु पर्ने हो अथवा कसरी जानकारी गराउनु पर्ने हो, त्यस्तो अभ्यास हाम्रोमा के
2: छ? त्यस्तो अब सरकारले एउटा भन्नु पशु स्वास्थ्य तथा पशुसेवा ऐनमै व्यवस्था के गरेको छ भन्दा 26 रोगको सूचना दिनुपर्ने भनेर राजपत्रमा सूचना गरेको छ।
4: त्यो भनेको पशु चौपायासँगै
2: पशुसँग सम्बन्धित जस्तो अहिले हजुरले लम्पीको कुरा गर्नुभयो, रेबिज, बर्ड फ्लू, हजुरको यो खोरेत होइन, अफ्रिकन स्वाइन फिभर, क्लासिकल स्वाइन फिभर भन्ने बंगुरका रोगहरू, यस्तै गरी जम्मा 26 रोगहरू छ। यदि किसानहरूले त्यो रोगसँग मिल्दोजुल्दो लक्षण देखिएको खण्डमा उहाँहरूले नजिकैको वडा कार्यालयमा पशु स्वास्थ्य प्राविधिकहरू हुनुहुन्छ, पशु प्राविधिकहरू हुनुहुन्छ, उहाँलाई जानकारी गराउनु पर्यो अथवा नगरपालिका अथवा गाउँपालिकामा गएर सम्पर्क गर्नु पर्यो। त्यहाँ गइसकेपछि उहाँहरूले चेक जाँच गर्नुहुन्छ र शंका लाग्यो भनेदेखि उहाँहरूले नमूना संकलन गरेर प्रयोगशालामा पठाउनुहुन्छ। यदि पुष्टि भयो भनेदेखि हाम्रो एउटा अनलाइन सूचना प्रणाली छ जसलाई हामीले पशु स्वास्थ्य राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली भन्छौ, अङ्ग्रेजीमा नेशनल एनिमल हेल्थ इन्फर्मेसन सिस्टम भन्छौ, उहाँहरूले त्यसभित्र रिपोर्टिङ गर्नुहुन्छ र हामी विभागमा त्यो रिपोर्टहरू आइपुग्छ र हामीले पनि अन्तर्राष्ट्रिय स्तरमा हामीले त्यो रिपोर्टिङ गर्नुपर्ने हुन्छ। किनभनेदेखि यो चाहिँ जस्तो इन्डियामा के रोग फैलिएको छ भनेर हामीलाई जसरी थाहा हुन्छ, त्यसै गरी नेपालमा के रोग फैलिएको छ हामीले इन्डियामा, अमेरिकामा, युरोपमा सबैलाई हामीले चाहिँ जानकारी गराउनुपर्ने दायित्व रहन्छ। त्यसैले यदि किसानहरूले पालेको पशु पक्षीमा कुनै रोग को शंका लाग्यो भनेदेखि उहाँहरूले चाहिँ नजिकैको भनौँ न स्थानीय सरकार अथवा प्रदेश सरकारका सेवा प्रदायक निकायमा उहाँहरूले खबर गर्नुभयो भनेदेखि र त्यसपछि के हुन्छ त भन्दा त्यस पछाडि रोग अनुसारको हामीले चाहिँ क्रियाकलापहरू गर्छौं। केही के रोग हुनसक्छ त्यसलाई मार्नुपर्ने हुनसक्छ, जस्तो बर्ड फ्लू रहेछ भने हामीले त्यसलाई नष्ट गरेर राहत दिन्छौँ, यदि होइन खोप लगाउनु पर्ने छ खोप लगाएर ठिक हुन्छ भनेदेखि खोप हामी लगाउँछौँ, यदि होइन यो त यसको खोप पनि छैन जस्तो अफ्रिकन स्वाइन फ्लूहरूको खोपै छैन, यदि खोप थप नभएको रोग रहेछ भनेदेखि हामीले चाहिँ त्यतिखेर पशु पन्छीको ओसार पसारा रोक लगाउँछौँ। हामीले चाहिँ उहाँ त्यो ती पशुहरूलाई आइसोलेट गरेर रोग ठिक नहुन्जेलसम्मको लागि उहाँहरूलाई हामीले चाहिँ निगरानीमा राख्छौँ।
1: यहाँनिर मैले एउटा सन्दर्भ जोड्न खोजे, पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ आजको कुराकानीमा हामीसँग हुनुहुन्छ। गएको भदौ दशमा भोटेको सीमा चाहिँ बाढ़ी गयो, त्यसपछि अहिले असोजको नौ दश र एघारमा पनि ठूलो वर्षाका कारण चाहिँ बाढ़ी यो विभिन्न ठाउँमा चाहिँ क्षति भयो। खास गरी भोटेको सी बाढ़ीको सन्दर्भलाई हेर्ने हो भने त्यहाँनिर चाहिँ पशु चौपाया पशु पंक्षी धेरै मरे नै भनेर बुझौ, त्यो तथ्य तथ्याङ्कहरू आउला, पछिल्लो विवरणहरू पनि संकलन भइरहेको होला। लगत्तै पशु सेवा विभाग बाट चिकित्सकहरू पशु चिकित्सकहरूको टोली पनि प्रभावित क्षेत्र नुवाकोट रसुवा लगायत धादिङमा चाहिँ खटिएको पनि थियो। अब त्यस्ता ठाउँमा अब अहिलेको अवस्थालाई हेर्ने हो भने थप जोखिम रोगहरू संक्रमणहरू त्यस्तो छ कि छैन, के पाउनु भएको छ? सानो चर्चा मैले यहाँनिर गर्न खोजेको।
2: ठिक छ, एकदम म आफै पनि मेरो म संयोजक थिएँ रसुवा जिल्लाको लागि, किनभने बढी प्रभावित क्षेत्र भनेको रसुवा र नुवाकोट नै थियो। म लगायत हामी तीन चारजनाको टिम चाहिँ हामीलाई रसुवा खटाएको थियो। म यो बीचमा दुईचोटि रसुवा नै पुगेँ, एघार गते नै पुगेँ, दस गते बाढी गइसके पछाडि होइन।
1: जोखिम बेला तपाईँहरूले खास ठूलो सम्बन्ध नै गर्न सक्नु भएन, अवस्था भयावह थियो,
2: किनभने मानिसको
1: कुराकानीमा पनि भन्नुभएको थियो, नुवाकोट खटिनु भएको डाक्टर साहबले चाहिँ। अहिले चाहिँ के छ भन्न खोजेको?
2: अहिले चाहिँ अब जो रोगको जोखिम अझै पनि रहन्छ, किनभनेदेखि हामी एक महिना त भइसक्यो, त्यही पनि रोगको जोखिम रहन्छ। खास गरी यस्तो बेलामा विभिन्न प्रकारको रोगहरू फैलिन सक्छ, जस्तो एउटा एन्थ्राक्स पड्के भन्छौँ गाउँघरमा, यसलाई चाहिँ बान परेको पनि भन्छ। 81 पशुहरू मर्ने होइन, आज बिहान भर्खर मलाई सुर्खेतबाट एउटा रिपोर्ट आएको छ एन्थ्राक्स रोग फैल्यो भनेर होइन। यस्ता खालका रोगहरू चाहिँ माटोभित्र रहन्छन् क्या, यी कीटाणुहरू चाहिँ जब अब पहिरो जान्छ, फ्लड आउँछ, अनि ती कीटाणुहरू माटोमा बसेका कीटाणुहरू चाहिँ बाहिर एक्सपोज हुन्छ, जसले गर्दाखेरि चाहिँ अब पशुहरू त्यो ठाउँमा चर्न गयो भने उनीहरूले संक्रमण पाउँछ। अर्को एउटा चाहिँ तपाईँको यो चरचरे भन्ने रोग छ, यसको कीटाणु पनि तपाईँको यो माटोभित्र बस्छ। यसमा चरचरेमा चाहिँ के हुन्छ भन्दा मासुहरू पाक्ने, यो खास गरी फिलाको काँधको जहाँ बढी मासु छ पशु चौपाएको काँधमा फिलाहरू पाक्ने, खस्ने मासुहरू गलेर घाउ हुने मर्ने, त्यसबाट रोग लाग्न सक्छ। अब अहिले चाहिँ यो भनौँ लामखुट्टे झिङ्गाको कारण अहिले दुर्गन्ध फैलिन्छ, त्यसबाट पनि केही रोगहरू फैलिन सक्छ, जस्तो लम्पी स्किन डिजिज चाहिँ लामखुट्टे झिङ्गाहरूको कारणले गर्दा पनि थप संक्रमण अथवा फैलिन सक्छ।
1: विदुरमा लक्षण देखियो भनेर
2: हामीले त्यसपछि तत्कालै खोप पठायौं। त्यसै गरी हजुर, रेबिजको रोगको पनि जोखिम बढ्न सक्छ, किन भन्दाखेरि कुकुरहरू भागे, घर छैन, जहाँ समुदाय बस्थ्यो, जसले खाना दिन्थ्यो, ती कुकुरहरू केही त बगाए पनि केही भागेर बाँचेका छन्, उनीहरूको घर छैन, र यस्तो बेलामा जंगली जनावरहरूसँग स्यालहरूसँग उनीहरूको कन्ट्याक्ट बढी हुन सक्छ, जसले गर्दाखेरि र एउटा ठाउँको कुकुर अर्को ठाउँमा गएको छ, त्यहाँ झगडा पर्न सक्छ र संक्रमित रोग कुकुर रहेछ भनेदेखि रोगहरू फैलिन सक्छ, खोरेत रोग फैलिन सक्छ, पीपीआर अघि मैले भने त्यस्ता रोगहरू फैलिन सक्ने जोखिम चाहिँ रहन्छ। त्यसैले हामी सतर्कै छौँ, हामीले चाहिँ सबै ठाउँहरूमा खोपहरू माग अनुसार पुर्याइ पनि राखेका छौँ, र हामीसँग अझै आवश्यक पर्यो भने स्टक पनि छ, हामीसँग माग गर्नुभयो भने ती खोपहरू पनि हामीले उपलब्ध गराएर थप संक्रमण हुन नदिनको बाटो हामी बचाउन सक्छौँ।
1: हो, तपाईँले भइरहेका गतिविधि जोड्नुभयो, खास गरी बाढ़ी प्रभावित क्षेत्रमा त्यति धेरै दशैं लगायत चाडपर्वको रौनक त्यति बेला नहुन पनि सक्छ, तर सावधानी अपनाउनु पर्ने कुराहरू धेरै छन्। मौसम फेरिँदैछ, हामी मनसून सकिएर अब हिउँदियामतर्फ पनि प्रवेश गर्दैछौ, चिसो विस्तारै बढ़दै जाला, यो बेला आफूले पालिरहेको पशु चौपाया त्यसलाई चाहिँ हुन सक्ने संक्रमण जोगाउनलाई खास गरी कार्यक्रमको यो अन्तिममा किसानहरूलाई तपाईँको सल्लाह के छ? अब थप गर्नुपर्ने त्यस्ता कुराहरू छन् कि छैनन्?
2: पक्कै पनि यो सिजन परिवर्तन भइसके पछाडि रोगहरूको पनि संक्रमण फैलिन सक्छ भिन्नै प्रकारको, त्यसरी व्यवस्थापनमा पनि उहाँहरूले ख्याल गर्नुपर्छ। त्यसरी आहार जस्तो जति अहिले आहाराको उपलब्धता छ अहिले बर्खा सिजनमा, त्यति हिउँद सिजनमा हुँदैन, त्यसैले हामीले आहाराको जोहो पनि गर्नुपर्छ। अहिले भनौँ न उम्रिएका अथवा अहिले भएका घाँसहरूलाई हामीले चाहिँ हे बनाएर साइलेज बनाएर पनि हामीले हिउँदको समयमा खुवाउन अब सक्छौ, सो त्यो कुरामा उहाँहरूले एउटा ध्यान दिनु पर्यो। अर्को भनेको चाहिँ नेपाल सरकारबाट विभिन्न प्रकारका पशु पन्छीमा लाग्ने रोगहरूका निशुल्क खोप अभियानहरू सञ्चालन गरिरहेको छ, जस्तो अहिले धेरै खास गरी कोशीमा लुम्बिनीमा यो अहिले सञ्चालनमा छ कि खोरेत रोग नियन्त्रण कार्यक्रम अन्तर्गत खोरेत रोगको निशुल्क खोप कार्यक्रमहरू सञ्चालन भइरहेको छ। हजुरहरूले चाहिँ त्यो खोप कार्यक्रम अभियानमा संलग्न हुनु पर्यो, सम्पर्क गर्नु पर्यो। त्यसै गरी पीपीआर रोग विरूद्धको खोप लगाउनुपर्छ, अब हामी छिट्टै नै मंगसिर पुस्तिर, र अर्को लम्प स्किन रोग विरूद्धको खोप पनि हामी त्यस्तै पुस माघतिर लगाउनुपर्छ। त्यसैले रोगहरू लाग्नबाट बचाउनको लागि यहाँहरूले खोप अभियानमा सरिक हुनु पर्यो। अर्को आहार व्यवस्थापनमा हजुरहरूले व्यवस्थापन गर्दै जानु पर्यो, र अब चिसो मौसममा रोगहरू जस्तो निमोनिया जस्ता रोगहरू लाग्न सक्ने सम्भावना रहन्छ, कुखुरामा एसआइटिस भन्ने रोगहरू लाग्न सक्ने सम्भावना रहन्छ। र अब त्यो सबै रोगको एउटै एकै तरिकाबाट हामीले व्यवस्थापन गर्न त सक्दैनौँ, रोग अनुसार फरक फरक छ। तर बढी जसो चिसो लाग्ने निमोनिया हुन सक्ने भएको हुँदाखेरि खास गरी भर्खरै जन्मिएका साना पाठापाठी बाछा बाछीलाई चाहिँ अलिक न्यानो राखेर त्यही अनुसार व्यवस्थापन गर्नु चाहिँ म सल्लाह दिन्छु।
1: उहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डाक्टर नवराज श्रेष्ठ। कार्यक्रमको अन्त्यमा एउटा कृषि सम्बन्धी खबर। नेपाल कृषि अनुसन्धान परिषद नार्क र बिग एग्रो कम्पनी बीच जिंक गहुँ एक नामक पोषणयुक्त गहुँको व्यावसायिक उत्पादन र बजारीकरणका लागि गएको सोमबार सम्झौता भएको छ। यो सम्झौता अनुसार बिग एग्रोले जिंक र आइरनयुक्त स्वदेशी आटा बजारमा ल्याउनेछ। नेपालमै अनुसन्धान भएर खोजिएको नयाँ जातको गहुँलाई व्यावसायिक रूपमा उत्पादन र बजारीकरण गरिने भएको हो। नार्कले विकास गरेको पोषणयुक्त जिंक गहुँ एक जातको गहुँलाई व्यावसायिक रूपमा उत्पादन गरी बजारसम्म लैजाने गरी बिग एग्रोसँग सम्झौता भएको हो। नार्कका कार्यकारी निर्देशक डाक्टर श्रीमत श्रेष्ठले अनुसन्धानदेखि उपभोक्तासम्म भन्ने अवधारणालाई व्यवहारमा लागू गर्ने प्रयास भएको बताउनु भएको छ। राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रमका अनुसार बायो फोर्टिफाइड जिंक गहुँ एक उत्कृष्ट वैज्ञानिक उपलब्धि हो। नार्क र बिग एग्रोबीचको सम्झौता अनुसार नार्कले आवश्यक प्राविधिक ज्ञान, बीउ तथा उत्पादन प्रविधि सम्बन्धी परामर्श र प्राविधिक सहजीकरण गर्नेछ। बिग एग्रो उद्योगले गहुँ उत्पादन, गुणस्तरीय आटा उत्पादन, प्याकेजिङ तथा बजार व्यवस्थापन मार्फत उत्पादनलाई सिधै उपभोक्तामाझ पुर्याउनेछ। हामी कार्यक्रमको अन्तिममा आइपुगेका छौं। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 देखि 6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: सुन त मेरो कपड़ा पैकिंग कर दू तो श्यामजी को मिसेस लाई कैंसर उपचार कराउन इंडिया संगे लिएर जानु पर्ने भो
1: ए हो र अनि सुन्नु त अब कैंसर को उपचार सीएमसी कैंसर इंस्टीट्यूट भरतपुर मा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्यूबिंग भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्यूमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
0: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
2: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
3: फोन 056-494-333 493-555
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
4: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
5: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
4: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
3: 0942-48888 अन्ठानब्बे 12 8 8 8

0: एक दिन उपहार छ।
1: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो ईएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 एसएमएस गर। शर्तहरू लागू हुनेछन्।
2: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क अहिले बिहानको 9 बज्यो।
1: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
0: राष्ट्रको शान किसान।
1: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुला। बिहानैदेखि बस पार्कमा चहल पहल। यात्रुको सुरक्षामा विशेष निगरानी। नागरिकका 6 पालिका विपद संकटग्रस्त क्षेत्र घोषित। बेनी जोमसन कोर्ला सड़क अन्तर्गत पोखरी बगर पुल 11 दिनपछि सञ्चालन। मौसममा भोलिदेखि सुधार हुने। साउदी विमानस्थलमा हुथी आक्रमणको जोखिम पछि भारतीय दूतावासको सतर्कता। एयर इण्डियाद्वारा रियादका लागि भोलिसम्मका उडान रद्द। र एन्फा अध्यक्ष र महासचिव सीआईबीको फरार सूचीमा। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि मतदान शुरू भएको छ। आज बिहान 7 बजेदेखि मतदान शुरू हुने भनिए पनि 1 घण्टा ढिला गरी शुरू भएको हो। कास्कीका 81 वर्षीय शोभाचन्द्र बरालले मत हालेर मतदानको शुरूआत गरेको निर्वाचन समितिले जनाएको छ। एकजना प्रतिनिधिले 23 मतपत्रमा मतदान गर्नुपर्नेछ। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने अनुमान छ। कांग्रेसका 7317 प्रतिनिधिले मतदान गर्नेछन्। मतदानका लागि खुला मंच, राष्ट्रिय सभागृह र प्रज्ञा भवन गरी 3 केन्द्र तोकिएको छ। कांग्रेसको नयाँ नेतृत्वका लागि सभापतिमा गगन थापा र श्यामकृष्ण खड्गे उम्मेद्वार छन्। निर्वाचन समितिले मतदान सकिएपछि मतगणना शुरू गर्ने जनाएको छ। मतगणना पार्टी कार्यालय सानेपामा गर्ने तयारी छ। 2-3 दिनसम्म मतगणना सम्पन्न गर्ने लक्ष्य रहेको कांग्रेसको निर्वाचन समितिले जनाएको छ। दशैं महिनामा घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातको टिकट बुकिङ खुल्ला भएको छ। अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाडौँ उपत्यकाका बस पार्कमा घर फर्किने यात्रुको चहल पहल बढ़न थालेको छ। टिकट लिन यात्रुहरू आज बिहानैदेखि बस पार्क पुग्न थालेका छन् भने केही यात्रु त रातिदेखि नै लाइनमा बसेका छन्। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। लामो तथा मध्यम दूरीका गाड़ीका लागि यात्रुको चाप अनुसार रिजर्भमा सञ्चालन गर्न पर्सि आइतबार घटस्थापनादेखि पूर्णिमासम्म रूट पर्मिट समेत खुला गरेको छ। यस्तै नारायणगढ़ मुगलिङ सड़क खण्डमा घटस्थापनादेखि ठूला अत्यावश्यक वस्तु बोकेका बाहेक अरू मालवाहक गाड़ी चलाउन रोक लगाएको छ। सरकारले म्याग्दीका 6 पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। म्याग्दीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं विज्ञान प्रविधि तथा नवपरिवर्तन मंत्री महावीर पुनले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी बेनी नगरपालिका सहित अन्नपूर्ण, रघुगंगा, मंगला, मालिका र धौलागिरी गाउँपालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको जानकारी दिनुभएको छ। मन्त्री पुनका अनुसार गण्डकी प्रदेशका म्याग्दी, गोर्खा, मनाङ, बागलुङ, पर्वत र नवलपरासी, बर्दघाट, सुस्ता पूर्वका विभिन्न पालिका तथा ओडा समेत गरी 20 तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। असोज 8-11 गतेसम्मको निरन्तरको वर्षापछि आएको बाढ़ी पहिरोले म्याग्दीमा 7 ज्यान जानका साथै 2 अझै बेपत्ता भएका छन्। यस्तै म्याग्दीको बेनी जोमसन कोर्ला सड़क अन्तर्गत कालीगण्डकी नदीको बाढ़ीले बगाएको पोखरे बगर पुलको पहुँच मार्ग 11 दिनपछि जोड़िएको छ। पहुँच मार्ग जोड़िएसँगै हिजो बेलुकादेखि परीक्षणका रूपमा अत्यावश्यक हलुका गाड़ी सञ्चालनमा आएका छन्। आज कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै हिमाली तथा पहाड़ी केही ठाउँमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बदली हुने तथा अरू तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। मध्य प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै ठाउँ तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका 1-2 ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी क्षेत्रमा आज वर्षाको सम्भावना रहे पनि भोलिदेखि ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविदको भनाई छ। भोलिदेखि मौसम क्रमशः सुधार हुँदै जाने अनुमान छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ रङ्गीन घर बर्सिन्छ उपहार रु 50,000 को युरो पेन्ट्स को खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् 3 वर्ष एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि बाली टुर युरो पेन्ट्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू काठमाडौँको बुढा नीलकण्ठबाट 21 किलो सुन बरामद भएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हिजो ठूलो परिमाणमा सुन बरामद गरेको हो। प्रहरीकै व्यक्तिलाई पक्राउ पनि गरेको छ। बरामद सुन मध्ये 11 किलो तयारी अवस्थामा रहेको र 10 किलो प्रशोधन गर्ने गरी राखेको अवस्थामा भेटेको प्रहरीको भनाइ छ। त्रिभुवन विश्वविद्यालय त्रिवेणीले आउँदो आर्थिक वर्ष 83-84 लागि चालू आर्थिक वर्षको तुलनामा 9.77% बजेट विनियोजन गरेको छ। त्रिवेणीले 30,87,11,00,000 मध्ये खर्चतर्फ 86.14% र पूँजीगत खर्चतर्फ 13.86% रकम छुट्याएको हो। प्रस्तावित कुल बजेट मध्ये 15,24,27,00,000 रूपियाँ आन्तरिक स्रोतबाट र 15,62,84,00,000 रूपियाँ नेपाल सरकारबाट बिहोर्ने अनुमान छ। चालू आर्थिक वर्षमा सरकारले त्रिवेणीलाई 7,31,06,00,000 रूपियाँ भन्दा बढ़ी अनुदान उपलब्ध गराएको छ। यो अघिल्लो वर्षको तुलनामा 4,80,00,000 रूपियाँ कम हो। अब विदेशको खबर। साउदी अरबका विमानस्थलमा हुती विद्रोहीको आक्रमण भइरहेको भन्दै भारतले त्यहाँ रहेका आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ। रियादमा रहेको भारतीय दूतावासले सूचना निकालेर आवश्यक परे घरभित्रै बस्न र स्थानीय अधिकारीहरूले जारी गरेका निर्देशन पालना गर्न आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ। दूतावासले पछिल्लो घटनाक्रमसँग सम्बन्धित भिडियो तथा समाचार सामाजिक सञ्जालमा प्रसारण वा फेरि पोस्ट नगर्न पनि भारतीय नागरिकहरूलाई सचेत गराएको छ। दूतावासका अनुसार रियादको भारतीय दूतावास जेद्दामा रहेका वाणिज्य दूतावास तथा भिसा सेवा प्रदायक कम्पनी मार्फत दिइने सेवा सामान्य रूपमा सञ्चालन भइरहेका छन्। यस्तै एयर इण्डियाले साउदी अरबको रियादका लागि आफ्नो सबै उडान भोलिसम्मका लागि रद्द गरेको जनाएको छ। अब खेल खबर। केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले खेल मिलेमत्व तथा ठगी सम्बन्धी कसुरमा अनुसन्धान पूरा गर्दै अखिल नेपाल फुटबल संघ एन्फाका निलम्बित अध्यक्ष पंकज विक्रम नेमुवाङ सहित 4 जना विरूद्ध मुद्दा चलाउन सिफारिश गरेको छ। सिफारिशसँगै अध्यक्ष नेमुवाङ र महासचिव किरण राई फरारको सूचीमा परेका छन्। सीआईबीले एन्फाका अध्यक्ष नेमुवाङ, महासचिव राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल संजीव पाण्डेलाई प्रतिवादी बनाएर मुद्दा अघि बढ़ाउन सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको। चार भन्जेङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान शुरू। मतदान गर्न एकजनालाई झण्डै आधा घण्टा समय लाग्ने। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला। बिहानदेखि बस पार्कमा यात्रुको चहल पहल, सुरक्षामा विशेष निगरानी। म्याग्दीका 6 वटै पालिका विपद संकटग्रस्त क्षेत्र घोषित। बेनी जोमसम कोर्ला सड़क अन्तर्गत पोखरे बगर पुल 11 दिनपछि सञ्चालन। भोलिदेखि मौसममा क्रमिक सुधार हुने। साउदी विमानस्थलमा हुती आक्रमणको जोखिमपछि भारतीय दूतावासको सतर्कता। एयर इण्डियाद्वारा रियादका लागि भोलिसम्मका उडान रद्द। र एन्फा अध्यक्ष र महासचिव सीआईडीको फरार सूचीमा।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय समय अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकेटमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 एसएमएस गर। स्मार्ट घरमा लक्की सर्वाइचारमा सजिलो लागु हुनेछन्।

0: नेपाल को एकमात्र डीटीएच सेवा डिश
1: हो खुशी को कनेक्शन
2: नदी को सीर
3: मणि चूड़ को काख
2: स्वच्छ सुंदर र संयुक्त प्रकृति
3: शांति र आनंद को अनुभूति
2: मेलबार बाट टाड़ा
3: शहर बाट नजीकै
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9816349661 र 9841294481 वेबसाइट झुले.com.np
4: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईंलाई स्वागत छ। ललितपुरको पाटनमा घटस्थापनादेखि अष्ट मातृका नाच शुरू हुँदैछ। यसलाई ग प्याख पनि भनिन्छ। असोज शुक्ल प्रतिपदा घटस्थापनाका दिन पाटनको नकबहिल परिसरमा विधिवत पूजा सम्पन्न गरेपछि यो नाच शुरू हुने गर्छ। त्यसपछि बाजागाजा सहित नागबहाल पटको हुँदै मंगल बजार पुगेका देवगणलाई तलेजु पुजारी राजोपाध्याय ब्राह्मण देव ब्राह्मणले पूजा गरी मूल चोकमा प्रवेश गराइन्छ र देवगणद्वारा नाच देखाइन्छ। नाच फूलपाती र विजयादशमीका दिन दिउँसो मंगल बजारको मूल चोकमा देखाइन्छ भने अन्तिम दिन अर्थात असोज शुक्ल एकादशीका दिन बेलुका नकबहिलको डबलीमा विशेष नाच देखाएर देवगणले मुकुण्ड निकालेपछि यो नाच समापन हुन्छ। श्रीनिवास मल्लको पालामा शुरू भएको यो नाच 350 वर्ष अघिदेखि चल्दै आएको हो। प्रहरीले 3,38,00,000 रूपियाँ भन्दा बढ़ीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको अभियोगमा एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका घर भई काठमाडौँ महानगरपालिका 32 बस्ने विक्की कुमार महतो रहेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। परिसरबाट खटेको प्रहरी टोलीले महतोलाई माइतीगढ़बाट पक्राउ गरेको हो। आरोपित महतोलाई अभौतिक मुद्रा तथा सट्टेबाजी सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट 5 दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। र त्रिपुरेश्वरको नेपाल आँखा अस्पतालले कैदीबन्दी ज्येष्ठ नागरिक र विद्यार्थीको आँखा परीक्षण गरेको छ। विश्व दृष्टि दिवस 2026का अवसरमा अस्पतालले हिजो ललितपुरको नक्फू कारागार सुकेधाराको एजिङ केयर सेन्टर र गोकर्णेश्वरको चामुण्डा माध्यमिक विद्यालयका विद्यार्थी गरी कुल 2,823 जनाको आँखा परीक्षण गरेको हो। बिहान 9 बजेको राष्ट्रिय र चार भन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। दशैंको लागि गाड़ीको अग्रिम टिकट बुकिङ खुल्ला। बिहानदेखि बस पार्कमा चहल पहल। घटस्थापनादेखि ललितपुरको पाटनमा अष्ट मातृ नाच शुरू हुँदै 350 वर्ष पुरानो परम्परा। र 3,38,00,000 रूपियाँ भन्दा बढ़ीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न एकजना पक्राउ। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न र सशक्त पानी पिउने गरौं।

0: सजीवाई भजनो नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त कतै चाहिँ लागौसो त भाइ के भएको तिमीलाई रुधाती भन त
2: खै दिदी के हुनु र साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाएँ त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मलाई श्रीमतीलाई पनि

गुड मर्निंग नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम लकीको बसाई लिएर प्राविधिक मित्रको साथमा म आफ्नो सु रेविका राई र सुन्नुहोस् यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सोर एफएम 101.2 मेगाहर्जमा कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ र विशेष त तपाईँले हाम्रो बौद्धिक क्षमताको विकास गर्नका लागि सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लकीलाई लिएर उपस्थित हुने गर्दछु र आज पनि हामी त्यही समयलाई लिएर भने तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौँ। आज जस्तै हामी नौपन्थेश्वरबाट चाहिँ हामी तपाईँहरूसँग 950 हामी रहने नै छौँ। तपाईँसँग मिठा मिठा कुराकानी गर्दै पनि हामी प्रश्न उत्तरको खेल खेल्दै चाहिँ हामी अगाडि बढ्ने नै छौँ र कतिजना कार्यक्रम लोकीको प्रतीक्षामा हुनुहुन्थ्यो होला, तपाईँको प्रतीक्षाको घडी भने चाहिँ आइ नै सकेको छ। सुनिदिनुहुन्छ भने 97.50 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ। सिक्ने र सिकाउने प्रक्रियामा निरन्तर कार्यक्रम लोकीलाई चाहिँ उपस्थित हुने गर्दछौ है र विशेष तपाईँ कार्यक्रममा

0: जी नमस्कार हजुर कहाँबाट को बोल्नुहुन्छ लक्ष्मी मेरिङ सिंह उदयपुरबाट लक्ष्मी जी यो समयमा के गरिरहनुहुन्छ प्रोग्राम सुन्दै बसिराख्नु भएको छ ल ठिक छ त लक्ष्मीजीको लागि प्रश्न राख्न चाहिँ ध्यानदेखि सुन्नुलाई त चन्द्र ग्रहण एक वर्षमा बढ़ीमा कति पटक लाग्न सक्छ दुई पटक भन्नुभयो ओके तपाईँ ज्ञान सलामी लग गर्छु बधाई छ पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ आधुनिक नेपाली भाषाको शुरूआत कहिलेदेखि भएको हो विक्रम सम्बतमा भन्नुलाई त विक्रम सम्बत 1958 भन्नुहुन्छ ओके तपाईँको एन्सरलाई लग गर्छौ बधाई छ लक्ष्मीजी सही उत्तर दिनुभएको छ तपाईँको लकी नम्बर 12 रहेको छ है ओके तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे तेस्रो प्रश्न यस्तो रहेको छ नेपाली साहित्यमा पेस्टी गर्ने पहिलो नेपाली को हुन् वासुदेव त्रिपाठी भन्नुहुन्छ ओके तपाईँको एन्सरलाई हामी लग गर्छौ बधाई छ लक्ष्मीजी अहिले भने हामी छुट्यौँ है ओके बाई बाई साथी हुनुहुन्थ्यो उदयपुरबाट लक्ष्मी मिरिङ सिंह लक्ष्मी मिरिङ सिंहले पनि लकी नम्बर प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ र यसरी नै भेटिन चाहनुहुन्छ भने 97 54 54 लाइन हुँदै कार्यक्रममा सहभागिता सुनाउन सक्नुहुनेछ तपाईँको लागि भने टेलिफोन लाइन एकदम खुला रहेको छ हाटी फोन लाइनमा पनि मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो हेलो नमस्कार एमसू राई खोटाङबाट ओके एमसूजी कार्यक्रममा सहभागिता सुनाउनु भएको छ एमसूजीको लागि पहिलो प्रश्न राख्न चाहे ध्यानले सुन्नुलाई त प्रश्न यस्तो रहेको छ तपाईँको लागि नेपाली साहित्यमा असम्भव उपनामले परिचित विद्वान को हुन् नेपाली साहित्यमा असम्भव उपनामले परिचित विद्वान को हुन्
1: नेपाली साहित्यमा असम्भव उपनामले चिनिने विद्वानको
0: हुन् हजुर
1: यो के थियो दयाराम श्रेष्ठ
0: दयाराम श्रेष्ठ हो कि तपाईँ क्याम्प सलामी नगर्छौ यसको सुरु त रहेको छ वैकुण्ठ खकुरेल रहेको छ है ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ कुन कागजमा सच्याउन वा किरमेट गर्नु हुँदैन कुन कागजमा सच्याउन वा किरमेट गर्नु हुँदैन
1: कुन कागजमा सच्याउन वा किरमेट गर्नु हुँदैन
0: हजुर के भन्नुभयो
1: टिकट कार्ड
0: भन्नुहुन्छ ओके तपाईँ क्यान्सल हामी लग गर्छु यसको चाहिँ उत्तर रहेको छ लालमोहन लाग्ने कागजमा है ओके साथी हुनुहुन्थ्यो खोटाङबाट इन्सु राय इन्सुजीले पनि प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ टेलिफोनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालौ हेलो नमस्कार नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ सञ्जीव सुनवार काठमाडौँबाट ओके सञ्जीवजीको लागि म प्रश्न राख्न चाहे ध्यानदेखि सुनलाई त सञ्जीवजीको लागि पहिलो प्रश्न तपाईँको लागि यस्तो रहेको छ क्रिकेट खेलमा एक टिममा कतिजना खेलाडी हुन्छन् हजुर एघार जना भन्नुहोस् है ओके तपाईँ ज्ञान सलामी लग गर्छौ बधाई छ सञ्जीवजी तपाईँले पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे दोस्रो प्रश्न यस्तो रहेको छ तपाईँको लागि भीमसेन थापाको टाउको कहाँ राखिएको छ हजुर पास भन्नुहुन्छ यसको सही उत्तर रहेको छ सही उत्तर रहेको छ लन्डनको म्युजियममा रहेको छ है
1: लन्डनको म्युजियममा
0: लन्डनको म्युजियममा चाहिँ

0: राखेको छ भीमसेन थापाको टाउको चाहिँ तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुहोला। तेस्रो प्रश्न तपाईँको लागि यस्तो रहेको छ, भारत र चीन दुवैसँग सिमाना नजोडिएका जिल्लाहरू कतिवटा रहेका छन्? कति भन्नुभयो? हजुर, भारत र चीन दुवैसँग सिमाना नजोडिएको जिल्लाहरू चाहिँ कतिवटा छन्? 37 भन्नुहुन्छ। ओके, तपाईँ क्यान्सल हामी लग गर्दैछौँ। साथी हुनुहुन्थ्यो काठमाडौँबाट सञ्जीव सुनवार, सञ्जीवजीले पनि लकी नम्बर प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ। यसरी नै जोडिन चाहनुहुन्छ भने 97 64 49 54 लाइन हुँदै टेलिफोन लाइनमा को मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। नमस्कार हजुर, नमस्कार। कहाँबाट को बोल्नुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ। लाठी सुत कार्यक्रममा सहभागिता जनाउनु भएको छ। सन्देशी, तपाईँको लागि म प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त। सन्देशीको लागि पहिलो प्रश्न यस्तो रहेको छ, माई पोखरी रामसरमा कहिले सूचीकृत भएको हो? तपाईँले सनमा पुरा मिति भन्नु होला है त।
1: 25 जनवरी 22
0: भन्नुहुन्छ। ओके, तपाईँको एन्सर हामी लग गर्दैछौ। यसको चाहिँ उत्तर रहेको छ सन् 2008 अक्टोबर 12 तारिक रहेको छ है। ओके, तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे, राधातालको लम्बाइ कति रहेको छ? हजुर, पाँच भन्नुहुन्छ। 752 वर्ग किलोमिटर। ओके, तपाईँको एन्सर हामी ल गर्दैछौ। सन्देशी, यसको उत्तर चाहिँ 5.2 किलोमिटर चाहिँ राधातालको लम्बाइ रहेको छ है। र अबसे पनि हामी कार्यक्रमको पहिलो नै छोटो विश्राम जाने बेला भइसकेको छ। पहिलो नै छोटो विश्राम जानेछौ, विश्राम पश्चात फेरि उपस्थित हुनेछौ।
2: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना। गत 26 अगस्त 2020 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौं। सोही राष्ट्रिय विपत्तिको घटीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतीत सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बेहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष तोलुकुन्डु।

0: radio next to your heart.
1: Solu FM 101.2 MHz.
2: Lucky is sponsored by Bursa Electronic and Service Center. Solu Dut Kundi Nagar Palika Pass Solari Solu Khumbo.
3: कार्यक्रम लोकीको पहिरोले सुरु विश्रामलाई पनि पार गरियो भने फेरि पनि तपाईँको रेडी सिटीमा उपस्थित भइसकेका छौ। सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेसी नेक्स्ट दशमा कार्यक्रम लोकीलाई सुनिराख्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार।
4: हजुर नमस्कार।
3: नमस्ते नमस्कार, ऋषिराम पाण्डे बोल्दिनुहुन्छ प्युठानबाट।
4: हजुर
3: ओके ऋषिरामजी, तपाईँको लागि म पहिलो प्रश्न राख्न चाहे ध्यान दिएर सुन्नुलाई त।
4: हजुर हुन्छ।
3: प्रश्न तपाईँको लागि यस्तो रहेको छ ऋषिरामजीको लागि, केशकर्णी दह नेपालको कुन जिल्लामा अवस्थित रहेको छ? केशकर्णी दह नेपालको कुन जिल्लामा अवस्थित रहेको छ? अर्घाखाँसी भन्नुहुन्छ। ओके तपाईँको एन्सर हामी लक गर्दैछौ। यसको सही उत्तर रहेको छ दाङ रहेको छ है। ओके तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ, गोर्खा पत्र प्रकाशनको शुरूआत कसको पालामा भएको हो? देव शमशेर भन्नुहुन्छ। ओके तपाईँको एन्सर हामी लक गर्दैछौ। बधाई छ ऋषिरामजी, दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे, तपाईँको लागि यस्तो रहेको छ, तेस्रो प्रश्न यस्तो रहेको छ, अस्ट्रेलिया महादेशको सबैभन्दा लामो नदी कुन हो? हजुर लामो
4: नदी
3: मरे डार्लिङ भन्नुहोस्। ओके तपाईँको एन्सरलाई हामी लक गर्दैछौ। बधाई श्री श्रीरामजी, लकी नम्बर प्राप्त गर्नुभएको छ। तपाईँको लकी नम्बर 14 रहेको छ है। ओके अहिले पनि हामी छुट्यौं, साथी हुनुहुन्थ्यो प्युठानबाट ऋषिराम पाण्डे। ऋषिरामजीले पनि लकी नम्बर प्राप्त गरेर भने साथी छुटिसक्नु भएको छ। र यसरी नै जोडिन चाहनुहुन्छ भने 97 64 49 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र आफ्नो बौद्धिक क्षमताको पनि विकास गर्न सक्नुहुनेछ। र विशेष त है दशैं तिहार पनि नजिकिँदैछ र कतिपय गाउँठाउँमा चाहिँ अहिले दशैंको तयारी पनि गरिदिनुहुन्छ होला। कतिपय ठाउँमा चाहिँ अहिले है दशैंको लागि घरहरू पनि एकदम सरसफाई झिलिमिली बनाउँदै पनि हुनुहुन्छ होला है। कतिजना साथीहरू चाहिँ अहिलेको समयमा पढ्दै पनि हुनुहुन्छ होला र कतिजना साथीहरू चाहिँ स्कूल कलेज पनि जाँदैनुहुन्छ होला है। र जस्तो सुकै अवस्थामा भए पनि आफ्नो स्वास्थ्यलाई ख्याल गर्दैछ अगाडि बढ्नु होला भन्छ है। र कार्यक्रम सुन्दै हुनुहुन्छ भने कार्यक्रममा सहभागिता जनाउन चाहिँ नभुल्नु होला भन्छ है। तपाईँको प्रयास चाहिँ सबैभन्दा ठूलो कुरा हो। यदि तपाईँले प्रयास गर्नुभयो भने पक्कै पनि धेरै कुराहरू सिक्ने मौकाहरू पनि प्राप्त गर्न सक्नुहुनेछ। विशेष त हाम्रो बौद्धिक क्षमताको विकास गर्नलाई पनि हामी सिनियरले सिकाउने प्रज्ञामा निरन्तर कार्यक्रम लोकलाई लिएर उपस्थित हुने गर्दछौ र केही प्रश्नलाई निरन्तरता दिन चाहन्छु है। कार्यक्रममा सहभागिता जनाउन मन लागिरहेको छ भने 97 64 49 70 को लाइन हुँदै कार्यक्रममा सहभागिता पनि जनाउन सक्नुहुनेछ। र तपाईँले हामीलाई फ्रिक्वेन्सी मार्फत पनि सुन्न सक्नुहुन्छ भने हामीलाई अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ। फ्रिक्वेन्सी मार्फत 102.2 MHz भने हाम्रो अनलाइनबाट चाहिँ तपाईँले हाम्रो पात्रो नेपाली पात्रो www.solefm.com सर्च गर्नुभयो भने पक्कै पनि तपाईँले सुन्न पनि सक्नुहुनेछ। एकसाथ अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ है। र केही प्रश्नलाई म निरन्तरता दिन चाहे सम्पूर्ण साथीले कपीमा नोट गर्दै पनि जानु होला भन्न चाहन्छु है। प्रश्न तपाईँ सम्पूर्ण साथीहरूको निम्ति म प्रश्न राख्न चाहे, प्रश्न यस्तो रहेको छ, भारतको पंजाब नेशनल बैंक र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा खेलो खोलेको बानी नेपाली वाणिज्य बैंक कुन हो? भारतको पंजाब नेशनल बैंक र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा खोलेको नेपाली वाणिज्य बैंक कुन हो? यसको सही उत्तर भएको छ एभरेस्ट बैंक लिए भएको छ है। र अर्को प्रश्नलाई म राख्न चाहे, प्रश्न यस्तो रहेको छ है, प्रश्न यस्तो रहेको छ, धेरै पर्यटकहरू पदयात्रामा जाने क्षेत्र कुन हो? यसको सही उत्तर रहेको छ अन्नपूर्ण क्षेत्र रहेको छ। र अर्को प्रश्न यस्तो रहेको छ, विश्व पर्यटन दिवस कहिले मनाइन्छ? सेप्टेम्बर 27 तारीकमा चाहिँ विश्व पर्यटन दिवस मनाउने गरिन्छ है। र अर्को प्रश्नलाई म निरन्तरता दिन चाहे, प्रश्न यस्तो रहेको छ, उत्तर एटलान्टिक संघीय संगठनको नेतृत्व राष्ट्र कुन हो? यसको सही उत्तर रहेको छ अमेरिका रहेको छ है। र अर्को प्रश्नलाई पनि फेरि पनि म निरन्तरता दिन चाहे, प्रश्न यस्तो रहेको छ, चीन र जापान बीचको विवादस्पद टापुको नाम के हो? चीन र जापान बीचको विवादस्पद टापुको नाम के हो? यसको सही उत्तर रहेको छ डीआईओ टापु रहेको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो, हेलो नमस्कार। नमस्कार भन्दै थिए साथीको फोन भने डिस्कनेक्ट भइ नै सकेको छ। पुनः प्रयास चाहिँ गर्नु नभुल्नुहोला भनेर चाहिँ 97 64 49 57 70 को लाइनमा फेरि पनि कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो, हेलो नमस्कार। हेलो नमस्कार।
5: नमस्कार
3: हजुर, नमस्कार, कहाँबाट को बोल्दैछ? उदयपुरबाट शान्ता मगराजी। शान्ताजी, यो समयमा के गरिदिनुहुन्छ? बसिराख्नु भएको छ, लटै छ त शान्ताजी। कार्यक्रममा सहभागिता सुनाउनु भएको छ शान्ताजीको लागि म प्रश्न राख्न चाहिँ ध्यान दिएर सुनलाई त। शान्ताजीको लागि पछिल्लो प्रश्न यस्तो रहेको छ, जोगीदह नेपालको कुन जिल्लामा अवस्थित रहेको छ? उदयपुर भन्नुहोस्। ओके, तपाईँ क्यान सलामी ल गर्दैछौ। बधाई छ शान्तजी, पहिलो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, नेपालमा सबैभन्दा बढ़ी गुम्बाहरू कुन जिल्लामा रहेका छन्? सोलुखुम्बु भन्नुहुन्छ। ओके, तपाईँ क्यान सलामी ल गर्दैछौ। बधाई छ शान्तजी, तपाईँको लकी नम्बर 15 रहेको छ है। ओके शान्ता, तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुहोला है त। शान्ताजीको लागि तेस्रो प्रश्न यसो रहेको छ, तपाईँको लागि महाकाली नदीको उद्गम स्थल कहाँ हो? पास भन्नुहोस्। ओके, अहिले भने छुट्टीमा है साथी निधि उदयपुरबाट शान्ता मगराजी, शान्ताजीले पनि प्रयास गरेर लकी नम्बर प्राप्त गरेर भने साथी छुटी सक्नु भएको छ। र यसरी नै जोडिन चाहनुहुन्छ भने 97 64 49 70 को लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हालो, हेलो नमस्कार।
6: नमस्कार।
3: नमस्कार हजुर, नमस्कार, कहाँबाट को बोल्दिनुहुन्छ? ओके, प्रेम प्रसाद भण्डारी कटारीबाट। तपाईँको लागि म प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुहोला है त प्रेम प्रसादजी। ओके ओके, पक्कै पनि तपाईँकोमा कुन प्रश्न पर्छ म तपाईँलाई त्यही सोध्नेछु। प्रश्न यस्तो रहेको छ, महाकाली नदीको उद्गम स्थल कहाँ हो? कुन भन्नुभयो? अपी सैपाल हिमाल भन्नुहुन्छ। ओके, तपाईँ ज्ञान सलामी लग गर्दैछौ। यसको सही उत्तर रहेको छ लिम्पिया धुरा रहेको छ है। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, दोस्रो प्रश्न यस्तो रहेको छ, फोक्सुङ्ग ताल रूपमा गाउँमा पर्ने हुँदा यसलाई के ताल भनेर पनि चिनिन्छ? ओके, तपाईँ क्यान सलामी लग गर्दैछौ। बधाई छ, दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, ध्यान दिएर सुन्नुहोला, आसपासका तालहरू समेत मिलेर घुटाघुटी कति क्षेत्रफलमा फैलिएको छ? आसपासका तालहरू समेत मिलेर घुटाघुटी कति क्षेत्रमा फैलिएको छ? दुई सय कति भन्नुभयो? ओके, तपाईँ क्यान्सल हामी लक गर्दैछौ। यसको चाहिँ उत्तर रहेको छ 2563 हेक्टर रहेको छ है। ओके साथी हुनुहुन्थ्यो रिपोर्टबाट कटारी रिपोर्टबाट साथी हुनुहुन्थ्यो प्रेम प्रसाद जी। प्रेम प्रसाद जीले पनि लकी नम्बर भन्दा पनि उहाँले प्रयास गरेर भने साथी छुटिसक्नु भएको छ र यसरी नै जुटिन चाहनुहुन्छ भने 97 64 49 75 को लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालो। हेलो नमस्कार। नमस्कार हजुर। नमस्कार, कहाँबाट को दिनुहुन्छ? आङफुरी शेर्पा ओखलढुङ्गाबाट। आङफुरी चाहिँ यो समयमा के गरिदिनुहुन्छ अनि ओखलढुङ्गातिरको वेदर के कस्तो छ नि?
7: हामी तपाईँको कार्यक्रम सुन्दै फोन डायल गर्दै बसिरहेछौँ। वेदरको कुरा भन्नुभयो, एकदमै घाम लागिरहेछ भन्नुहोस्
3: ल। ठिक छ त, घाम तपाईँ छ ओखलढुङ्गातिर?
7: हजुर, एकदम घाम लागिरहेछ।
3: ठिक छ त, कार्यक्रममा सहभागिता जनाउनु भएको छ, यहाँलाई स्वागत छ। स्वागत गर्दै तपाईँको लागि प्रश्न राख्न चाहे सुन्नलाई त प्रश्न यस्तो रहेको छ तपाईँको लागि, चीन र भारत दुवैसँग सिमाना जोडिएका दुई जिल्लाहरू कुन कुन हुन्? चीन र भारत दुवैसँग सिमाना जोडिएका दुई जिल्लाहरू कुन कुन हुन्? पास भन्नु छ। यसको सही उत्तर रहेको छ ताप्लेजुङ र दार्चुला भएको छ है। ओके, तपाईँको लागि म दोस्रो प्रश्न राख्न चाहे, नेपालको सबैभन्दा बढी विमानस्थल भएको जिल्ला कुन हो? सोलुखुम्बु भन्नुहुन्छ। ओके, तपाईँको एन्सरलाई हामी लग गर्दैछौ। बधाई छ अङ्कुरीजी, दोस्रो प्रश्नको सही उत्तर दिनुभएको छ। तपाईँको लागि म तेस्रो प्रश्न राख्न चाहे, तेस्रो प्रश्न पनि एकदम सजिलो परेको छ तपाईँको लागि, नेपालमा ज्वालामुखीको संकेत कुन ठाउँमा रहेको पाइन्छ? नेपालमा ज्वालामुखीको संकेत कुन ठाउँमा रहेको पाइन्छ? भारत भन्नुहुन्छ। ओके, तपाईँको एन्सरलाई हामी लग गर्दैछौ। यसको चाहिँ उत्तर रहेको छ दैलेखको दुल्लु रहेको छ है। नेपालमा ज्वालामुखीको संकेत भए संकेत कुन ठाउँमा रहेको पाइन्छ भन्दै गर्दाखेरि नेपालको जिल्लाको नाम भन्नुपर्ने हुन्छ। आङफुरीजीले चाहिँ भारत भन्नुभएको थियो। यसको सही उत्तर रहेको छ दैलेखको दुल्लु रहेको छ। कपीमा सुरक्षित साथी पोटी गरेर राख्नुहोला भनेर चाहिँ रमेश पनि हामीले लकीको दोस्रो अनि अन्तिम विश्राम जाने बेला भइसकेको छ। दोस्रो अनि अन्तिम विश्राम जानेछौ। विश्राम पश्चात फेरि पनि तपाईँको कल लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला।
8: रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना। गत 26 अगस्त 2020 में आयोग विनाशकारी बाजी पोहरो ठूल जनधन को क्षति प्रति हमी गहरो सकारात्मक छो। सोही राष्ट्रीय विपत्ति को भूजी गंभीरता पूर्वक ध्यान दी उक्त मैराथन को मिति सारे हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति देखने अटूट सहयोग विश्वास को हमी संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदय देखि धन्यवाद दिन चाह। नया मिति में इस मैराथन भव्य सफलतापूर्वक संपन्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पांडा नेटवर्क संघको सहकारीमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ। अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा।

0: का सब को सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउ बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिउ
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेड नेपालद्वारा जनहितमा जन सन्देश
2: खोज सम्बन्ध
3: जहाँबाट टल्किन्छ सगरमाथा जहाँबाट सचल्किन्छ दुधकोशी त्यहीबाट गुञ्जन छ तपाईँ हाम्रै आवाज
4: धर्म रीतिरिवाज र सांस्कृतिक सम्मानमा सधैँ अगाडि सामुदायिक रेडियो सोलो आसाम 101.2 MHz
5: लक्की स्पोन्सर बाई वर्षा इलेक्ट्रोनिक एन्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलु खुम्बो
6: कार्यक्रम लकीको दोस्रो अन्तिम विश्रामलाई पनि पार गरेर भने तपाईँको रेडियो सेटमा फेरि पनि उपस्थित भइसकेका छौ सुनिदिनुहोस् यो समयमा पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो श्रेले एफएम 101.2 MHz कार्यक्रम लकीलाई सुनिराख्नु भएको छ र आउनु जानुहुन्छ भने 97.49 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र कार्यक्रममा सहभागिता जनाएर प्रयास पनि गर्न सक्नुहुनेछ र प्रयास गर्नुभयो लक्की नम्बर प्राप्त गर्नुभयो भने महिनाको अन्तिममा लक्की विजेता बन्ने सम्भावना पनि धेरै मात्रामा हुन्छ र सुन्दिनुहोस् पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो चाहिँ सुने फिल्मलाई सुनिदिनुहोस् र केही प्रश्नलाई म निरन्तरता दिन चाहे ध्यान दिएर सुन्नुहोला भन्न चाहे सुनपूर्ण साथीले कविमा सुरक्षित साथी पुट गर्दै पनि छानुहोला भन्न चाहे प्रश्न यस्तो रहेको छ अरू उपत्यका काठमाडौँ पोखरा बनेपा पाँचखाल धुनीबेसी जस्ता कयो उपत्यका तथा बेसीहरूमा कुन भौगोलिक क्षेत्रमा पर्दछ यसको सही उत्तर रहेको छ भित्री पहाडमा रहेको छ र अर्को प्रश्नलाई निरन्तरता दिन चाहे नेपालमा हिमरेखाको सबैभन्दा तल्लो भाग कुन हो नेपालमा हिमरेखाको सबैभन्दा तल्लो भाग कुन हो यो प्रश्न म साथीलाई सोध्नेछु टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ साथीलाई स्वागत गरिहालौ हेलो नमस्कार नमस्कार हजुर कहाँबाट को दिनुहुन्छ उदयपुरबाट दिनेश मगरा दिनेशजी यो समयमा के गरिदिनुहोस् उदयपुरको नयाँ नयाँ खबर सुनाउनुहोस् न है सोनखुमुदेको नयाँ नौलो खबर सबै ठिकठाकै छ भन्नु पर्ला अलिक चिसो चिसो बढ़िरहेको छ मौसम हल्का घाम पनि लागिरहेको छ धुमी पनि रहेको छ यस्तै छ भन्नु पर्ला दिवेशी र कार्यक्रममा सहभागिता जनाउनु भएको छ यहाँलाई स्वागत गर्दै म पहिलो प्रश्न राख्न चाहन्छु है प्रश्न यसो रहेको छ नेपालमा हिम रेखाको सबैभन्दा तल्लो भाग कुन हो पास भन्नुहुन्छ यसको सही उत्तर रहेको छ रोग नाला गोर्खा रहेको छ है ओके तपाईँको लागि दोस्रो प्रश्न राख्न चाहे पहाड़ी प्रदेश समुद्र सतहदेखि कति उचाइमा अवस्थित रहेको छ पहाड़ी प्रदेश समुद्र सतहदेखि कति उचाइमा अवस्थित रहेको छ एक हजार भन्नुहोस् ओके तपाईँको क्यान्सललाई नै लक गर्दैछ है यसको सही उत्तर रहेको छ 600 देखि 3000 मिटरसम्म रहेको छ है ओके साथ हुनुहुन्थ्यो उदयपुरबाट दिनेश मगराथी दिनेशीले पनि प्रयास गरेर भने साथी छुटी सक्नु भएको छ र यसरी नै जोडिन चाहनुहुन्छ भने 9764570 लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ र केही प्रश्नलाई निरन्तरता दिन चाहे कार्यक्रमको अन्तिम चरणमा पनि हामी आइ नै सकेका सबै प्रश्न यस्तो रहेको छ सप्त कोशी प्रभाव क्षेत्रलाई के भनेर पनि चिनिन्छ यसको सही उत्तर रहेको छ कोशी प्रदेश रहेको छ र अर्को प्रश्न यस्तो रहेको छ प्रश्न यस्तो रहेको छ सम्पूर्ण साथीले कविमा नोट गर्दै पनि जानुहोला भन्न चाहे बागमती नदीको उद्गम स्थल कहाँ रहेको छ यसको सही उत्तर रहेको छ महाभारतको लेखमा रहेको बागद्वार रहेको छ र अवश्य पनि हामी साथीहरूको फोन लाइन लिन सक्दैनौ है किनकि कार्यक्रमले निर्धारित गरेको समय सकिने सकेको छ राज जतिजनाले कल ट्राई गर्नुभयो कल गर्नुभयो सहभागिता जनाउनुभयो प्रयास गर्नुभयो आफ्नो बौद्धिक क्षमताको विकास गराउनुभयो सम्पूर्ण श्रोतालाई सम्पूर्ण साथीलाई विशेष तौरमा रेडीदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रयास गर्ने चाहिँ कहिले पनि नभुल्नुहोला भन्ने चाहे प्रयास बिना सफल चाहिँ एकदम कदापि हुँदैन पक्कै पनि तपाईँले प्रयास गर्नुभयो भने पक्कै पनि तपाईँले सफल एक नै दिन त पाउनुहुन्छ है प्रयास गर्ने चाहिँ कहिले पनि नछोडौ भन्न चाहे र सम्पूर्ण साथीलाई विशेष धन्यवाद दिन चाहन्छु आफ्नो व्यस्तताको बावजुद पनि हामीलाई अन्तिम समयसम्म सुनेर साथ दिनुभयो कार्यक्रममा सहभागिता सुनाउनुभयो आफ्नो बौद्धिक को विकास गर्नुभयो प्रयास गर्नुभयो कतिजनाको कल लागेन होला र कतिजना साथीहरूको फोन है कतिजनाले कल ट्राई गर्नुभयो होला कतिजनाको थिएन होला है र ब्रेक टाइममा हुँदाखेरि चाहिँ हामी साथीहरूको फोन लाइन चाहिँ लिन सक्दैनौ है यो चाहिँ मैले जानकारी गराउन चाहे र सम्पूर्ण साथीलाई विशेषतः म हृदयदेखि नै धन्यवाद दिन चाहन्छु र आज धेरैजना साथीहरू मध्ये साथीहरूले पनि पक्कै पनि लक्ष्मी व्रत प्राप्त गर्नुभएको छ है साथीहरू कल गर्नुहुने मध्ये आज चारजना साथीहरू चाहिँ लकी नम्बर प्राप्त गर्नुभएको छ लकी नम्बर बाह्रमा रहेको छ लक्ष्मी मिरिङ सिंह उदयपुरबाट हुनुहुन्थ्यो कविमा सुरक्षा साथी पुर गरेर राख्नुहोला भन्न चाहे लकी नम्बर 13 रहेको छ सञ्जीव सुनवार काठमाडौँबाट र लकी नम्बर 14 रहेको छ ऋषिराम पाण्डे प्युठानबाट हुनुहुन्थ्यो भने लकी नम्बर 15 रहेको छ शान्ता मकुराथी उदयपुरबाट हुनुहुन्थ्यो कपीमा सुरक्षित साथी पुरी गरेर राख्नुहोला भने साए र सम्पूर्ण श्रोतालाई विशेष तौरमा रेडीदेखि नै धन्यवाद दिँदै र विशेष धन्यवाद दिन चाहन्छु मलाई अन्तिम समयसम्म प्राविधिक मित्रबाट साथ दिनुभएको थियो प्राविधिक मित्र सरस्वती पुरुषीलाई पनि विशेष विशेष धन्यवाद दिँदै आजको कार्यक्रम लकीको बसाईबाट म कार्यक्रम प्रस्तुता रेडिका राई पनि विदा हुन्छु नमस्ते नमस्कार शुभ दिन
5: लक्की स्पॉन्सर्ड बाय वर्षा इलेक्ट्रॉनिक एंड सर्विस सेंटर सोनू दूध कुंड नगर पालिका पास सोलेरी
7: हार्दिक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचितेम्बा 9 दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू धर्म गुरू ज्यूहरू आमा बुबा दाजु भाइ दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ परम स्वदय तथा कृपालु गुरु खेन्पो साङ्गे राङजुङ रिन्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ गुरु रिन्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस् हेन्छेन साङ्गे राङजुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राख्ने पूजा तथा अभिषेक थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9841130094 यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ

0: कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत। लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9045-76 सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

आवास श्रम तथा रोजगार मंत्रालय को आयोजना में सोलुतुतकुंड नगरपालिक क्षेत्र में शिक तथा रोजगार को खोजी में रहकर युवा महिला तथा इच्छुक व्यक्ति योग्य कामदार व कर्मचारी को खोजी में रहकर रोजगार दाता सहभागी हुन अनुरोध गरिन्छ। दर्ता करने प्रक्रिया वेबसाइट में जानुहोस् https://from-sansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गते देखि असोज 20 गते सम्म। तपाईको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारम लिए यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनुले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास

नमस्कार पूर्वी नेपाल के पहलो सामुदायिक रेडियो सुनवा एफएम 101.2 मेगाहर्ज देश का विभिन्न भाग www.sunwafm.com संसार भर एक साथ प्रसारण भई बिहान 10 बजे सुरु हालचाल लिएर आईपुगे म सरस्वती पुरी। आज कोशी बागमती कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। यस्तै हिमाली तथा पहाड़ी केही ठाउँमा मेघगर्जन चट्याङ हावाहुरी र असिना सहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मधेस प्रदेश सहित कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यतया बदली हुने तथा अरू तराई क्षेत्रमा आंशिक बदली हुने अनुमान छ। मधेस प्रदेश सहित कोशी सुदूरपश्चिम प्रदेश का तराई का थोड़े ठाव तथा बागमती गंडकी लुम्बिनी प्रदेश का तराई के एक दुई ठाव में मेघगर्जन र चट्याङ सहित मध्यम सम्मको वर्षा को संभावना छ। दशैं मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। अग्रिम टिकट बुकिङ खुलेसँगै काठमाडौँ उपत्यकाका बस पार्कमा घर फर्किने यात्रुको चहल पहल बढ्न थालेको छ। टिकट लिन यात्रुहरू आज बिहानैदेखि बस पार्क पुग्न थालेका छन् भने केही यात्रु रातिदेखि नै लाइनमा बसेका छन्। ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ। लामो तथा मध्यम दूरीका गाड़ीका लागि यात्रुको चाप अनुसार रिभर्समा संचालन गर्न पर्सि आइतबार घटस्थापनादेखि पूर्णिमासम्म रोड परिमिट समेत खुल्ला गरिएको छ। नेकपा एमालेले आउँदो मंसिर 26 गते वडा अधिवेशन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा आज बसेको स्थायी कमिटी बैठकले मंसिर 26 गते वडा र आउँदो पुस 4 गते पालिका अधिवेशन गर्ने निर्णय गरेको हो। यस्तै मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय भए पनि एमाले उपमहासचिव लेखराज भट्टले जानकारी दिनुभयो। राष्ट्रिय भेलामा पार्टीका प्रदेश र जिल्लाका प्रभारीकारी तथा संघ प्रदेश र पालिकाका जनप्रतिनिधि सहभागी हुनेछन्। पार्टीले नगर र वडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने निर्णय गरेको छ। 13 जिल्लामा खाली रहेका अध्यक्ष पदमा स्थायी कमिटिलाई नै निर्णय गरी केन्द्रमा नाम पठाउन भनिएको छ। अब देश बाहिरका समाचार। मध्य पूर्व द्वन्द ऊर्जा पूर्तिमा अवरोध र यातायात लागतमा देखिएको दबावका बावजूद विश्व व्यापार अपेक्षा भन्दा बढ़ी लचिलो देखिएको विश्व व्यापार संगठन डब्ल्यूटीओले जनाएको छ। एआई प्रविधिमा बढ़दो लगानीका यस वर्ष विश्वव्यापी वस्तु व्यापार वृद्धि हुने पनि प्रक्षेपण गरिएको छ। खेल समाचार। एनपीएलको तेस्रो संस्करणका लागि विराटनगर किंग्सले श्रीलंकालाई पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धम्कीका प्रसादलाई प्रशिक्षकका रूपमा फेरि जिम्मेवारी दिएको छ। तीव्र गतिका बलर उनले 25 टेस्ट 24 एक दिवसीय र 14 टेस्टबाजी खेलेका छन्। अमेरिका राष्ट्र टोली नेपाल र ओमानको बोलिङ प्रशिक्षक रहिसकेका उनले लंका प्रिमियर लीगमा कोलम्बो किंग्स क्यान्ट्री बोल्टर्स र क्यान्ट्री रोयल्समा पनि काम गरेका छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385200016 फोन वा सोलोआफएम न्यूज @gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस्त अहिलेलाई अपराह्न 4 बजेको सोलोभाषालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलोआफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
1: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।
0: सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
1: अनिवार्य रूपमा सूचित गरिन्छ तोकिएको 7 दिनको अवधिभित्र सम्पर्क मनाएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालो वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
0: त्यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनु हुन सूचित गरिन्छ।
1: जानकारीका लागि मकालु वरुण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरुण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय हेदाङ्गना सङ्घ सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु।
0: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्राली लुम्बु नेटवर्क प्राली एभरेस्टलिङ्क प्राली सम्पर्क नम्बर 97 68 63 77 34
1: अध्यक्ष पासाङ शेर्पा चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकलुङ एक चेरेम सोलुखुम्बु।

0: एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिन्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिन्पोछेको करूणामय आशीर्वाद सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङदा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुदिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा आफ्नै पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283669 र 9841130094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akc@solukhumbu.com मा अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यालयबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201630 वा 9869-9045-76 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: सेल्फी। युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुखुम्बु नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shramsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म।
1: तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु।
0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाई सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसालै खिचेको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9191-55, उपाध्यक्ष 9849-51-10-79, कार्यालय प्रमुख 9849-51-56 र कार्यालय सहयोगी 9862-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
2: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
3: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
2: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
4: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
2: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809-90-94 र 9863-68-64-18।
3: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका 5 कलेरी सोलुखुम्बु।
4: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
5: ए दाई, राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
6: म पनि राईको साझा स्टोर्समा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843-90-79-09। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
8: ए बाबु, लौ न
4: मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो। युरोप पनि के हो के है? यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
8: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आम्जी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउन भनेर आम्जी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
2: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाछो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायस, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आम्जी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आम्जी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843879652, 9824747 18, 9843043

0: सिक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत कुण्डी नगर पालिका 5 बसन्त बजार सलेरी सुलु खुम्बु
3: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत चल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
4: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
3: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98-21-12-990 र 97-46-58-43-87
5: ए गुरु आज मेरो जन्मदिन हो याद त छ नि
6: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र ल आँखा बन्द गर त
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
6: ल अब आँखा खोला त
5: वाउ कस्तो राम्रो औठी अनि मंगलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र
4: अरू कहाँबाट हुनु र हजुर विधान सुन चाँदी पसलबाट हो नि विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहपाल सम्पर्क नम्बर 97-42-28-40-56 र 98-67-53-0-620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुन चाँदी उद्योग सोलु दुधकुण्ड नगरपालिका कुरा नम्बर 5 सलेरी सोलुखुम्बु
7: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
8: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रुमा 1 दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ
7: हाम्रा सेवाहरू
8: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपिडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपिडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
7: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213
8: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका

0: نه نمبر 5 سالری سلک بود. हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन. ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
1: धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त.
0: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ.
1: ल सुन बहिनी, सुलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्. बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खुजु त्यही तयार.
0: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने. यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी.
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु. यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ. थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97630054 र विवेक श्रेष्ठ 98682800000.
1: सुलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सुलुखुम्बु.
3: लगभग सबैजना आइसक्नु भयो. आजको वडा स्तरको छलफल सुरु गरौँ. हुन्न त, आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ.
4: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्.
5: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त. सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
4: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्.
3: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न.
4: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ.
5: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन.
4: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन. घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो. सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ.
3: हो, उहाँले भनेको कुरा सही हो. ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
7: बाबा, मलाई आज स्कुल जाने मन छैन. आज जाँदिन नि है.
8: लो, किन नि? के भयो, सन्चो भएन?
7: होइन, यतिकै जानै मन लागेन.
8: यतिकै पनि हुन्छ?
7: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ.
8: ए, कुरा त्यस्तो पो. ल हिँड, म पनि तिमीसँगै जान्छु. नमस्ते म्याडम, म रिनाको बुवा.
9: नमस्ते. कति कामले पाल्नु भयो?
8: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए.
9: ओहो, हो र? हजुर आएर राम्रो गर्नुभयो. विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ. म साइन्सको सरलाई सम्झाउँछु. रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न.
7: हस् म्याडम.
6: नेपाल सरकार विज्ञापन बोर्ड.
10: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो.
11: बाफ्रे,
10: अब चाहिँ के हुने हो?
12: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन. सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त. मिथ्या र भ्रामक सूचना हुन सक्छ. यसै नाथिन, यस्तो त जसले नि लेखिहाल्छ नि.
10: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
10: थाहा थिएन.
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो. अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो. यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
10: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
11: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
13: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र,
1: होइन होला त्यस्तो त।
2: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
3: केही भएन मिस,
2: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पछि दिशा पिसाब गर्नलाई चर्की आफ्नै बनाई जङ्गल जाने बाध्यता रुखो दाजु भाइ बाल बालिका बेर समय सजन छोड्नु वन भित्र जाँदा गाउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्लाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न लौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्न गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो
3: ल यो त लागौ सुख प्रयोगकर्तामा देखिने जस्तै लक्षण छ त कति श्री लागौ छ त भाइ के भएको तिमीलाई नढाँटी भन त
4: खै दिदी के भनौ र साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाए त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
3: गाह्रो सारो मलाई केही थाहा छैन अब खुरुक्क यो सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको इज्जत प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी नै त हो
4: हुन्छ दिदी धन्यवाद अब म यो सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुध्रने मौका देऊ न है
5: भारिसमा लज सिर्जना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले भारिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
6: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि के भयो
7: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
6: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
7: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
6: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यौन हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
7: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
9: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
10: नेपाल सरकार विज्ञापन बोर्ड
6: खै जन्मदाता दिनुहोस् त
11: जन्मदाता गरेको छैन नि म्याडम
6: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
11: मलाई त थाहा नै थिएन म्याडम
6: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
11: पहिला कसैले भनेन।
12: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको ओडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
13: जन्म र मृत्युदाता, परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले ओडा कार्यालयमा गराउनु पर्छ।
12: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
13: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
11: धुम्रपानका कारण आज उनलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
14: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
11: मलाई मुखले घाटेको क्यान्सर थियो, बाँचेर पनि म मेरो तुल्य भए।
15: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
11: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: के भयो, के को हल्ला खल्ला हो यो?
18: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
19: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
17: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
19: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
18: हो त है, हामीले त ध्यानै नदिएको।
19: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
13: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
20: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार खोला खाँदा हिँड्ने व्यवस्था गरेको छ।
21: यहाँ साउजी को हुनुहुन्छ, यता बोलाउनुहोस्।
22: किन खोज्नु भएको होला हजुर?
21: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
22: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
21: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्
22: न। हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
19: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
13: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
23: प्रस्ताव आह्वान सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान 4 संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र इच्छुक कृषक, कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतिसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा कार्य समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै हित नपुगेका वा म्याद नागि आएका प्रस्तावहरू दर्ता गरिने छैन। कार्यक्रमहरू पदमाको प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख, कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषकसँग कृषि सहकारी आयोजना कृषि वस्तु ब्रान्डिङ प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान कुल लागतमा अधिकतम 50% बजेट 8 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदार थाने विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50% बजेट 7,50,000 कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू सुनाम उत्पादन क्षेत्रमा सरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5 लाख कार्यक्रमको लक्ष्य 1 प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफुल सुकाउने सोलर ब्याड प्रवर्धन अधिकतम साझेदारी प्रतिशत 50% प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100 संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भौचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301201301401 राजस्व शीर्षक 14229 कार्यालय कोड नम्बर 31-20-10-90-11 मा आवेदन दस्तुर बापत जम्मा गरी सोको सकल भौचर पेश गर्नुपर्नेछ सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिस कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5 लाख वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385120130 र 9896548476 मा सम्पर्क गर्न सक्नुहुन्छ रमेश चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु
0: हेलो हेलो हेलो म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
1: हुन्छ हुन्छ पढ्नुहोस् है ए ए नानी छोरी
2: हजुर
1: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
2: लु हेलो नमस्ते
0: हेलो हजुर त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
2: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
1: ए नानी के भन्ने रहेछ के भयो
2: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
1: ल ल ल किन दिन्थे
3: अपरिचित व्यक्तिलाई
22: आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
22: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
3: अनलाइन ठगी बारे सचेत बनौ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक संघीय सशक्तता कार्यक्रम, राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा इसु कृषि सहकारी कृषि समूह, जल वन उपभोक्ता समिति, कृषि फर्म वा कम्पनीहरूले यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते कार्यालय समयभित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बुमा तोकेको अनुसूचित 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप रेत नपुगे वा म्याथ नागी आएको प्रस्तावहरू उपर कुनै कार्यवाही हुने छैन। कार्यक्रमको नाम नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता कार्यक्रम, अनुदान प्रतिशत, परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छु कृषि सहकारी कृषक समूह, जल वन तथा उपभोक्ता समिति, कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य 1. ब्लक सञ्चालन गर्ने कार्य क्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह, कृषि फर्म, कृषि सहकारी समिति, कम्पनी दर्ता तथा रविकरण भएको प्रमाण पत्रको प्रतिलिपि, परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा, प्यान नम्बर, भ्याट तथा आर्थिक वर्ष 2082-83 कर सूचना प्रमाण पत्रको प्रतिलिपि, संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि, संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि, स्थानीय तह कृषि शाखा र ओडाको सिफारिस पत्र, कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा, सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0825120133 र 9869585476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिता क्लिकको संस्करण सञ्चालन हुने सम्बन्धी सूचना। दुतोसी गाउँपालिकाको आयोजनामा गाउँपालिकाको पर्यटन प्रबन्धन, प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा सञ्चालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18-29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ, प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। यस्तै 30-49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष
23: अथवा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवैतर्फ प्रथम द्वितीय र तृतीय पुरस्कार 24,000 18,000 र 12,000को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवैतर्फ प्रथम पुरस्कार 1,20,000को साथमा मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार 90,000को साथमा मेडल र प्रमाणपत्र, तृतीय पुरस्कार 60,000को साथमा मेडल र प्रमाणपत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000को साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाणपत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात भएको कार्यालय समयभित्र यस कार्यालयमा उपस्थित भए अथवा एड्रेस भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एड्रेस भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेश्वर सम्पर्क नम्बर 98,42,81,46 सदस्य राजकुमार राई सम्पर्क नम्बर 98,61,37,40 उपस्थित विश्वको उपाधि नीति समय र स्थान नीति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला रेस सुरु हुने मिति समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97,45,40,02,60 अनुराज बस्नेत 98,51,17,24,19 विपिन तामाङ 98,62,93,02,64 र राजकुमार राई 98,52,85,57 एभरेस्ट भ्यू ट्रेल रेस प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटी गरिनेछ। निर्धारित कट अफ समयभित्र रेस पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ। प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन्। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवक द्वारा उद्धार गरिनेछ। आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन। प्रतियोगिताको क्रममा खेलाडीहरू एकास्ती बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन। रेस प्रतियोगिता सुरु भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ। शर्तहरू लागू हुनेछन्। खेलाडीहरू दर्ता निशुल्क हुनेछ। गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत मापे दुखोसी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खास साफ सुरु

0: उज्जवल एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: साउन्ड चेक सुरु एफएम स्टुडियो टाइम
2: स्मार्ट एयर बिहानको 11 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामाई अफसेट प्रेस सोलु दुतुन नगर पालिका 5 सोलु खुम्बु
3: रेड पांडा मैराथन को मिति परिवर्तन संबंधी सूचना गति 2026 अगस्त 20 में आये विनाशकारी बाढ़ी पहरो ठूल जनधन को क्षतिप्रति हमी गहिरो सकारात्मक छौं सही राष्ट्रीय विपत्ति को गुजीलाई गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को मिति सारिएको हो यस कठिन परिस्थिति में पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुट सहयोग र विश्वास को लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौं नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न हामीलाई थप सहयोग सूचना तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ रेड पांडा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पांडा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ
2: अध्यक्ष निमा टेङ्गु शेर्पा हिमाली स्वास्थ्य र वातावरण सभासुलुकुन्दु चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना यस चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ अनिवार्य रूपमा सूचित गरिन्छ तोकेको 7 दिनको अवधिभित्र सम्पर्क मनाएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ जानकारीका लागि मकालु वरूण राष्ट्रिय निकुञ्ज बुङ सेक्टर मकालु वरूण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना संघ सभा बुङ मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुलुङ गाउँपालिका सोलुखुम्बु सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्रणाली लुम्बु नेटवर्क प्रणाली एभरेस्ट लिङ्क प्रणाली सम्पर्क नम्बर 97 68 63 77 34 अध्यक्ष पासाङ शेर्पा चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकलुङ एक चेरेम सोलुखुम्बु

0: प्रत्येक नै मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता जीवहरू, धर्म गुरू जीवहरू, आमा बुबा, दाजु भाइ, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे जीवबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिम्पोछे सेङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरू पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860283769 र 9841300094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्ने

कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akc@gmail.com मा अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85% प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिनेको घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9845-76 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।

0: युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा श्रम तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://www.shramsanshar.gov.na। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म।
1: तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइसक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचीको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-921-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
2: अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
3: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
2: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
4: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
2: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 98-059-90-94 र 98-63-68-64-18।
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु रुत्कुला नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
5: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर,

0: प्रत्येक दिन बिहान 7 बजे देखि बेलुकी 6 बजे सम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाटो पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98434986952, 98247718, 98443049696 र 98613314472। अंजी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: आया आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
2: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
1: कति पीर मानेको के को काठमाडौँ जानु पर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
2: हो र के डेन्टल रे?
0: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्डे नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
1: हाम्रा सेवाहरू
0: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखै दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98212990 र 97648443487।
5: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि?
6: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
5: त्यसै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
6: ल अब आँखा खोला त।
5: वाउ कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने व्यक्ति प्रचलित गहना झुन्द्री, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भरमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल। सम्पर्क नम्बर 97242840056 र 98637560620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग सोलु दुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सल्लेरी।

अहिलेको दसैँमा बत्तरकामा बसन्दा नि मानिसको साथी अहिलेको दसैँमा चाडपर्वमा सहर

0: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलुदुतकुण्ड नगरपालिका उडानो नम्बर 5 सलेरीको मूल विभागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुदुतकुमा नगरपालिका उडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइनु। अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो समानामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
3: हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ?
3: म त खोज्दा खोज्दा थाकिसके हो।
2: लसुन बहिनी, सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
3: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
2: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97630057 84 र विवेक श्रेष्ठ 98682800।
1: सोलुदुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल शुरू गरौँ। हुन त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

0: बाबा मलाई आज स्कूल जाने मन छैन आज जाँदिनु नि है
1: किन के भयो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ट्रे गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो पो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: ओए साथी
1: हेर न
0: के खत्र समाचार आइसक्यो
1: बाप रे
0: अब चाहिँ के हुने हो
2: खोजै के आयो त्यस्तो हा यतिकै पत्याल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यसो त जल्दै नै लेखिहाल्छ नि
1: अरे मिथ्या भ्रामक हुन्छ के हो यो उनीहरूको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
2: सोइता तिनीहरूको के खास खुस कुरा हुँदैछ के भयो भन त
3: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
6: नमस्ते डाक्टर सर
7: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
6: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
7: यहाँ उभ्याउनु एकचोटि तौल हेरौँ अनि खाना कति हो खान्छ नि
6: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
7: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
6: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
6: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
7: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
8: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु
9: नेपाल सरकार विज्ञापन बोर्ड
10: वन जंगलको छेउमा घर आँगन

0: आउँदा आउँदा साथीभाइ खोज्नु नेपाल सरकार विज्ञापन बोर्ड
1: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नौ पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौं अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागू छ कोलकातामा देखिने जस्तै लक्षिन्छ त कति लागू छ त भाइ के भएको तिमीलाई ढाँटी भन त
2: खै दिदी के भन्नु र साथीहरूले गाँजा खानलाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाए त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लट लागेछ छाट्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
1: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्क हिसाब त छार्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
2: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुध्रने मौका दिउ नि
3: बारिशमा लज सिर्जना गरी दुवैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन र सभ्य समाज निर्माणमा हातेमालो गरौं लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि।
1: के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: र मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र

0: विगत 39 वर्ष देखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपात काठमाडौं।
1: सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एफएमजेल। हामीले पोखरामा स्कूल बस दुर्घटना हुँदा 5 जनाको ज्यान गयो, अग्रिम टिकट बुकिङ खुलेसँगै यात्रुको चहलपहल, कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सरकारले वर्षा बाढ़ी तथा पहिरोबाट प्रभावित 6 जिल्लाका 20 वटा पालिकालाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। नेपाल राजपत्रमा सूचना प्रकाशन गरी ती क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको हो। राजपत्रमा प्रकाशित सूचना अनुसार गोर्खा, मनाङ, म्याग्दी, बागलुङ पर्वत र नवलप्रासी, बर्दाघाट, सुस्ता पश्चिमका विभिन्न पालिका तथा केही वडाहरूलाई संकटग्रस्त क्षेत्रमा समावेश गरिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 2900 रूपियाँले बढ़ेको छ। नेपाल सुनचारी व्यवसाय महासंघका अनुसार सुन आज तोलाको 2,95,700 रूपियाँमा कारोबार भइरहेको छ। हिजो सुन तोलाको 2,92,800 रूपियाँमा कारोबार भएको थियो। अस्ति बुधबार पनि 800 रूपियाँले बढ़ेर सुन 2,92,300 रूपियाँमा कारोबार भयो। त्यसअघि सोमबार र मंगलबार सुनको भाव 2,91,500 रूपियाँ थियो। आइतबार भने सुनको भाव तोलाको 2,91,900 रूपियाँमा कारोबार भएको थियो। यता चाँदीको भाव भने आज सामान्य बढ़ेको छ। चाँदी 15 रूपियाँले बढ़ेर तोलाको 4,405 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदीको भाव तोलाको 4,390 रूपियाँ थियो। अब विदेशको खबर। अमेरिका र ग्रीसले आतंकवाद विरूद्धको अभियान, सूचना आदान प्रदान, रक्षा तथा ऊर्जा क्षेत्रमा सहकार्य थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका छन्। ग्रीस भ्रमणमा रहनुभएका अमेरिकी विदेश मन्त्री मार्को रुबियोले एथेन्समा आयोजित 6 चरणको यूएस ग्रीस रणनैतिक संवादको उद्घाटन सत्रमा दुई देशबीच नयाँ सुरक्षा समझदारी भएको घोषणा गरेका चीनिया समाचार संस्था सिन्वाले जनाएको छ। समझदारीले आतंकवाद विरूद्धको अभियान र सुरक्षा सूचनाको आदान प्रदानलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। विदेश मन्त्री रुबियोले ग्रीस र अमेरिकाको भरपर्दो साझेदार र अस्थिर विश्वमा स्थिरताको स्रोतका रूपमा व्याख्या गर्नुभएको खबरमा उल्लेख छ। इरान र हर्मुज जलमार्ग क्षेत्रको तनाव, लाल सागरको संकट तथा रूस युक्रेन युद्धका कारण ग्रीससँगको ऐतिहासिक गठबन्धन थप महत्वपूर्ण बनेको उहाँले बताउनु भएको छ। अब खेल खबर। नेपाल प्रिमियर लीग एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले आयोजना गरेको ट्यालेन्ट हन्टबाट बायाँ हाते मध्यम गतिका बलर टेकराज थलाललाई आइकोनिक खेलाड़ीका रूपमा छनौट गरेको छ। सुदूरपश्चिमका विभिन्न जिल्लामा आयोजना गरेको ट्यालेन्ट हन्ट मार्फत स्थानीय स्तरमा रहेका क्रिकेट प्रतिभाको खोजी गरिएको हो। ट्यालेन्ट हन्टमा दार्चुला, बैतडी, बझाङ, डोटी, डल्लेलधुरा, अछाम, बाजुरा, कैलाली र कञ्चनपुरका खेलाड़ीहरूलाई समेटिएको थियो। असोज 14 बैतडीको दिलासैनीमा दार्चुला र बैतडीका खेलाड़ीबाट शुरू भएको ट्यालेन्ट हन्ट असोज 15 बझाङ, असोज 16 डोटी र डलेलधुरा तथा असोज 17 अछाम र बाजुरामा पुगेको हो। असोज 19 धनगढ़ीमा कैलाली र कञ्चनपुरका खेलाड़ीको ट्यालेन्ट हन्ट गरिएको थियो। ट्यालेन्ट हन्टको अन्तिम चरण असोज 20 र 21 धनगढ़ी ओभलमा आयोजना गरिएको छ। टेकराज थलाल यसअघि पनि सुदूरपश्चिमको डेभलपमेन्ट स्क्वाडमा रहिसकेका खेलाड़ी हुन्। यसपटक भने उनलाई सुदूरपश्चिम रोयल्सले एनपीएलको तेस्रो सिजनका लागि आइकनिक खेलाड़ीका रूपमा अघि सारेको हो। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। पोखरामा स्कूल बस दुर्घटना हुँदा 5 जनाको ज्यान गयो, घाइते 14 जनाको उपचार चल्दै, अग्रिम टिकट बुकिङ खुलेसँगै यात्रुको चहलपहल, आधिकारिक काउन्टरबाट मात्रै टिकट लिन सुझाव, कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मतदान चल्दै पार्टीका सबै नेता कार्यकर्तालाई समेटेर अघि बढ़ने थापाको प्रतिबद्धता, अमेरिका र ग्रीस बीच नयाँ सुरक्षा सम्झौता, रक्षा र ऊर्जा सहकार्य थप मजबूत बनाउने प्रतिबद्धता र एनपीएलका लागि सुदूरपश्चिमको आइकोनिक खेलाड़ीमा डरेलधुराका टेकराज थलाल छनौट। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउनु।

0: Michelin.
1: World's number one tire brand.
2: उच्च गति भरपर्दो कनेक्टिविटी र बलियो नेटवर्क द्वारा संचालित सीमलेस ब्राउजिंग र स्ट्रीमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप.

0: यस दशैं तिहारमा घरलाई स्मार्ट बनाउनुहोस् र पाउनुहोस् आकर्षक क्याशब्याक, सजिलो इएमआई र एक्सचेन्ज सुविधा पनि। लकी ड्रमा सहभागी हुन स्यामसङ स्पेस सिरियल नम्बर टाइप गरी 37273 एसएमएस गरौँ।
1: शर्तहरू हुनेछन्।
2: कृषि मन्त्र नाग सँग।
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौं। धानलाई मौसम सफा भएपछि मात्र काटौं। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौं र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौं।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: तपाई अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज अब सुन्न सक्नुहुन्छ चित्रलहर।

आदरणीय श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सोलो एफएम। सोलो एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पप गीतहरू।

0: भएको अद्वितीय सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धी सबैमा जानकारी गराइन्छ।
1: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुभाषको लोकन्दु।
2: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
3: यस सेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकलुङ एक सेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल, तार उपकरण, टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति, स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ।
2: सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण, व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ।
3: अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून, स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय, मकालु वरून राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिस गर्ने व्यवहार जानकारी गराइन्छ।
2: त्यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
3: जानकारीका लागि मकालु वरून राष्ट्रिय निकुञ्ज, बुम सेक्टर, मकालु वरून राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय, एदाङ्गना संखोसभा, बुम मध्यवर्ती क्षेत्र उपभोक्ता समिति, महाकुलुङ गाउँपालिका, सोलुखुम्बु।
2: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू एयरलिङ्क प्राली, लुम्बु नेटवर्क प्राली, एभरेस्टलिङ्क प्राली। सम्पर्क नम्बर 97 68 63 77 34।
3: अध्यक्ष पासाङ शेर्पा, चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकलुङ एक चेरे।

प्रत्येक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा दाजु भाइ दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरु खेन्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौं। गुरु रिम्पोछेको करूणामय

आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिन्पोछे सेङ्दा टुल्कु रिन्पोछे टुल्कु मुवाङ खुनखेन रिन्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राप्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिजुतिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राप्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9807268369 र 9841130094। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शोभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

0: कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ।
1: कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्राङ्गणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख।
0: निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकेको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि
1: माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9546-76 सम्पर्क गर्न सक्नुहुनेछ।
0: परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु।
2: कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://jobfy.shramsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य सोलु दुतकुण्ड नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना।
1: प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाडीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ।
2: आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
1: अन्य जिल्लाको नागरिकता हुनेले बसाइसराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचीको पासपोर्ट साइजको फोटो 2 प्रति।
0: थप जानकारी का लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9191-55 उपाध्यक्ष 9849-5110-79 कार्यालय प्रमुख 9849-5121-56 र कार्यालय सहयोगी 9862-86-72-57 जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: ए दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809909094 र 9833684 18।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोपाइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।

0: ए बाबु
1: मौन मेरो त हातको चा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
2: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउनुहोस् दिदी अरू सँगै जाउँ
3: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201129 9843879852 9824417 18 9843449696 र 9861323472 आन्जी औषधालय सोलो दुतकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
4: आया भनेर पो बसेछ त बिरामी हो क्या हो
5: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
4: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
5: हो र के डेन्टल रे
3: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु
4: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
6: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टरलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7

कतै माया छ अनि कतै आफ्नै ठाउँका कुरा

0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाईसराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खेतीको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98 93 91 91 55, उपाध्यक्ष 98 49 51 10 79, कार्यालय प्रमुख 98 49 91 56 र कार्यालय सहयोगी 98 62 86 72 57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीखका दिन वन पोस्टल नेटवर्क इन्फिनेट पोस्ट बिलेटिस नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे स्थान हुलाक कार्यालय महाकुरुङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुरुङ गाउँपालिका विद्यालय समय बिहान 11 बजे स्थान सगरमाथा माध्यमिक विद्यालय भूम। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समसामयिक एवं अन्यबाट रहनेछ।
0: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी संघले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गते भित्र जिल्ला हुलाक कार्यालय सन्दर्भमा पत्र मार्फत टीम दर्ता गराइ सक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 52 88 72 72, 98 62 83 44 र 98 52 82 24 29।
1: आयोजक जिल्ला हुना कार्यालय सल्लेरी सोलुखुम्बु।
2: दन्त शिविर हुने सम्बन्धी सूचना।
0: एभरेस्ट डेन्टल क्लिनिक अलेरी बसन्त बजारमा विगत 5 वर्षदेखि सेवा दिइआएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छुटसहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छुट हुनेछ।
2: सबै उपचारमा छुट लागू हुनेछ।
0: सब जानकारीका लागि सम्पर्क नम्बरहरू 98 91 12 99 97 44 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
2: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघको भवन नजिकै।
0: तल्लो इन्कुहुला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्ध

0: दी सूचना सोलुखुमु जिल्ला को छोटाङ गाउँपालिका वडा नम्बर एक मापे दुधकोशी गाउँपालिका वडा नम्बर छ र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर आठ मा इन्को खोला हाइड्रोपावर प्रणाली द्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि सरकारवाला निकाय व्यक्ति संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
1: कार्यक्रमहरू सार्वजनिक सुनवाई हुने स्थान श्री पिपल बोर्ड आधारभूत विद्यालय खुर्दा मिति यही असोज 25 गते समय बिहान 11:30 बजे।
2: अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, ज्यादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
3: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
2: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
3: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
2: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
4: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
2: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 98059090094 र 98638684।
3: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु,
4: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
5: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
6: म पनि राईको साझा स्टोरमा नै जान लागेको ल। हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
7: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्। नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98439089। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु।
8: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, विनाशले भण्डान बनायो। मेरो पनि केटी हो केटी, खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
9: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हिरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भन्दा हामी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, सँगै जाउँ।
2: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्ष अवर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ। फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129, 98443986952, 98247718, 98443049696 र 98613014472। आउँजी औषधालाई सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
10: आया आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
11: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
10: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेज डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
11: हो र के डेन्टल रे?
2: एभरेज डेन्टल क्लिनिक सुलु दुधकुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
10: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
12: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेज डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेज डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
13: एभरेज डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98212990 र 97648543487।
14: आज मेरो जन्मदिन हो, याद त छ नि?
15: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँदा र? ल आँखा बन्द गर त।
14: हजुर पनि ल आँखा बन्द गरे।
15: ल अब आँखा खोल त।
14: वाउ, कस्तो राम्रो उठी! अनि मङ्गलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औँठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सिंह चाँदी पसलबाट हो नि। विधान सिंह चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सिंह चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालदारी, तिलहरी लगायतका गर गहना मेटको भावमा बनाइन्छ। राष्ट्रिय अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल। सम्पर्क नम्बर 97242840456 र 98637600620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सिंह चाँदी उद्योग, सोलु दुधकुण्ड नगरपालिका, कुडा नम्बर 5, सल्लेरी, सोलु।
16: आँखा श्वास सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
17: सोलुदुतकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
16: तपाईँको दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034 2
17: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु।
18: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चढे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
19: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
18: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
19: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
18: ल सुन बहिनी, सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोज्यो त्यही तयार।
19: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
18: यो त ढुङ्गा खोज्दा बौता मिले जस्तै भयो नि दिदी।
16: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलुखुम्बु नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु, यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सोलुखुम्बु नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
20: लगभग सबैजना आइसक्नुभयो, आजको वडा स्तरको छलफल शुरू गरौँ त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
21: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँजा फाट्ने वा पहिले फाटेको छ भने ढाँजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
22: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
21: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
22: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
21: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देख्यो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
22: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
21: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
22: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
16: नेपाल सरकार विज्ञापन हो।
23: दा
0: बाबा मलाई आज स्कुल जाने मन छैन खान जाने नि है
1: किन हो के हो सन्चो भएन
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठे गर्न सकिनँ सरले हुन्छ
1: कुरा त्यस्तो हो भएन म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
3: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले यसको जान्न भन्नु साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दैथे
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहिले पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
23: नेपाल सरकार विज्ञापन बोर्ड
24: साथी हेर न क्या खतरा समाचार आइसक्यो भयो फ्रेन्ड अब चाहिँ के हुनु
25: खोजै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नआथेन यसो त जल्ले नै लेखिहाल्छ नि
24: मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
25: तिमीलाई थाहा थिएन
24: थाहा थिएन
25: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियत गर्छ आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
24: त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
25: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यो पनि गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
26: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
27: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सुन हाम्रो मामुले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
2: सोइता तिमीहरूको के खासकुस कुरा हुँदैछ के भयो भन त
3: के भएन मिस
2: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
3: हुन्छ
4: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
5: नेपाल सरकार विज्ञापन बोर्ड
1: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुहोस् न भन्नुहोस् त के हो
1: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उभ्याउनुहोस् है एकचोटि टोलहरू अनि खाना कति हो खान्छ नि
1: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै खान पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
1: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
1: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पर्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको छिटो घर पनि आउनु एक्लै बस्न रुचाउनुहुन्छ दुब्लाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको पैसा नै छैन सानो सानो कुरामा किस्तिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लौमा दिदी सम्झाइदिनु पर्यो यो त लागौँ कलकत्तामा देखिने जस्तो लक्षिन्छ त कतै लागौँ त भाइ के भएको तिमीलाई घाँटी भन त
1: खै दिदी के भन्नु साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे मैले पनि नयाँ भन्नु सकिनँ र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लत लागेछ छाट्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छार्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमीले त हो
1: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले सेवकलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
0: वरिष्ठ लज सुजना गरी दुबैचोटि तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा लागू औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिउ स्वस्थ जीवन लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खम्बु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
2: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
3: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होलान् भनेर
2: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
3: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
4: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
5: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
2: खै जन्मदाता दिनुहोस् त
1: जन्मदाता गरेको छैन नि म्याडम
2: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि
1: मलाई त थाहा नै थिएन म्याडम
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
6: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
7: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
3: विवाहको सूचना पति र पत्नी दुवै जनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
7: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन हो।
1: धूमपानका कारण आज उनी फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
8: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
1: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि मलाई तुल्य भयो।
9: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वास नै समस्या देखियो।
1: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: के भयो, के को हल्ला खल्ला हो यो?
12: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
13: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
11: होइन, किन माइरे भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
13: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने।
12: हो त है, हामीले त ध्यानै नदिएको।
13: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
14: बालक बालिकालाई कानमा लगाएको पाइएमा कानुन अनुसार छोरा खाँदा निर्देश गर्नुहुन्छ।
15: यहाँ साउजी को हुनुहुन्छ, यता बोलाउनुहोस्।
16: किन खोज्नु भएको होला हजुर?
15: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
16: हजुर, रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
15: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ। हिँड्नुहोस्।
16: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको। यसो नगर्नु न हजुर।
13: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
10: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम हुन शिक्षा दियौ।
17: प्रस्ताव आधार सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 र प्रदेश कृषि व्यवसाय प्रावधान अनुदान 4 संशोधन मापदण्ड 2083 अनुसार शर्तहरू पालना गर्ने गरी कार्यक्रम कार्यान्वयनका लागि सोलुखुम्बु जिल्लाभित्र 160 कृषि समूह, कृषि सहकारी, कृषि उद्यमी, कृषि फर्महरूबाट यो सूचनाले प्रकाशित भएको मितिले 21 दिन अर्थात असोज 19 गतेसम्म तोकिएको ढाँचामा कार्यक्रम प्रस्ताव सहित तपसिल कागजातका साथमा कार्यालयमा 40 समयभित्र प्रस्ताव दर्ता गर्न हुनका लागि यो सूचना प्रकाशित गरिएको छ। साथै भित नपुगेका वा म्याच नागि आएका प्रस्तावहरू दर्ता गरिनेछ। कार्यक्रमहरू पदमार्ग प्रभाव क्षेत्रमा संरक्षणका लागि सामुदायिक बिउ बैंक सञ्चालन कार्यक्रम, कुल लागतमा अधिकतम 85%, बजेट 3 लाख। कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू पद्मार्गको प्रभाव क्षेत्रभित्र रैथानी कृषि बाली उत्पादन गरेका इच्छुक कृषक समूह, कृषि सहकारी। आयोजना कृषि वस्तु ब्रान्डिङ, प्याकेजिङ यन्त्र उपकरण र सामग्री खरिदमा 50% अनुदान, कुल लागतमा अधिकतम 50%, बजेट 8 लाख। कार्यक्रमको लक्ष्य 1, प्रस्ताव पेश गर्न सक्ने साझेदार थानी विशिष्ट पहिचान भएका कृषि उपज बाली तथा वस्तु उत्पादन गरेका इच्छुक कृषक
0: कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू अलैची प्रशोधनका लागि सुधारिएको भट्टी खरिदमा 50% अनुदान सहयोग कुल लागतको अधिकतम 50% बजेट 7,50,000 कार्यक्रमको लक्ष्य एउटा प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 20 रोपनी उत्पादनशील अलैची बगैंचा भएका कृषक समूह कृषि सहकारी कृषि उद्यमी र कृषि फर्महरू उत्पादन क्षेत्रमा सरकारी अधिकतम साझेदारी प्रतिशत लागतको अधिकतम बजेट 5,00,000 कार्यक्रमको लक्ष्य एक प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू न्यूनतम 5 रोपनी फलफुल सुकाउने सोलर ब्याड प्रबन्धन अधिकतम साझेदारी प्रतिशत 50% प्रस्ताव पेश गर्न सक्ने साझेदारहरू क्षेत्रफलमा तरकारी खेती गरेको कृषक समूह कृषक सहकारी कृषि उद्यमी र कृषि फर्महरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना व्यक्तिगत कृषकको हकमा प्रति आवेदन रु 100 संस्थागत समूह सहकारी फर्म समिति आदिले प्रति आवेदन रु 200 भोचर राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको खाता नम्बर 1301201304 राजस्व शीर्षक 14229 कार्यालयको नम्बर 31-20-10-90-11 आवेदन दस्तुर बापत जमा गरी शुल्क सकल भोचर पेश गर्नुपर्नेछ सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह दर्ताको प्यान वा भ्याटको प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षणको प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पुग्दा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष वा स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र समूह तथा सहकारीको हकमा कार्यक्रम मागको बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा गरेको आवेदन पत्र प्राविधिक ज्ञान तथा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि र कार्यक्रम अनुसार माग गरेका आवश्यक कागजातहरू पूर्ण नभएमा कृषि व्यवसाय प्रावधान अनुदान नियमावली 2078 अनुसार प्रस्ताव स्वत रद्द हुनेछ माथि उल्लेखित कार्यक्रमहरूमा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी मापदण्ड कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ आवेदकहरूले विगत 3 आर्थिक वर्षभित्र विभिन्न निकाय कार्यालय वा अन्य आयोजनाबाट रु 5,00,000 वा सोभन्दा बढीको अनुदान प्राप्त गरेको देखिएमा उक्त आवेदकहरूको प्रस्तावना र आवेदन दर्ता नहुने व्यवहार सम्बन्धी सबैलाई जानकारी गराइन्छ साथै कार्यक्रमका बारेमा थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 038-35-131 र 98-69-58-74 सम्पर्क गर्न सक्नुहुन्छ रमेशपुर समार बाली संरक्षण अधिकारी कृषि ज्ञान केन्द्र सोलुखुम्बु
18: हेलो हेलो म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
19: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
20: हजुर
19: यहाँ आउँछ नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी
20: हेलो नमस्ते
18: हेलो हजुर त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
20: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो मेसेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
19: ए नानी के भन्ने रहेछ के भयो
20: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
19: ल ल ल किन दिन्थे
21: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ
22: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
21: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
22: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जगाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नयाँ तरकारी ब्लक विकास कार्यक्रमको निरन्तरता प्रस्ताव आह्वान सम्बन्धी कृषि ज्ञान केन्द्र सोलुखुम्बुको सूचना। कृषि ज्ञान केन्द्र सोलुखुम्बुको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक संघीय सशक्त कार्यक्रम, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, नयाँ तरकारी ब्लक विकास निरन्तरता कार्यक्रम तोकेको क्षेत्रमा सञ्चालन गर्नुपर्ने भएको हुँदा

संशोधन 2081 अनुसार लागू हुनेछ। प्रस्ताव पेश गर्न सक्ने साझेदार इच्छुक कृषि सहकारी कृषक समूह जल वन तथा उपभोक्ता समिति कृषि फर्म तथा कम्पनीहरू। कार्यक्रमको लक्ष्य एक ब्लक संचालन गर्ने कार्यक्षेत्र खुम्बु पासाङ लामो गाउँपालिका वडा नम्बर 3। पेश गर्नुपर्ने कागजातहरू कृषि समूह कृषि फर्म कृषि सहकारी समिति कम्पनी दर्ता तथा रवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि परियोजना कार्यान्वयन मेनुअल 2077 पहिलो संशोधन 2081 को अनुसूची 10 अनुसारको आवेदन पेश गर्नुपर्नेछ। सम्बन्धित संस्थाको स्थायी लेखा प्यान नम्बर भ्याट तथा आर्थिक वर्ष 2082-83 को कर सूचना प्रमाण पत्रको प्रतिलिपि संस्थाको कार्य समितिको बैठकको निर्णय र अघिल्लो आर्थिक वर्षको लेखा परीक्षण प्रतिवेदनको प्रतिलिपि संचालकको नागरिकता प्रमाण पत्रको प्रतिलिपि स्थानीय तह कृषि शाखा र ओडाको सिफारिश पत्र कार्य योजना लागत विवरण निर्णय सहित पेश गर्नुपर्नेछ। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेशका लागि आवश्यक पर्ने प्रस्तावनाको ढाँचा सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी परियोजना कार्यान्वयन म्यानुअल 2077 को पहिलो संशोधन 2081 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटबाट प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0835201130 र 9869548476 सम्पर्क गर्न सक्नुहुनेछ। रमेश्वर चमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र, सोलुखुम्बु।

एक माटो दुष्टोषी गाउँ पालिकाको आयोजनामा गाउँ पालिकाको पर्यटन प्रबन्धन प्रकृति संरक्षण तथा खेलकुदको विकास गर्ने उद्देश्यले आगामी 2083 मंसिर 17 गते पद अनुसार सन् 2026 डिसेम्बर 3 तारिकका दिन खुल्ला तथा उमेरगत समूहमा संचालन हुने अन्तर्राष्ट्रिय स्तरको एभरेज फ्लू ट्रेल रेस 48 किलोमिटर प्रतियोगितामा खेलाडीहरूलाई सहभागी भइदिन हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ। सहभागी खेलाडीहरूका लागि उमेर समूह 18 वर्षदेखि 29 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 30 वर्षदेखि 49 वर्षसम्मको उमेर समूह, महिला र पुरुष दुवै तर्फ 50 वर्ष वा सो भन्दा माथिको उमेर समूह, महिला र पुरुष दुवै तर्फ खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीको उमेर कम्तीमा 18 वर्ष हुनुपर्छ। खुल्ला तर्फको रेस प्रतियोगितामा सहभागी हुने खेलाडीले अन्य कुनै पनि उमेर समूहको विधामा सहभागी हुन पाउने छैन। पुरस्कारहरू 18 देखि 29 वर्ष उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय हुनेले नगद 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। त्यस्तै 30 देखि 49 वर्ष उमेर समूहका लागि प्रथम, द्वितीय र तृतीय हुनेले 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। 50 वर्ष वा सोभन्दा माथिको उमेर समूहका लागि महिला र पुरुष दुवै तर्फ प्रथम, द्वितीय र तृतीय पुरस्कार 24,000, 18,000 र 12,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। खुल्ला तर्फका लागि महिला र पुरुष दुवै तर्फ प्रथम पुरस्कार 1,20,000 साथमा मेडल र प्रमाण पत्र, द्वितीय पुरस्कार 90,000 साथमा मेडल र प्रमाण पत्र, तृतीय पुरस्कार 60,000 साथमा मेडल र प्रमाण पत्र र चौथो स्थानदेखि 12 स्थानसम्मको पुरस्कार 24,000 साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्। नाम दर्ताका लागि आगामी मंसिर 15 गतेसम्म खेलाडीको नागरिकताको प्रमाण पत्र वा खेलाडीको परिचय हुने अन्य आधिकारिक कागजात सहित कार्यालय समयभित्र कार्यालयमा उपस्थित भए अथवा एभरेस्ट भ्यू ट्रेल रेसको आधिकारिक वेबसाइट एभरेस्ट भ्यू ट्रेल रेस .com अनलाइन नाम दर्ता गरिसक्नु पर्नेछ। दर्ता गर्ने व्यक्ति संयोजक युगेशलाई सम्पर्क नम्बर 98,42,81,46, सदस्य राजकुमार राई सम्पर्क नम्बर 98,60,31,37,40। उपस्थित भइसक्नु पर्ने मिति, समय र स्थान मिति 2083 मंसिर 17 गते बिहान 6 बजे भित्र निर्माणाधीन कोरको रङ्गशाला, रेस शुरू हुने मिति, समय र स्थान 2083 मंसिर 17 गते बिहान 7 बजे निर्माणाधीन कोरको रङ्गशाला। थप जानकारीका लागि सम्पर्क नम्बरहरू अमित राई गाउँपालिका प्रवक्ता 97,45,40,02,60, अनुराज बस्नेत 98,51।

0: चौबीस उन्नाइस विपिन तामाङ अन्ठानब्बे बैसठी तिरानब्बे शून्य दुई चौसठी र राजकुमार राई अन्ठानब्बे बाहन्न पचासी चौवन्न सन्ताउन्न प्रतियोगिताको नियमहरू सबै विधाको नगद पुरस्कारहरूमा प्रचलित कानून अनुसार 15% कर कटि गरिनेछ निर्धारित कट अफ समयभित्र रेट पूरा गर्ने सबैलाई मेडल र प्रमाण पत्र प्रदान गरिनेछ प्रतियोगितामा नेपाली र विदेशी सबै नागरिकहरू सहभागी हुन पाउनेछन् प्रतियोगिताको क्रममा खेलाडीहरू एकासु बिरामी वा घाइते भएमा स्वास्थ्य कर्मी सुरक्षा कर्मी स्वयं सेवकद्वारा उद्धार गरिनेछ आवश्यक परेको अवस्थामा सम्भव भए हेलिकप्टर मार्फत उद्धार गरिनेछ तर उपचार खर्च गाउँपालिकाद्वारा बेहोरिने छैन प्रतियोगिताको क्रममा खेलाडीहरू एकासु बिरामी घाइते भए कुनै अङ्ग भङ्ग अप्रिय घटना वा मृत्यु भएमा आयोजक जिम्मेवार हुने छैन रेस प्रतियोगिता शुरू भएको समयदेखि रेस समाप्त भएको समयसम्मको लागि सबै खेलाडीहरूको बिमा गरिनेछ शर्तहरू लागू हुनेछन् खेलाडीहरू दर्ता निशुल्क हुनेछ
1: गजेन्द्र भट्टराई निमित्त प्रमुख प्रशासकीय अधिकृत माथि विशेष गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खास साथ सुन्नु

0: ऐसी सोची आजकल आत्मीयता ई यति कार्पेटी को विगत दशक देखि को सुंदर साथ यति कार्पेट के उदार कार्पेट को पसारी यति को लोगो हमें न बसुन होला यति कार्पेट कार्पेट को शिंसा
1: बत्ती को तार कई ख्याल
2: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना संपूर्ण विद्युत उपभोक्ता महानुभावहरू में विद्युत सुरक्षा तथा चेतनामूलक संदेश को लगी यह सूचना जारी कर विद्युत का पुल तार ट्रांसफर्मर तथा अन्य विद्युत संरचना सधैं टाड़ा रहनुहोस् भिजेको हातले विद्युत सामग्री न छुनुहोस् र बाल बालिकालाई विद्युत जोखिम बचाउनुहोस् विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस् याद राख्नुहोस् 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ
3: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो यसले दुर्घटना भञ्जन क्षति तथा विद्युत सेवामा अपूर्ति निकाल्छ चोरी देखिमा कानून कारवाही गरिनेछ पुलमा आगो लागेको तार नोत्रीको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्
2: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226 प्राविधिक प्रमुख 9852583227 सूचना अधिकारी 9852581226 र काउन्टर 0382504003
3: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं नेपाल विद्युत प्राधिकरण द्वारा जनहितमा सारी सन्देश

0: してください。
1: 大社区平面キラコトションサライ社区ブーティーンアナセキューンを
2: 個人キラーですか。へえ、1匹パッとやせよろん三万塾さんの間をでも1匹パッとやのパルチだ。ミッタラブラムクスジョナウンサクサイセナアティナイセドゾンリンナヒアルサニ
1: ーアニミッチャブラムクマンサチンユンミクセイ
2: ティナタテナ
1: タテナ
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
1: त्यसो भए त यस्ता सूचना शेयरलाई गर्नु हुँदैन रहेछ है।
2: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ। बुझ्यौ,
0: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मिलेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा लोक नेपालद्वारा जनहितमा जन सन्देश
2: हेलो
3: हेलो बहिनी सन्चै छौ
2: हजुर सन्चै छु हजुरलाई कस्तो छ
3: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
2: अनि हुलाकमा पो जानु
3: हो नि हुलाकमा जाऊ न
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
3: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
2: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
3: ल सुन विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझौ
2: ए सहरमा मात्र होला नि
3: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
2: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जिरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिप नेपालद्वारा जनहितमा जन सन्देश।
2: मानव देश बिखन तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यसो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश बिखन र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश बिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
6: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह माकलुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकिएको अवस्थामा समेत सम्बन्धित कम्पनीहरूबाट आवश्यक विवरण अनुमति समन्वय तथा समूहसँग गर्नुपर्ने प्रक्रिया पूरा गर्नुपर्ने सम्बन्धमा अपेक्षित रूपमा सम्पर्क हुन नआएको हुँदा यो अन्तिम पटकको औपचारिक सूचना जारी गरिएको छ। यस सूचनाको मितिले 7 दिनभित्र सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीले यस सामुदायिक वन उपभोक्ता समूहसँग अनिवार्य रूपमा सम्पर्क गरी सामुदायिक वन क्षेत्रमा जडान तथा सञ्चालनमा रहेका पुल तार उपकरण टावर तथा अन्य संरचनाहरूको सम्पूर्ण विवरण पेश गर्नुपर्नेछ। उक्त संरचना तथा सेवा सञ्चालनका लागि प्राप्त भएका सम्बन्धित अनुमति स्वीकृति तथा सम्झौताको प्रतिलिपि उपलब्ध गराउनु पर्नेछ। सामुदायिक वन उपभोक्ता समूह तथा सम्बन्धित निकायसँग गर्नुपर्ने आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्नुपर्नेछ र वन क्षेत्रको संरक्षण व्यवस्थापन तथा उपभोक्ता समूहको स्वीकृत कार्य योजना निर्णय अनुसार आवश्यक व्यवस्था मिलाउनु पर्नेछ। अनिवार्य रूपमा सूचित गरिन्छ। तोकेको 7 दिनको अवधिभित्र सम्पर्कमा नआएमा वा आवश्यक प्रक्रिया पूरा नगरेमा सम्बन्धित कम्पनीले सञ्चालन गरिरहेका संरचना तथा सेवाका सम्बन्धमा यस सामुदायिक वन उपभोक्ता समूहले प्रचलित कानून स्वीकृत सामुदायिक वन कार्य योजना तथा सम्बन्धित निकायको अधिकार क्षेत्रलाई ध्यानमा राखी सम्बन्धित वन कार्यालय मकालु वरूण राष्ट्रिय निकुञ्ज तथा अन्य सरकारवाला निकायसँग आवश्यक समन्वय गरी कानून बमोजिमको प्रक्रिया अगाडि बढ़ाउन अनुरोध सिफारिश गर्ने व्यवहार जानकारी गराइन्छ।
5: त्यस क्रममा सम्बन्धित निकायबाट हुने निर्णय तथा कानून बमोजिमको प्रक्रियालाई सम्बन्धित कम्पनीले पालना गर्नुपर्नेछ। यो सूचना यस अगाडि मौखिक तथा व्हाट्सएप मार्फत गरिएको सूचनाको निरन्तरता तथा अन्तिम औपचारिक सूचनाको रूपमा जारी गरिएको हो। सम्बन्धित सबै कम्पनीहरूलाई यस विषयमा गम्भीरतापूर्वक लिई तोकिएको अवधिभित्र आवश्यक कागजात सहित यस समूहसँग अनिवार्य रूपमा सम्पर्कमा आउनुहुन सूचित गरिन्छ।
7: जानकारी का लागि मकालु वरुण राष्ट्रिय निकुञ्ज बुम सेक्टर मकालु वरुण राष्ट्रिय निकुञ्ज मुख्य कार्यालय एदाङ्गना पंखो सभा बुम मध्यवर्ती क्षेत्र उपभोक्ता समिति महाकुम गाउँपालिका सोलुखुम्बु
8: सम्बन्धित इन्टरनेट सेवा प्रदायक कम्पनीहरू इयरिङ प्रणाली लुम्बु नेटवर्क प्रणाली एभरेस्टिङ प्रणाली सम्पर्क नम्बर 97 68 77 34 अध्यक्ष पासाङ शेर्पा चेरे मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह मात्र

0: प्रत्येक नै मन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाताज्यूहरू धर्म गुरूज्यूहरू आमा बुबा दाजु भाइ दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति सुख समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङजुङ रिम्पोछे सिङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ।
1: कार्यक्रम हुने मिति समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदिम्बा 9 दोरा खर्क।
0: कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राख्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9860268369 र 9841100094।
1: यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्नेछ।

कृषि केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुन सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषकसम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश। कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णायकको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9546 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर समार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शिव तथा रोजगारको पोथीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shramsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 सल्लेरी

कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषकसम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशक्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णायकको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9546 मा सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर कुमार, बाली संरक्षण अधिकृत, कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुखुम्बु नगरपालिकाको क्षेत्रमा शिव तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shromsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कल्लेरी सोलुखुम्बु। दन्त शिविर हुने सम्बन्धी सूचना। एभरेस्ट डेन्टल क्लिनिक कमलेडी बसन्त बजारमा विगत

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनेफएम 100.2 MHz देशका विभिन्न भाग र www.sunefm.com बाट संसारभरि एकसाथ प्रसारण भइरहेको अपरान्ह 7 बजेको सुरु हाल चाली राइसगी म रेविका राय नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानमा 3754 मत खसिसकेको छ। दिउँसो 2:30 बजेसम्म सो संख्यामा मत खसेको मतदान जारी रहेको छ। कोशीमा 1207 मत मध्ये 613 मत खसेको छ भने मध्य प्रदेशमा 1234 मत खसेको मध्ये 590 खसेको छ र सुदूरपश्चिम कर्णाली र जनसम्पर्क 2457 मध्ये 733 मत खसेको छ। लुम्बिनी मास 1179 मध्ये 589 मत खसेको छ। गण्डकीमा 778 मध्ये 507 मत खसेको छ। बागमतीमा 1491 मध्ये 732 मत खसेको छ। संघीय संसद सचिवालयका साझना कर्मचारीहरूले राजीनामा दिएका छन्। सरकारले 55 वर्ष उमेर पूरा भएको र 30 वर्ष सेवा अवधि भएका कर्मचारीहरूलाई अनिवार्य अवकाशमा पठाउने गरी निजामती ऐन संशोधन सम्बन्धी अध्यादेश ल्याउन लागेपछि संसद सचिवालयका कर्मचारीहरूले समेत राजीनामा दिएका हुन्। असोज 16 गते यता राजीनामा दिने कर्मचारीहरूको संख्या 7 पुगेको संसद सचिवालयले स्रोतले बताएको छ। अहिलेसम्म राजीनामा बुझाउने कर्मचारीहरूमा प्राविधिक अधिकृत सुदर्शन गौतम, मुद्रण अधिकृत राजेन्द्र लामिछाने, प्राविधिक अधिकृत नरेश श्रेष्ठ, नायब सुब्बा दिपेन्द्र केसी, शाखा अधिकृत गणेश सिंह खडा तथा कार्यालय सहयोगीहरू लक्ष्मी गिरी र श्री काजी महर्जन रहेका छन्। कास्कीको पोखरामा आज बिहान भएको स्कूल बस दुर्घटनाको छानबिन गर्न पोखरा महानगरपालिकाले समिति गठन गरेको छ। दुर्घटनाको सत्य तथ्य पत्ता लगाउन कारण पहिचान गर्न आउँदो दिनमा यस्ता दुर्घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन महानगरले समिति गठन गरेको छ। महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा गठित समितिमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरोषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई सदस्य रहनु भएको छ। समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी 5 दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिएको छ। पोखरा महानगरपालिका 2800 ओक्लेको भीरमा बिहान कालिका इंग्लिश बोर्डिङ स्कूलको ख 14 नम्बरको बस दुर्घटना हुँदा 4 जना विद्यार्थी सहित 5 जनाको ज्यान गएको छ। सरकारले वर्षा बाढ़ी तथा पहिरोबाट प्रभावित 6 जिल्लाका 20 पालिकालाई विपद संकट ग्रस्त क्षेत्र घोषणा गरेको छ। नेपाल राजपत्र सूचना प्रकाशन गरी ती क्षेत्रलाई 3 महिनाका लागि विपद संकट ग्रस्त घोषणा गरेको हो। नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार गोर्खा, मनाङ, म्याग्दी, बागलुङ पर्वत, तवलपरासी, बर्दाखाट, सुस्ता, पश्चिमका विभिन्न पालिका तह तथा केही वडालाई संकटग्रस्त क्षेत्र समावेश गरेको छ। गोर्खाको सहित लखन गाउँपालिका वडा नम्बर 3 र 4 तथा मनाङको सामे गाउँपालिका, नार्सो गाउँपालिका, मनाङ किस्याङ निस्याङ गाउँपालिका वडा नम्बर 1 र 4 संकटग्रस्त घोषित भएका छन्। त्यसै म्याग्दीका अन्नपूर्ण गाउँपालिका, बेनी नगरपालिका, मंगला गाउँपालिका, धौलागिरी गाउँपालिका र मालिका गाउँपालिकालाई संकटग्रस्त क्षेत्र घोषणा भएका छ। बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर 4 र 6, बढे गाड गाउँपालिका, तमानखोला गाउँपालिका वडा नम्बर 3 र 4 तथा ताराखोला गाउँपालिकाका पनि संकटग्रस्त क्षेत्र परेका छन्। यसै गरी पर्वतको जलजला गाउँपालिका, फलेवास नगरपालिका वडा नम्बर 2, 8, 10 र 11, बिहादी गाउँपालिकाको वडा नम्बर 6, मासिला गाउँपालिकाका वडा नम्बर 5 र 6 तथा मोदी गाउँपालिकाका वडा नम्बर 2 र 3लाई संकटग्रस्त घोषणा गरिएको छ।
अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी कानूनविद नवे पिल्लेलाई प्रदान गरिने भएको छ। शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्धन पुर्याएको योगदानका लागि उहाँले सम्मानित गर्न लागेको नोबेल समितिले सुनाएको छ। पिल्लेको जन्म भारतीय मूलको तमिल परिवारमा दक्षिण अफ्रिकामा भएको हो। पिल्लेले दक्षिण अफ्रिकाको उच्च अदालत रुवान्डाका लागि अन्तर्राष्ट्रिय अपराधिक न्यायाधिकरण र अन्तर्राष्ट्रिय अपराधिक अदालत आईसीसीमा न्यायाधीशका रूपमा सेवा गर्नुभएको छ। पिल्ले संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्च आयुक्त पनि हुनुभएको छ। उहाँले त्यो पदमा रहदा सन् 2009 नेपालको पनि भ्रमण गर्नुभएको थियो। यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू नोबेल शान्ति पुरस्कार पाउन योग्य भएको टिप्पणी गर्नुभएको थियो। गएको वर्ष पनि उहाँ पुरस्कारका लागि आकांक्षी भएको विवरण आएको थियो। त्यस वर्ष यो पुरस्कार भेनेजुएलाकी विपक्षी नेता मारे कोरिना मसाडोले पाउनु भएको थियो। अन्तिममा खेल समाचार। एमपीएलको तेस्रो संस्करणका लागि विराटनगर किङ्सले श्रीलंका पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर धमिका प्रसादलाई प्रशिक्षकका रूपमा फेरि जिम्मेवारी दिएको छ। तीव्र गतिका बलर उनले 25 टेस्ट 24 एक दिवसीय र 14 टी20 खेलेका छन्। अमेरिका राष्ट्रिय टोली नेपाल र ओमानको बलिङ प्रशिक्षक रहिसकेका उहाँले लंका प्रिमियर लीगमा कोलम्बो किङ्स क्यान्डी वोटर्स र क्यान्डी रोयल्समा पनि काम गरेका छन्। विराटनगर किंग्सले बलिङ प्रशिक्षण खेलाड़ी विकास र टोली व्यवस्थापनमा रहेको उहाँको विशेषज्ञतालाई निरन्तरको मुख्य आधार बनाएको हो। उनी यसअघि पनि विराटनगरको प्रशिक्षक रहिसकेका छन्। विराटनगरको विदेशी खेलाड़ीमा सरित असलंका शुभम रंजनले लगायतका अनुबन्ध गरिसकेका छन्। एनपीएलको तेस्रो संस्करण आउँदो कार्तिक 9 गतेदेखि मंगिर 5 गतेसम्म आयोजना हुने देशकै सर्वाधिक ठूलो फ्रेन्चाइज क्रिकेट प्रतियोगिता रहेको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 08580016 फोन वा somitimnews@gmail.com मेल गर्न सक्नुहुनेछ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। अब सरलाई सुरु हालचाल सकियो। साँझ 5 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलेफिम सुन्दै रहनुहोला। नमस्कार।

0: मानव देश विघटन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्ट गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिए।
0: देश विघटन र ओसार पसारबाट बचौं, सिप सिकाउं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विघटन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार।

एक निमन्त्रणा हाम्रो पवित्र गाउँ खिचिदिम्बा नौ दोरा खर्कमा निर्माण गरिएको परम पूजनीय गुरु पद सम्भव गुरु रिम्पोछेको पवित्र मूर्तिको प्राण प्रतिष्ठा राख्ने तथा अभिषेक कार्यक्रम आयोजना हुन गइरहेको छ। यस पुण्य अवसरमा मूर्ति निर्माणका लागि अमूल्य सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी दाता ज्यूहरू, धर्म गुरू ज्यूहरू, आमा बुबा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई सादर आमन्त्रण गर्दछौ। परम श्रद्धेय तथा कृपालु गुरू खेन्पो साङ्गे राङजुङ रिम्पोछे ज्यूबाट पवित्र आशीर्वाद तथा अभिषेक ग्रहण गर्ने यस दुर्लभ पुण्य अवसरलाई हामी सबैले श्रद्धा र भक्तिपूर्वक सहभागी भई सफल पारौ। गुरू रिम्पोछेको करूणामय आशीर्वादले सम्पूर्ण जीव जगतमा शान्ति, सुख, समृद्धि र कल्याण प्राप्त होस्। हेन्छेन साङ्गे राङचुङ रिम्पोछे सिङदा टुङ्कु रिम्पोछे टुङ्कु मुवाङ खुनखेन रिम्पोछे अन्य खेनको लामा लोपनहरूको उपस्थितिमा राख्ने अर्थात उद्घाटन हुनेछ। कार्यक्रम हुने मिति, समय र स्थान आगामी कार्तिक 4 गते बिहान 8 बजे खिचिदिम्बा 9 दोरा खर्क। कार्यक्रम गुरु पद सम्भव मूर्ति प्राण प्रतिष्ठा राख्ने पूजा तथा अभिषेक। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98 60 28 63 69 र 98 41 31 00 94। यहाँहरूको गरिमामय उपस्थितिले यस पवित्र कार्यको शुभा बढाउनुका साथै पुण्य सञ्चयमा सहभागी हुने अवसर प्रदान गर्छ।

कृषि क्यान्टिन र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि क्यान्टिन र सुनखुम्बुको चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषकसम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 को कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9546 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर समार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुखुम्बु नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://jobpaye.slumsansar.gov.np। खाता बनाउनुहोस्। आवश्यक विवरण भर्नुहोस्। विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्। आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाई सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाणपत्रको प्रतिलिपि र हालसाली खेतीको पासपोर्ट साइजको फोटो 2 प्रति छ।
थप जानकारी का लागि सम्पर्क नम्बर अध्यक्ष 9863-9191-55 उपाध्यक्ष 9849-51-1079 कार्यालय प्रमुख 9849-51-2156 र कार्यालय सहयोगी 9862-86-72-57 जिल्ला खेलकुद विकास

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झन्की पूर्ण व्यवहार दबाव प्रताप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यस बारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक पोटालद्वारा जनहितमा जनसन्देश।
1: नेपाल विद्युत प्राप्त

0: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पोल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कारवाहीको हुनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204030।
1: समय नै महसुस दिन उचालो परिस्थिति निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानिएको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाई क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
1: अस्ट्रेलियन फेड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा योग नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी,
4: हजुर
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी।
4: हेलो नमस्ते।
2: हेलो हजुर, यहाँ आएको ओटीपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गुप्त ओटीपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु?
3: ए नानी, के भने रहेछ, के भयो?
4: ब्याङ्कले कहिले ओटीपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटीपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्छ
5: अपरिचित व्यक्तिलाई?

कृषि ज्ञान केन्द्र सुनखुम्बुको कृषि प्रबन्धन कार्यक्रम सञ्चालन हुने सम्बन्धी सूचना। कृषि ज्ञान केन्द्र सुनखुम्बुको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 अधीनमा रही इच्छुक कृषकसम्म कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूचित 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबन्धन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत। लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू। कार्यबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना। सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाण पत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाण पत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश। कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता। निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्र र बैठकको निर्णयको प्रतिलिपि। आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र। प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाण पत्रको प्रतिलिपि। माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201130 वा 9869-9045-76 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुकुण्ड नगरपालिकाको क्षेत्रमा शिव तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://shromsansar.gov.np। खाता बनाउनुहोस्। आवश्यक विवरण भर्नुहोस्। विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्। आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी।

0: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गतेसम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई सराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचीको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98 93 91 91 55, उपाध्यक्ष 98 49 51 10 79, कार्यालय प्रमुख 98 49 91 56 र कार्यालय सहयोगी 98 62 86 72 57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।
1: हेलो
2: हेलो बहिनी, सन्चै छौ?
1: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
2: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
1: हस् अनि हुलाकमा त जानु
2: हो नि, हुलाकमा जाऊ न।
1: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
2: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
1: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
2: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
1: ए, सहरमा मात्र होला नि?
2: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
1: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
3: नेपाल सरकार

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने क्रिया सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून व्यवजन दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जारी सन्देश।
1: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना। सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अपरोपिन ल्याउँछ। चोरी देखिमा कानून कारवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32-26, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
2: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunfm.com/ संसारभरि एकसाथ प्रसारण भइरहेको साँझ 5 बजेको सुनहाजा लिएर आइपुगे म रेविका राय। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ कार्य समिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ। यसअघि तय भएको दिउँसो 3 बजेसम्मको समयमा 2 घण्टा थप गरी 5 बजेसम्म कायम गरिएको थियो। अहिले उक्त समय पूर्ण बढ़ाएर 7:30 बजेसम्मका लागि तोकेको नीति प्रतिष्ठानका निदेशक डाक्टर सुरेश आचार्यले जानकारी दिनुभएको छ। काठमाडौँ उपत्यकामा भोलि शनिबार पर्सि आइतबार बिजुली आपूर्ति प्रभावित हुन सक्ने भएको छ। माता तीर्थ 4 र 132 केवी प्रशालन लाइनमा तार परिवर्तन गर्ने काम भइरहेकाले 2 दिन बिजुली आपूर्ति प्रभावित हुन सक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ। काठमाडौँ उपत्यकाको बिजुली आपूर्तिलाई थप भरपर्दो गुणस्तरीय र दिगो बनाउन माता तीर्थ 4 र 132 केवी प्रसारण लाइनको क्षमता अभिवृद्धि तथा शुद्धिकरणको काम भइरहेको छ। यस अन्तर्गत पुरानो तार हटाएर उच्च क्षमताको नयाँ तार जडान गर्न लागेको हो। नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशालय लगायतका संचालित 132 केवी प्रसारण लाइन स्तर उन्नति आयोजनाका अनुसार 2 दिन बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म प्रसारण लाइन बन्द हुने जानकारी दिएको छ। प्रसारण लाइन बन्द रहने अवधिमा माता तीर्थ सम्बन्धित सब स्टेशनबाट बिजुली आपूर्ति हुने क्षेत्रमा सेवा प्रभावित हुन सक्नेछ। पोखरामा बिहान स्कूल बस दुर्घटना हुँदा 4 जना विद्यार्थी सहित 5 जनाको ज्यान गएको छ। 14 जना घाइते भएका छन्। पोखरा महानगरपालिका 28 कालीकानमा रहेको ओक्लेको भीरमा कालिका इंग्लिश बोर्डिङ स्कूलको क14-17 नम्बरको बस सड़कबाट झण्डै 200 मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बसमा रहेका 19 जनाकै उद्धार गरी अस्पताल पठाएकोमा उपचारका क्रममा 4 जना बाल बालिका र 1 जना 65 वर्षीय वृद्धको ज्यान गएको जनाएको छ। ज्यान गुमाउनेमा 15 वर्षीय ममता तिवारी, 13 वर्षीय असीम कडेल, 15 वर्षीय सुदेक्षा तिवारी, नामथर नखुलेका 15 वर्षीय एक र 65 वर्षीय बाबुराम तिवारी रहेका छन्। घाइते मध्ये 3 जनाको गण्डकी मेडिकल कलेजमा, 11 जनाको गण्डकी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीको भनाई रहेको छ। चितवनबाट काठमाडौँ आउँदै गरेको ग्यास बुलेट धादिङमा दुर्घटनामा परेको छ। धादिङको गल्छी गाउँपालिका साथ मसेन्डी खोलामा चितवनबाट काठमाडौँ आउँदै गरेको भारतीय 9SR-38AL-3337 ग्यास बुलेट दुर्घटनामा परेको हो। दुर्घटनामा परेर बुलेटका चालक घाइते भएको इन्स्पेक्टर श्यामकुमार बस्नेतले जानकारी दिनुभएको छ। उहाँका अनुसार अहिले मुक्लिङ काठमाडौँ सड़क खण्ड अवरूद्ध समेत भएको छ। काठमाडौँ उपत्यकाका उपभोक्ताको स्वास्थ्यका लागि आउँदो आइतबार असोज 25 गतेदेखि 6 वटा विभिन्न स्थानबाट एलपी ग्यासको विशेष बिक्री वितरण तथा सिलिण्डर साटफेर हुने भएको छ। नेपाल एलपी ग्यास उद्योग संघले 31 असोज शनिबारसम्म लागू हुने गरी हरेक दिन बिहान 9:30 बजे अपरान्ह 4:30 बजेसम्मका लागि उपत्यकाका विभिन्न 6 स्थानमा यस्तो व्यवस्था मिलाएको जानकारी दिएको छ। संघले तोकेका 30 वटा विशेष बिक्री केन्द्रहरूमा फरक फरक ब्रान्डका ग्यासहरू उपलब्ध हुनेछन्। जस अन्तर्गत काठमाडौँको सिफल चौरस्थित ग्यास एण्ड अक्सिजन ट्रेडर्समा एभरेस्ट र सुगम ग्यास, पेप्सी कोलामा सगर ग्यास र बलासुते औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल एसपी गीता राजधानी त्रिवेणी ग्यासको बिक्री तथा साटफेट हुनेछ। यसै गरी सुकेधारामा बाबाश्री ग्यास र कलंकीमा साई बाबा र श्री कृष्ण ग्यास तथा ललितपुरको हरिसिद्धिमा श्रीराम ग्यास उपलब्ध गराउने व्यवस्था मिलाएको छ। उपभोक्ताले आफ्नो स्वास्थ्यका लागि ती केन्द्रहरूमा फोन मार्फत पनि सम्पर्क गर्न सक्नेछन्। अब अन्तर्राष्ट्रिय समाचार। यस वर्षको नोबेल शान्ति पुरस्कार दक्षिण अफ्रिकाकी कानूनविद नवनीतम नवे पिल्लेलाई प्रदान गरिने भएको छ। शान्ति र अन्तर्राष्ट्रिय कानूनको प्रवर्धनमा पुर्याएको योगदानका लागि उहाँलाई सम्मानित गर्न लागेको नोबेल समितिले जनाएको छ। पिल्लेको जन्म भारतीय मूलको तमिल परिवारमा दक्षिण अफ्रिकामा भएको हो। पिल्लेले
दक्षिण अफ्रिकाको उच्च अदालत रूवाण्डाका लागि अन्तर्राष्ट्रिय अपराधिक न्यायाधिकरण र अन्तर्राष्ट्रिय अपराधिक अदालत आईसीसीमा न्यायाधीशका रूपमा सेवा गर्नुभएको छ। पिलो संयुक्त राष्ट्र संघको मानव अधिकार उच्चायुक्त पनि हुनुहुन्थ्यो। उहाँले त्यो पदमा रहँदा सन् 2009 नेपालले पनि भ्रमण गर्नुभएको थियो। यसै हप्ता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो नोबेल शान्ति पुरस्कार पाउन योग्य भएको टिप्पणी गर्नुभएको छ। गएको वर्ष पनि उहाँ पुरस्कारका लागि आकांक्षी भएको विवरण आएको थियो। त्यस वर्ष पुरस्कार भेनेजुएलाकी विपक्षी नेता मारियो कोरिना मोसादोले पाउनु भएको थियो। अन्तिममा खेल समाचार। घरेलु टोली दक्षिण अफ्रिकासँगको पहिलो टेस्ट क्रिकेटमा अस्ट्रेलियाका ओपनर ब्याटर निक मेडिसिन 33 बल खोलेर 0 रनमै आउट भएका छन्। डार्विनमा टस हारेर पहिलो बारीको ब्याटिङ गरिरहेका अस्ट्रेलियाका लागि 34 वर्षीय मेडिसिनले एक रन पनि छुट्न सकेनन्। यो सँगै उनी टेस्ट क्रिकेटमा सबैभन्दा धेरै बल खोलेर शून्यमा आउट हुने अस्ट्रेलियाका ओपनर ब्याटर बनेका छन्। टेस्ट क्रिकेटमा सबैभन्दा धेरै बल खोलेर शून्यमा आउट हुने ब्याटरको सूचीमा भने मेडिसन 16 स्थानमा रहेका छन् भने यो सूचीमा न्यूजील्याण्डका सेभ एलोट पहिलो नम्बरमा रहेका छन्। सन् 1999 दक्षिण अफ्रिकासँगको खेलमा एलोट 77 बल खोलेर एक रन पनि छुट्न नसकी आउट भएका थिए। निक मेडिसन 10 वर्षपछि टेस्ट क्रिकेटमा फर्केका छन्। उनले सन् 2016 पाकिस्तानको बक्सिङ र डे टेस्टपछि पहिलो पटक टेस्ट खेलेका हुन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385 फोन वा सेलेफिम न्यूज @gmail.com इमेल गर्न सक्नुहुनेछ। तपाईले दिनुभएका जानकारीले हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् सरलाई सुरु हाल साल सकियो। साँझ 7 बजेको सूर्य समाचारमा फेरि भेटिनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सेलेफिम सुन्दै रहनुहोला।

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाडी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको घोषणा। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु।

सुलुखुम्बु को कृषि प्रबोधन कार्यक्रम संचालन होने संबंधी सूचना। कृषि ज्ञान केन्द्र सुलुखुम्बु को चालू आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार प्रांगणिक कृषि प्रबोधन कार्यक्रम संचालन गर्नुपर्ने भएको हुँदा प्रदेश तथा स्थानीय तहमा सशस्त्र वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 को अधीनमा रहे इच्छुक कृषक समूह कृषि फर्म कृषि सहकारीले आवश्यक कागजात सहित यो सूचना प्रकाशित भएको मितिले 21 दिन अर्थात यही असोज 19 गते भित्र कृषि ज्ञान केन्द्र सोलुखुम्बु वा कार्यालयको इमेल akcsolukhumbu@gmail.com अनुसूची 2 अनुसारको आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैलाई जानकारीका लागि यो सूचना प्रसारित गरिएको छ। कार्यक्रमको विस्तृत विवरण। कार्यक्रमको नाम संघीय सशर्त अनुदान प्रांगणिक कृषि प्रबोधन कार्यक्रम। उपलब्ध हुन सक्ने अधिकतम अनुदान प्रतिशत। लागतको अधिकतम 50%-85%। प्रस्ताव पेश गर्न सक्ने साझेदार कृषक कृषक समूह कृषि फर्म कृषि सहकारी। कार्यक्रमको लक्ष्य 1 बजेट 10 लाख। निवेदनका साथ पेश गर्नुपर्ने कागजातहरू कार्यालयबाट तोकिएको ढाँचा अनुसार आवेदन र प्रस्तावना सम्बन्धित कृषक समूह संस्था फर्मको दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि समूह संस्थाको प्यान वा भ्याट प्रमाणपत्रको प्रतिलिपि आर्थिक वर्ष 2082-83 कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि कृषि सहकारी निजी उद्यमी कम्पनीको हकमा गत आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदनको प्रमाणित प्रतिलिपि स्थानीय तहको कृषि विकास शाखाको सिफारिश कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने गरी जग्गा धनी पूर्जा जग्गा धनीको नागरिकता वा भाडाको जग्गा खेती भएमा 5 वर्ष स्थायी संरचनाका लागि कम्तीमा 10 वर्षको सम्झौता निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्र र बैठकको निर्णयको प्रतिलिपि आवेदकले दोहोरो पर्ने गरी यसै कार्यका लागि अन्य निकायबाट अनुदान नलिएको नलिने सो घोषणा पत्र प्राविधिक ज्ञान वा अनुभव भए त्यसको प्रमाणपत्रको प्रतिलिपि माथि उल्लेखित कार्यक्रममा प्रस्तावना पेश गर्नका लागि आवश्यक पनि प्रस्तावनाको ढाँचा र सम्बन्धित कार्यक्रम सञ्चालन सम्बन्धी प्रदेश तथा स्थानीय तहमा सशर्त वित्तीय हस्तान्तरण भएका कृषि विकास कार्यक्रम कार्यान्वयन कार्यविधि 2082 कृषि ज्ञान केन्द्र सोलुखुम्बुको वेबसाइटमा प्राप्त गर्न सक्नुहुनेछ। साथै कार्यक्रम बारे थप जानकारीका लागि कार्यालयको सम्पर्क नम्बर 0385201630 वा 9869-9045-76 सम्पर्क गर्न सक्नुहुनेछ। परमेश्वर चमार बाली संरक्षण अधिकृत कृषि ज्ञान केन्द्र सोलुखुम्बु। कोशी प्रदेश स्तरीय स्थित तथा रोजगार मेला 2083 युवा श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा सोलुतुतकुण्ड नगरपालिकाको क्षेत्रमा शिक तथा रोजगारको खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारीको खोजीमा रहेका रोजगारदाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइटमा जानुहोस् https://jobfae.shramsanshar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्कार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार जुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैङ्गिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
2: मानव देश विखान तथा ओसार पसार जघन्य अपराध हो।
3: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
2: देश विखान र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखान तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: चेरे मध्यवर्ती सामुदायिक वन क्षेत्रमा इन्टरनेट सेवा सञ्चालन गरिरहेका कम्पनीहरूका लागि सूचना।
6: यस चेरेम मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूह भाग्लुङ एक चेरेम अन्तर्गत रहेको सामुदायिक वन क्षेत्रमा विभिन्न इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तार पुल उपकरण तथा अन्य संरचना जडान गरी सेवा सञ्चालन गरिरहेको सम्बन्धमा आवश्यक समन्वय तथा प्रक्रिया पूरा गर्न मिति 2082 पौष 29 गते मौखिक रूपमा सूचना जानकारी गराएको थियो। तर उक्त सूचना दिइसकेको अवस्था

0: Sochi, Pradesh, Italia, Sita, Havo, Tarmila, Biazar, Tirasi. बात श्रम तथा रोजगार मंत्रालय को आयोजना में सोलुतुकुंड नगरपालिका को क्षेत्र में शिक्षा तथा रोजगार को खोजीमा रहेका युवा महिला तथा इच्छुक व्यक्तिहरू र योग्य कामदार वा कर्मचारी को खोजीमा रहेका रोजगार दाताहरूलाई सहभागी हुन अनुरोध गरिन्छ। दर्ता गर्ने प्रक्रियाहरू वेबसाइट मा जानुहोस् https://www.shramsansar.gov.np। खाता बनाउनुहोस्, आवश्यक विवरण भर्नुहोस्, विवरण योग्यता र अनुभव आदि, कागज पत्र अपलोड गर्नुहोस्, आवश्यकता अनुसार दर्ता पूरा गर्नुहोस्। सफलतापूर्वक दर्ता भएपछि प्रोफाइल सक्रिय हुन्छ। दर्ता गर्ने मिति यही असोज 14 गतेदेखि असोज 20 गतेसम्म। तपाईँको सहभागिता हाम्रो साझा उद्देश्य। सोलुखुम्बु नगरपालिका 5 कलेरी सोलुखुम्बु। दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत जिल्ला छनौटका लागि खेलाड़ी फारम भर्ने सम्बन्धी जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको सूचना। प्रदेश स्तरीय प्रतियोगितामा सहभागी हुने सोलुखुम्बु जिल्लाका सम्पूर्ण खेलका खेलाड़ीहरूले जिल्ला खेलकुद विकास समितिबाट फारमले यही असोज 19 गते सम्ममा फारम बुझाइ सक्नुहुन यसै सूचना मार्फत जानकारी गराइन्छ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि वा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि, अन्य जिल्लाको नागरिकता हुनेले बसाई तराईको प्रमाण पत्रको प्रतिलिपि र हालसाली खिचीको पासपोर्ट साइजको फोटो 2 प्रति। थप जानकारीका लागि सम्पर्क नम्बर अध्यक्ष 98-63-91-91-55, उपाध्यक्ष 98-49-51-10-79, कार्यालय प्रमुख 98-49-121-56 र कार्यालय सहयोगी 98-62-86-72-57। जिल्ला खेलकुद विकास समिति सोलुखुम्बु। जिल्ला हुला कार्यालय सोलुखुम्बुको सूचना।
1: यही असोज 23 गते तद अनुसार 2026 अक्टोबर 9 तारीकका दिन वन पोस्टल नेटवर्क इन्फिनिट पछि बिलेटिस नाराका साथ 152 विश्व हुलाक दिवस निम्न अनुसारको कार्यक्रमहरूका साथ मनाइने सम्बन्धित सबैलाई सूचित गरिन्छ। उद्घाटन हुने समय बिहानको 8 बजे, स्थान हुलाक कार्यालय महाकुरूङ गाउँपालिका अन्तर माध्यमिक विद्यालय स्तरीय हाजुरी जवाब प्रतियोगिता सोताङ र महाकुलुङ गाउँपालिका विद्यालय, समय बिहान 11 बजे, स्थान सगरमाथा माध्यमिक विद्यालय बुङ। पुरस्कारहरू प्रथम द्वितीय र तृतीय 5,000, 3,000 र 2,000 रूपियाँ प्रदान गरिनेछ। साथै सहभागीहरूलाई प्रमाण पत्र प्रदान गरिनेछ। प्रश्नहरू मध्ये 60% प्रश्न सम्बन्धित पाठ्यक्रमबाट र 40% प्रश्नहरू समस्यामयिक एवं अन्यबाट रहनेछ।
0: सहभागीहरूको व्यवस्थापन खर्च एवं सोसँग सम्बन्धित अन्य विशेष सहभागी स्वयंले व्यवस्थापन गर्नुपर्नेछ। सहभागी विद्यालयले 20 गति भित्र जिल्ला हुलाक कार्यालय सन्धिमा पत्र मार्फत टीम दर्ता गराइसक्नुपर्नेछ। टीम दर्ता शुल्क लाग्ने छैन।
1: हाजिरी जवाबसँग सम्बन्धित नियमहरू आयोजकले निर्धारण गरे बमोजिम हुनेछन् र ती नियमहरू सहभागीले पूर्ण रूपले पालना गर्नुपर्नेछ।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 98-52-88

0: 72 98 62 83 44 98 52 82 24 29
1: आयोजक जिल्ला हुना कार्यालय सल्लेरी सोलुखुम्बु
0: दन्त शिविर हुने सम्बन्धी सूचना एभरेस्ट डेन्टल क्लिनिक अलेरी बसन्त बजारमा विगत 5 वर्षदेखि शोभा दिदी आएको डेन्टल क्लिनिकले दशैं दीपावली र छठ पर्वको उपलक्ष्यमा विशेष छूट सहित दन्त शिविर ल्याएको छ। दन्त शिविर यही असोज 25 गतेदेखि कार्तिक 20 गतेसम्मको लागि दाँत तथा मुखको सम्पूर्ण उपचार 10%देखि 40%सम्मको छूट हुनेछ।
1: सबै उपचारमा छूट लागू हुनेछ।
0: सब जानकारीका लागि सम्पर्क नम्बरहरू 98 21 12 99 97 47 58 43 87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: एभरेस्ट डेन्टल क्लिनिक सल्लेरी सोलुखुम्बु बसन्त बजार उद्योग वाणिज्य संघ भवन नजिकै।
0: तल्लो इन्कु खोला जलविद्युत आयोजनाको परिमार्जित प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनको सार्वजनिक सुनवाई हुने सम्बन्धी सूचना।
2: सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिका वडा नम्बर 1 मापे दुधकोशी गाउँपालिका वडा नम्बर 6 र थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर 8मा इन्कु खोला हाइड्रोपावर प्रणालीद्वारा प्रस्तावित माथि उल्लेखित आयोजनाको यही मिति असोज 25 गते आइतबारका दिन सार्वजनिक सुनवाई कार्यक्रमको आयोजना गरिएको हुँदा स्थानीय निकायका प्रतिनिधि सरकारवाला निकाय व्यक्ति संघ संस्थाका प्रतिनिधिहरू कार्यक्रममा उपस्थित भई आफ्नो अमूल्य राय सुझाव प्रदान गरिदिनु हुनका निम्ति हार्दिक अनुरोध गर्दछौ।
0: कार्यक्रमहरू सार्वजनिक सुनाई हुने स्थान श्री पिपल बोट आधारभूत विद्यालय खोर्दा मिति यही असोज 25 गते समय बिहान 11:30 बजे।
3: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
4: दिदी छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
3: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
4: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबुल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ।
3: साथै एलसीडी एलईडी टीभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ।
5: साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मर्मत पनि गरिन्छ।
3: प्रोप्राइटर अजय पन्छियार सम्पर्क नम्बर 98059090094 र 98638064
4: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
5: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
6: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
7: म पनि राईको साझा स्टोर्समा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
8: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 98 43 90 89 09 राईको साझा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
9: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
10: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98-43-79-86-52, 98-24-74-17-18, 98-43-43-59-96 र 98-61-23-14-72। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
11: आया, आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
12: 3 दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
11: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुस् त्यही।
12: हो र के डेन्टल रे?
3: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुध कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलु खुम्बु।
11: हाम्रा सेवाहरू
3: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, झिक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू अपनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
13: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98-21-12-1990 र 97-46-58-43-87।
14: एउरो, आज मेरो जन्मदिन हो, याद त छ नि?
15: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायलु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल, आँखा बन्द गर त।
14: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल, आँखा बन्द गरे।
15: ल, अब आँखा खोला त।
14: वाउ, कस्तो राम्रो उठी! अनि मंगलसूत्र पनि? ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र?
4: अरु कहाँबाट हुनु र हजुर, विधान सुन चाँदी पसलबाट हो नि। विधान सुन चाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोप्राइटर विधान रहपाल, सम्पर्क नम्बर 9742840056 र 9867530620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुन चाँदी उद्योग, सोलु दुधकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलुखुम्बु।
16: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
5: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाफ्रुमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
16: हाम्रा सेवाहरू
5: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आनो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध, अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
16: प्रोप्राइटर दिनेश राई, सम्पर्क नम्बर 9558873-5 र 9861034-213।
5: सोलुखुम्बु आँखा उपचार केन्द्र, सोलु दुधकुण्ड नगरपालिका, वडा नम्बर 5, सलेरी, सोलुखुम्बु।
17: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो?
18: धत बहिनी, तिमी पनि कस्तो सोमनामा छौ, बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सोलुखुम्बुमा सबै थोक पाइन्छ त।
17: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हौ।
18: ल सुन बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एन्ड सप्लाइजमा नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वायरिङका सामान जे खोज्यो त्यही तयार।
17: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने, यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
16: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स, सोलु दुधकुण्ड नगरपालिका, वडा नम्बर 5, सल्लेरी, सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763-0054 र विवेक श्रेष्ठ 9862-0000। सोलु दुधकुण्ड नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
19: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
20: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
19: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
20: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
20: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
19: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
20: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मह।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
22: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
23: किन भयो, के भयो, सन्चो भएन?
22: होइन, यतिकै जाने मन लागेन।
23: यतिकै पनि हुन्छ?
22: मैले साइन्सको कन्ठे गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
23: ए, कुरा त्यस्तो पो, ल हेर, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
24: नमस्ते, कति टाइमले पाल्नु भयो?
23: आज रिनाले स्कुल जान्न भनी साइन्सको कन्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
24: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
22: हस् म्याडम।
25: नेपाल सरकार विज्ञापन बोर्ड।
26: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
27: खोइ के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नआत्तिन, यस्तो त जल्दै लेखिहाल्छ नि।
26: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
27: तिमीलाई थाहा थिएन?
26: थाहा थिएन।
27: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
26: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
27: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
28: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
29: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
30: नेपाल सरकार।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त।
2: सोहिता तिनीहरूको के खासखुस कुरा हुँदैछ के भयो भन त?
3: केही होइन मिस,
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो बुझ्यौ। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन।

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुनो एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुनो एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्य को लागि हाम्रो अभियान
3: Sanche Solu FM Studio Time
4: It's 7 p.m. Saat ko 7 baje
5: Time check ko saath ma New Star Digital Color Lab tatha Dwaramai Offset Press Solu Dutkunda Nagarpalika 5 Solu Khumbu

0: नमस्कार, पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यो रेबिका राई सँगै सरस्वतीपुरी।
1: सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू।
0: भोटेको सुबाडीका कारण सोलुखुम्बुका 53 जना नागरिक अझै बेपत्ता, 16 जनाको जीवितै उद्धार। सोलुखुम्बुमा ग्यास सिलिण्डरबाट हुने आगलागी नियन्त्रण सम्बन्धी डेमो प्रदर्शन।
1: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोलुदी कुण्डका राष्ट्र सेवकले जमा गरे 33 लाख रूपियाँ राहत। स्थापना दिवसमा होला कार्यालय सोलुखुम्बुले गर्यो हाजिरी। हजारी जवाफ प्रतियोगिता।
0: चाडपर्व नजिकैसँगै थुलुङ्गुदको सीमा बजार अनुगमन तीव्र। छैटौं नेचा सोल्यान गोल्ड कप कार्तिकमा भाडा दर समायोजन गर्न नेपाली यातायात व्यवसायी राष्ट्रिय महासंघ खोटाङको माग।
1: नेकपाको वडा र पालिका अधिवेशन कार्यतालिका सार्वजनिक। प्रधानमन्त्रीको कार्यालयकालको पछिल्लो प्रगति सार्वजनिक। काठमाडौँ उपत्यकामा 6 ठाउँबाट जुनसुकै कम्पनीका ग्यास सिलिण्डर साट्न पाइने।
0: भारतीय पाइलट स्मित मछुवारले इजरायलको सर्वोच्च पुरस्कार पाउने। अमेरिका र ग्रीस बीच नयाँ सुरक्षा सम्झौता।
1: र एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक व्यवस्थापनलाई नगद पुरस्कार।
2: ए बाबु, लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले भइरहन बनायो। युरोप पनि के हो के यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्र नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउनुहोस् दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98434986652, 98247718, 98443459696 र 98613374। आन्जी औषधालय सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा।
0: सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिकाका राष्ट्र सेवक कर्मचारी तथा शिक्षकहरूले रसुवाको भोटेको सुबाडीबाट प्रभावितका लागि करिब 33 लाख रूपियाँ राहत रकम उपलब्ध गराएका छन्। प्राकृतिक विपत्तिको कठिन घड़ीमा बाढ़ी प्रभावित नागरिकहरूको उद्धार राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले सोलो दुधकुण्ड नगरपालिकाका जनप्रतिनिधि शिक्षक कर्मचारीहरूको सामूहिक सद्भाव र दायित्व अन्तर्गत राष्ट्रिय ऐक्यबद्धता स्वरूप विभिन्न कोषहरूमा आर्थिक सहयोग जम्मा गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापाले जानकारी दिनुभयो। प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र थापाका अनुसार नगरपालिका अन्तर्गतका स्थायी करार राहत तथा छुने स्वीकाई अनुदानमा कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीहरूबाट 24,89,301 रूपियाँ र नगरपालिका प्रशासनिक कर्मचारीको तर्फबाट 7,93,028 रूपियाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। सोही दुतकुण्ड नगरपालिकाका जनप्रतिनिधिहरूबाट बाढ़ी पीड़ितहरूको राहतका लागि स्थानीय विपद कोषमा 7,23,000 रूपियाँ रकम जम्मा गरिएको छ। उक्त रकम सहित नगरपालिकाको थप सहयोगमा बाढ़ीपछि सम्पर्क विहीन रहेका सोलुखुम्बुका स्थायी ठेगाना भएका परिवारलाई करिब 26 लाख रूपियाँ नगद उपलब्ध गराइएको छ। नगरपालिकाले भोटेको सिबाडीमा परिसम्पर्क विहीन भएका 52 जनाका परिवारलाई प्रति परिवार 50,000 रूपियाँका दरले राहत उपलब्ध गराएको हो। नगर प्रमुख नामले चाङ शेर्पाका अनुसार नगर कार्यपालिकाबाट निर्णय गरेर सम्पर्क विहीन जिल्लावासीका लागि परिवारलाई राहत उपलब्ध गराइएको हो।
1: गत भदौ 9 गते रसुवाको भोटे कोशीमा आएको विस्फन बाढ़ीका कारण सोलुखुम्बुका 53 जना नागरिक अझैसम्म बेपत्ता रहेका छन्। बाढ़ीबाट सोलुखुम्बुका कुल 71 जना नागरिक प्रभावित भएको आधिकारिक विवरण रहेको छ। जसमध्ये 16 जनाको जीवित उद्धार गरिएको छ भने 2 जना सकुशल सम्पर्कमा आएका छन्। बेपत्ता भएका 53 जना भने अझै खोजी भइरहेको छ र उनीहरूको सम्पर्क विहीन रहेका छन्। बाढ़ीका कारण हालसम्म सम्पर्कमा नआएका 53 जना नागरिक मध्ये रसुवाको असमना पालमा विगत 3 वर्षदेखि काम गर्दै आएका लिखुफिके गाउँपालिका वडा नम्बर 5 का दिलबहादुर फुजेल अर्जुन बाढ़ीपछि बेपत्ता भएका छन्। लिखुफिके 1 ठेगाना भई हाल काठमाडौँ बस्दै आएका पेम्बा शेर्पा, लिखुफिके 1 कई संगे शेर्पा ट्रेकिङका क्रममा तिब्बतर्फ जाने बाटोमा रहेको रसुवाको बाढ़ीमा परि सम्पर्क विहीन भएका छन्। सोताङ गाउँपालिका वडा नम्बर 4 चित्रे घर भई हाल काठमाडौँ बस्ने सुना शेर्पा, चिलिमे त्रिशुले कन्स्ट्रक्सन रोडमा काम गर्न गएको बेला चिमुरेबाट बेपत्ता भएका हुन्। सोताङ गाउँपालिका वडा नम्बर 4 का प्रेम कुमार नासरिङ मुन्धुम ट्रावल्स मार्फत सोताङ गाउँपालिका वडा नम्बर 2 सिपल घर चेपिल घर भई हाल काठमाडौँ बस्दै आएका ग्याल्जन शेर्पा र सोताङ गाउँपालिका 2 जुके घर भई हाल काठमाडौँ बस्दै आएका दागुम्बु शेर्पा कैलाश सुनिम कम्पनी मार्फत काठमाडौँबाट तिब्बतर्फ ट्रेकिङमा गएको अवस्थामा टिमुरेबाट सम्पर्क विहीन भएका छन्। सोताङ गाउँपालिका वडा नम्बर 4 नाम्लुङका अम्बिर नासरिङ, अमित भन्ने कर्ण नासरिङ पछि पनि मुन्धुम ट्रावल्स कम्पनी मार्फत तिब्बत ट्रेकिङमा जाने क्रममा टिमुरे पुगेपछि मोबाइल अफ भई बेपत्ता भएका छन्। थुलुङ दुकुसी गाउँपालिका वडा नम्बर 2 का बाबु राम खत्री, सोही गाउँपालिका वडा नम्बर 9 का पाण्डेव राई तिब्बतबाट नेपाल फर्किने क्रममा रसुवाको टिमुरे आइपुगेको खबर गरे पश्चात सम्पर्क विहीन बनेका हुन्। थुलुङ दुकुसी गाउँपालिका वडा नम्बर 2 कागेल घर भई नेपाली सेनाको श्री शेर गन नुवाकोट ब्यारेक बाजा मैले हाइड्रो पावर सुरक्षा पोस्टमा कार्यरत पिउट विनोद बस्नेत तथा थुलुङ बुदकुसी वडा नम्बर 8 का डम्बर राई पनि तिब्बतबाट फर्किने क्रममा बेपत्ता भएका छन्। सोलुङ दुतकुना नगरपालिका वडा नम्बर 1 तेर्खाका तेन्जिङ शेर्पा, सोलु दुतकुना नगरपालिका 1 का भूपाल बुर्सा मगर, सोलु दुतकुना नगरपालिका 8 का च्याङसारका धनबहादुर तमाङ, रिचार्ज टुरिज्म टावर्स मार्फत सोलु दुतकुना 9 का गोराका अङ्गीमा दावा शेर्पा ट्रेकिङका क्रममा तिब्बत गएको अवस्थामा टिमुरेबाट बेपत्ता भएका छन्। सोलु दुतकुना नगरपालिका वडा नम्बर 8 का सुरेश मगर, अनिश मगर मुन्धुम ट्रावल्स मार्फत सोलु दुतकुना नगरपालिका वडा नम्बर 8 सिन्डिका विकास श्रेष्ठ, सोलु दुतकुना नगरपालिका 10 भिकुरेका पसाङ काजी तमाङ, सोलु दुतकुण्ड 10 टापटिङका दोर्जी तमाङ, सोलु दुतकुना नगरपालिका 10 का सुरेश श्रेष्ठ, सोलु दुतकुना नगरपालिका 10 टापटिङका काजी शेर्पा, सोलु दुतकुना नगरपालिका 10 का रोजित तमाङ, पसाङ तमाङ, सिरिङ तमाङ, सागर तमाङ र रुन्जी तमाङ सुबैजना तिब्बतर्फको ट्रेकिङका लागि गएका थिए। सोलु दुतकुना नगरपालिका वडा नम्बर 2 का तुम्बुकका छोटी शेर्पा आफन्तको घर टिमुरेमा गएको बेला बाढ़ीमा परेकी हुन् भने सोलु दुतकुना नगरपालिका वडा नम्बर 6 का गेलु शेर्पा र फुर्बा शेर्पा तिब्बतर्फ ट्रेकिङमा जाने क्रममा रसुवाको बाढ़ीमा परि बेपत्ता भएका छन्। सोलु दुतकुना नगरपालिका वडा नम्बर 7 का निङमार शेर्पा र निको गाडीका सहचालकका रूपमा केरूङ बस पार्क गएको बेला बेपत्ता भएका हुन्। सोलु दुतकुना नगरपालिका वडा नम्बर 11 शेर्पा मुडेका सोमबार शेर्पा विगत 12-13 वर्षदेखि रसुवामा बस्तल व्यवसाय गर्दै आएका थिए भने सुलु दुकुना नगरपालिका 11 मगर मुडेका पोक्सिद माया तामाङ र देवबहादुर मगर दम्पति विगत 20 वर्षदेखि रसुवामा होटल व्यवसाय सञ्चालन गर्दै आएका थिए। सोलु दुकुना नगरपालिका वडा नम्बर 5 ज्याङदिनका साङबो तामाङ तिब्बतर्फ ट्रेकिङमा गएर साइना बोर्डर क्षेत्रबाट सम्पर्कविहीन भएका थिए। मापु दुकुसे गाउँपालिका वडा नम्बर 2 का तुलबहादुर थापा मगर हर्क बहादुर थापा मगर र प्रकाश मगर सिंहको तिब्बतबाट ट्रेकिङ गरी नेपाल फर्किने क्रममा रसुवा क्षेत्रबाट बेपत्ता भएका छन्। मापु दुकुसे गाउँपालिका वडा नम्बर 3 का नवीन घिमिरे बिक रसुवाको मैलुङ हाइड्रोमा काम गर्दै आएका थिए। मापु दुकुसे गाउँपालिका वडा नम्बर 6 का गोकुल बुडा थोकी मगर प्रेम बुदा थोकी मगर कुमार बुदा थोकी मगर र वडा नम्बर 7 का बालकुमार मेन सिंह मगर तिब्बततर्फ ट्रेकिङमा पोटर भरियाको काम गर्न गएका थिए। मापुदुकुसी गाउँपालिका वडा नम्बर 1 का नुरू साङ्गु शेर्पा भन्ने नुरू शेर्पा चिम्बुर स्थित कैलाश होटलमा बास बसेको बेला बेपत्ता भएका हुन्। मापुदुकुसी गाउँपालिका वडा नम्बर 4 का ओमनाथ राई अपर त्रिशुली जलविद्युत आयोजनामा भान्सा किचनको काम गर्दै आएका थिए भने मापुदुकुसी गाउँपालिका वडा नम्बर 5 का रामकाजी तामाङ ट्रेकिङको गाइडका रूपमा तिब्बततर्फ गएका थिए। नेचर फल्याङ गाउँपालिका वडा नम्बर 1 का लान्छिना शेर्पा रसुवा स्थित ट्रेकिङ अफिसमा कर्मचारीका रूपमा कार्यरत रहेका थिए भने नेचर फल्याङ 1 आंशुरबा शेर्पा पनि ट्रेकिङकै सिलसिलामा रसुवा पुगेका थिए। महाकुलुङ गाउँपालिका वडा नम्बर 3 का खाङ विश्वका सुशान्त कुलुङ हिमालयन ट्रेक कम्पनी मार्फत महाकुलुङ गाउँपालिकाका सुबोधन राई मुन्धुन ट्राभल्स कम्पनी मार्फत र महाकुलुङ गाउँपालिकाकै निरकुमार राई होलिडे टुर एण्ड ट्राभल कम्पनी मार्फत काठमाडौँबाट तिब्बततर्फ ट्रेकिङ जाने क्रममा चिमुरे पुगेपछि सम्पर्कविहीन भएका विवरणमा उल्लेख गरिएको छ। यसै बीच बाढीपछि सकुशल सम्पर्कमा आउन सफल भएका दुईजनामा लिकुपिके गाउँपालिका वडा नम्बर 1 का दोर्जी शेर्पा र खुम्बु पसाङ लामो गाउँपालिका वडा नम्बर 2 का मुसेका पसाङ दावा शेर्पा रहेका छन्। बाढी प्रभावित क्षेत्रबाट सकुशल उद्धार गरेका सोह्रजना सोलुखुम्बुका नागरिकहरूमा टासी तामाङ लाभसिरिङ तामाङ निमा तामाङ परशुराम राई सृजना तामाङ हिरामाए मगर पसाङ दावा शेर्पा सुनमाए तामाङ सिरिङ तामाङ अजय राई मनजित मनिष विक विशाल विक प्रवीण विक लालबहादुर कार्की पुसाङ शेर्पा र हुमान सिंह बसित रहेका छन्।
0: हुला हुला कार्यालय सोलुखुम्बुले 152 विश्व हुला दिवसको अवसरमा सोलुखुम्बुको महाकुलुङमा अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाब प्रतियोगिता सम्पन्न गरेको छ। महाकुलुङ गाउँपालिकाका अध्यक्ष सूर्य बहादुर कुलुङको प्रमुख आतिथ्यतामा दुनी स्थित महाकुलुङ सगरमाथा नाभिमा प्रतियोगिता आयोजना गरिएको हो। सोपाङ र महाकुलुङ गाउँपालिकाका 5 विद्यालय सहभागी प्रतियोगितामा आयोजक विद्यालय महाकुलुङ सगरमाथा माध्यमिक विद्यालय प्रथम भएको छ। प्रथम स्थान हासिल गरेको विद्यालयले नगद 5,000 रूपियाँ सहित प्रमाणपत्र प्राप्त गरेको छ। त्यसै गरी सोपाङ माध्यमिक विद्यालय द्वितीय हुँदै 3,000 रूपियाँ र वीरेन्द्र ज्योति माध्यमिक विद्यालय तृतीय हुँदै 2,000 रूपियाँ सहित प्रमाणपत्र प्राप्त गरेको जिल्ला हुला कार्यालयकी निमित्त प्रमुख शोभा नेपालले जानकारी दिनुभयो। विश्व हुला दिवसको अवसरमा महाकुलुङमा पालिका स्तरीय फोर्स सेवा पनि औपचारिक रूपमा संचालनमा ल्याइएको छ। हुलाक सेवालाई डिजिटल तथा प्रविधि मैत्री बनाउने उद्देश्यले शुरू गरिएको फेर्स आन्तरिक ट्र्याकिङ प्रणाली हो। यस प्रणाली मार्फत हुलाकबाट पठाइएका चिठी पत्र पार्सल तथा दर्ता सामग्री कहाँ पुगेका छन् भन्ने जानकारी डिजिटल माध्यमबाट अनुगमन गर्न सकिन्छ। पेस प्रणाली संचालनमा आएसँगै हुलाक सामग्रीको अवस्था बारे जानकारी लिन सहज हुनुका साथै सेवा प्रभावलाई थप व्यवस्थित पारदर्शी र छिटो छरितो बनाउन सहयोग पुग्ने जिल्ला हुलाक कार्यालय सोलुखुम्बुले जनाएको छ।
1: सोलुखुम्बुमा घरेलु एलपी ग्यास सिलिण्डरबाट हुन सक्ने सम्भावित दुर्घटना तथा आगलागी नियन्त्रण सम्बन्धी डेमो प्रदर्शन गरेको छ। जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरी बल नेपाल गुल्मा हेडक्वार्टर सोलुखुम्बुको आयोजना विपद व्यवस्थापन सम्बन्धी आधारभूत तालिम र प्रयोगत्मक अभ्यास सञ्चालन गरेको हो। कार्यक्रममा सशस्त्र प्रहरीका तालिम प्राप्त सुरक्षा कर्मीहरूले ग्यास सिलिण्डरमा आगलागी हुँदा अपनाउनु पर्ने सुरक्षित तथा वैज्ञानिक विधिहरूको प्रत्यक्ष प्रदर्शन गरेका हुन्। कार्यक्रममा विशेष गरी भान्सा खुल्लामा खाना बनाइरहेका बेला ग्यास सिलिण्डर रेगुलेटर वा पाइपमा आगो लागेमा नआतिकन घरमै उपलब्ध सामग्री प्रयोग गरेर आगो कसरी नियन्त्रण गर्न सकिन्छ भन्ने बारे जानकारी दिएको थियो। आगो निभाउने क्रममा अक्सिजन आपूर्ति बन्द गर्ने अर्थात स्मदरिङ प्रविधिको प्रयोग प्रभावकारी हुने जानकारी दिएको छ। प्रदर्शनका क्रममा बाक्लो कम्मल सिरकुवा भिटेलाई पानीमा भिसाएर बढ़ी भएको सिलिण्डरलाई चारैतिरबाट छोप्ने विधि देखाएको थियो। यसरी हावा प्रवेश रोकिदा आगो आफै निप्ने सशस्त्र प्रहरीले सुनाएको छ। यस्तै गम्सा र सुतीको कपड़ा भिसाएर पाइप वा जुवावट भएको बाघ छोप्दा पनि आगो नियन्त्रण गर्न सकिने अभ्यास गराएको थियो।
0: दुत्कोशी गाउँपालिका वडा नम्बर दुईमा संचालित विभिन्न पसल वा होटलहरूमा बजार अनुगमन गरिएको छ। चाडपर्व नजिकैसँगै गाउँपालिकाले बजार अनुगमनलाई तीव्रता दिएको हो। आज आन्तरिक लेखा परीक्षक भेषराज कार्कीको नेतृत्वमा खटिएको टोलीले वडा नम्बर दुईका विभिन्न पसल तथा होटलहरूमा अनुगमन गर्दा 16,756 बराबरका अखाद्य तथा म्याद गुज्रिएका वस्तुहरू बरामद गरी तत्काल नष्ट गरेको छ। का समयमा उपभोक्ताको स्वास्थ्य र अधिकारलाई मध्यनजर गर्दै गाउँपालिकाले बजारमा हुने कालो बजारी म्याद गुज्रिएका तथा अखाद्य वस्तुको बिक्री वितरण नियन्त्रण गर्न नियमित अनुगमनलाई थप प्रभावकारी बनाउँदै लैजाने गाउँपालिकाले जनाएको छ।
1: छैटौं नेचर फल्याङ गोल्ड कप 2083 आयोजना हुने भएको छ। फुटबल प्रेमीहरूका लागि प्रतीक्षित यस प्रतियोगितामा आगामी कार्तिक 14 19 गतेसम्म नाम्लोमा अवस्थित लाहुरे चौर खेल मैदानमा सञ्चालन हुनेछ। स्थानीय स्तरमा खेलकुदलाई प्रोत्साहन गर्न वडा स्तरीय खेलकुद विकास समिति नेचर फल्याङ 5 खुम्बुको आयोजनामा हुन लागेको प्रतियोगितामा आकर्षक पुरस्कारको व्यवस्था गरेको छ। गोल्ड कपको विजेता टोलीले प्रथम पुरस्कार स्वरूप रू 1,55,000 नगद राशिका साथै ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। त्यसै गरी द्वितीय पुरस्कार स्वरूप उपविजेता टोलीले रू 85,000 नगद राशि ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसका साथै अन्य दुईवटा टोलीलाई सान्त्वन पुरस्कार स्वरूप जनही 35,000 र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। आयोजक समितिले सम्पूर्ण इच्छुक स्थानीय टोलीहरूलाई यस सदिने फुटबल उत्सवमा सहभागी हुन आह्वान गरेको छ। यस फुटबल प्रतियोगिताको मुख्य प्रायोजकमा नेचर फल्याङ गाउँपालिका सोलुखुम्बु र नेचर फल्याङ वडा 5 सोलुखुम्बु रहेका छन्।
0: नेपाली यातायात व्यवसायी राष्ट्रिय महासंघ खोटाङले जिल्लामा संचालन हुने यातायातका सवारी साधनको भाड़ा दर समायोजन गर्न माग गरेको छ। यातायात व्यवसायी राष्ट्रिय महासंघले आज खोटाङका प्रमुख जिल्ला अधिकारी महेश कुमार गुरूङ मार्फत कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगरमा ज्ञापन पत्र पठाएको हो। कोशी प्रदेश सरकारको निर्णय अनुसार यही असोज 19 गते प्रमुख जिल्ला अधिकारी गुरूङको अध्यक्षतामा बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकबाट जिल्लाका पक्की तथा कच्ची ग्रामीण सड़कमा संचालन हुने सवारी साधनको भाड़ा दर प्रतिशतका आधारमा निर्धारण गरी सिफारिश गरिएको थियो। सर्वपक्षीय बैठकले गरेको निर्णयमा असहमति जनाउँदै महासंघले जिल्ला प्रशासन कार्यालय मार्फत प्रदेश सरकारलाई ज्ञापन पत्र पठाउँदै यात्रु र यातायात व्यवसायी दुवैको हितलाई ध्यानमा राखेर भाड़ा दर निर्धारण गर्न माग गरेको हो। जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले आफू खुशी भाड़ा असुल्दै आएका यातायात व्यवसायीलाई नियमन गर्न जिल्लाभित्र संचालन हुने सार्वजनिक यातायातको पहिलो पटक भाड़ा दर निर्धारण गरेको थियो। जिल्लाका प्रमुख व्यापारी केन्द्र अधिकतर बजारमा स्थानीय तहका केन्द्रसम्म संचालन हुने यात्रु बाहेक बस मिनी बस र हाइसका लागि प्रति किलोमिटर प्रति व्यक्ति 13 तथा जीपसुमका लागि प्रति किलोमिटर प्रति व्यक्ति 15 दरले भाड़ा दर निर्धारण गरिएको हो।
1: शेयर बजार आज दोहोरो अंकले बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी 17.15 अंकले बढ़ेर 2,591.80 बिन्दुमा पुगेको छ। आज सबै समूहको सूचक बढ़ेकोमा बैंक समूह 1.28% उकालो लागेको छ। आज 180 कम्पनीको शेयर बढ़ेकोमा 89 घटेको छ भने 10 कम्पनीको शेयर भने घटबट भएको छैन। आज कुथेलु बुखारी हाइड्रो पावरको शेयर 9.1% ले बढ़ेको छ। समग्रमा बजार उकालो लागेको दिन रेस लाइन इनर्जीको शेयर 7.85% ले घटेको छ। हालसे निप्सी सँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.93 अर्ब कारोबार भएकोमा आज 353 वटा कम्पनीको 1.29 करोड़ इता शेयर 4.83 अर्ब रूपियाँमा किनबेच भएको छ।
0: नेपाली कम्युनिष्ट पार्टी नेकपाले ओडा र पालिका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। पार्टी केन्द्रीय कार्यालय परिसाँडामा आज बसेको पार्टी केन्द्रित संयोजन समितिको बैठकले ओडा र पालिका स्तरको अधिवेशन पालिका चुनाव अगाडि गर्ने निर्णय गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको छ। उहाँका अनुसार आउँदो पुस 11 गते देशभरका सबै ओडामा एकै दिन ओडा स्तरीय अधिवेशन गर्ने निर्णय बैठकले गरेको छ। त्यसै गरी माघ 15 मा पालिका अधिवेशन गर्ने निर्णय भएको प्रवक्ता ज्वालाले जानकारी दिनुभयो। जिल्ला प्रदेश र केन्द्रीय महाधिवेशन भने पालिकाको चुनावपछि मात्रै गर्ने निर्णय भएको उहाँले बताउनुभयो। तल्लो तहको अधिवेशनदेखि नै युवा सहभागिता बढ़ाउने निर्णय पनि भएको प्रवक्ता ज्वालाले बताउनु भएको छ।
1: प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले पछिल्लो एक साताको कार्य प्रगति सार्वजनिक गरेको छ। आज आयोजित नियमित पत्रकार सम्मेलनमा यी असोज 18 गतेदेखि 23 गतेसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यकालका प्रवक्ता कार्यालयका प्रवक्ता सहसचिव हेमराज सरायलका अनुसार हाल राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली संचालन तथा व्यवस्थापन कार्यविधि 2083 को मस्यौदा निर्माण भइरहेको छ। लगानी सम्बन्धी आधिकारिक सूचना प्रक्रिया आवश्यक स्वीकृति कागजात शुल्क समय सीमा तथा जिम्मेवारी निकायको जानकारी एकै ठाउँबाट उपलब्ध गराउने उद्देश्यले कार्यविधि निर्माण गर्न लागेको उहाँले जानकारी दिनुभएको छ। प्रवक्ता रायलका अनुसार कार्यविधिमा लगानी सम्बन्धी सरकारी सेवालाई क्रमशः एउटै डिजिटल माध्यममा आवृत्त गर्ने एउटै लगानीकर्ता वा परियोजनाका साझा विवरण तथा कागजात पूर्ण प्रयोग गरी अनावश्यक दोहोरोपन हटाउने कानूनले क्रमिक प्रक्रिया अनिवार्य नगरेको सेवा रूपमा संचालन गर्नुपर्नेछ। साथै आवेदनलाई सम्बन्धित अधिकार प्राप्त निकायमा प्रणालीगत रूपमा पठाउने संघ प्रदेश तथा स्थानीय तहका सरकारी प्रणाली बीच सुरक्षित अन्तर संचालन कायम गर्नेछ। कार्यविधिमा आवेदनको अवस्था लगानीकर्तालाई देखाउने पूर्व लगानीदेखि संचालन विस्तार पूर्व लगानी तथा प्रक्रिया गर सहजीकरण उपलब्ध गराउने लगायतका उद्देश्य समेटेको छ। प्रवक्ता रायलका अनुसार यसबीच संघ प्रदेश र स्थानीय तह समन्वय र अन्तर सम्बन्ध ऐन 2077 को दफा 22 बमोजिमको विषयगत समितिका सचिवहरूसँग छलफल एवं अन्तर्क्रिया कार्यक्रम आयोजना गरिने भएको छ। अन्तर्क्रिया कार्यक्रममा भएका 8 हुँदै निर्णयहरू आवश्यक कार्यान्वयनका लागि विषयगत समिति रहेका सम्बन्धित मन्त्रालयहरूमा प्रेषित गरिएको छ। उहाँले संघीय सरकार जनजी आन्दोलनका प्रतिनिधिबीच गत वर्षको मंगसिर 24 गते भएको सम्झौता कार्यान्वयनका लागि सन्दर्भमा सहजीकरणका लागि गठित समितिले गरेका निर्णयहरू कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा प्रेषित गरिएको छ।
0: काठमाण्डु उपत्यकामा दशैंको अवधिभर जुनसुकै कम्पनीका ग्यास सिलिण्डर साथमा पाइने भएको छ। दशैंमा ग्यासको आपूर्ति सहज बनाउन 6 ठाउँबाट जुनसुकै कम्पनीका सिलिण्डर साथमा पाइने व्यवस्था गरिएको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। संघका अनुसार घट स्थापना पशुदेखि फूलपातीसम्म बालाचुमा रहेको नेपाल ग्यासको उद्योग, पेप्सी कोलामा रहेको सगर ग्यासको गोदाम, सुके भाराको बाबा ग्यासको डिपो, सिफलमा रहेको एभरेस्ट तथा सुगम ग्यासको केन्द्र कलंकीको साई बाबा र श्रीकृष्ण ग्यासको गोदाम तथा ललितपुरको हरिसिद्धिमा रहेको सुदाम ग्यासको गोदामबाट बिहान 9:30 बजेदेखि दिउँसो 4 बजेसम्म निशुल्क सिलिण्डर साट्न सकिनेछ। बजारमा 58 वटा कम्पनीका ग्यास सिलिण्डर रहेकाले उपभोक्तालाई सिलिण्डर साट्न सहज बनाउन यस्तो व्यवस्था गर्न लागि संघले जनाएको छ। एकजना उपभोक्ताले एक सिलिण्डर मात्र साट्न पाउने व्यवस्था गरिएको छ। सुविधाको दुरूपयोग रोक्न उपभोक्ताको पहिचान र मोबाइल नम्बर समेत अभिलेख गरिने भएको छ।
1: भारतीय पाइलट इस्मेत मसारले इजरायलको सर्वोच्च नागरिक सम्मान प्राप्त गर्ने हुनुभएको छ। इजरायलका राष्ट्रपति इसाक हर्जोगले पाइलट मसार पूर्ण रूपमा निको भएपछि उहाँलाई प्रेस्टिजियल अवार्ड फर सिभिलियन हिरोजियम प्रदान गरिने बताउनु भएको छ। भारतीय पायलट मसाले फ्लाई दुवै विमानको ककपिट भित्र माने सह पायलटको आक्रमणका

0: राजनैतिक संवादको उद्घाटन सत्रमा दुई देशबीच नयाँ सुरक्षा समझदारी भएको घोषणा गर्नुभएको चिनिया समाचार संस्था सिन्हाले जनाएको छ। समझदारीले आतंकवाद विरूद्धको अभियान र सुरक्षा सूचनाको आदान प्रदानलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ। विदेश मन्त्री रुबियोले ग्रीसलाई अमेरिकाको भरपर्दो साझेदार र अस्थिर विश्वमा स्थिरताको स्रोतका रूपमा व्याख्या गर्नुभयो। इरान र हर्मुज जलमार्ग क्षेत्रको तनावलाई सागरको संकट तथा रूस युक्रेन युद्धका कारण विश्वसँगको ऐतिहासिक गठबन्धन थप महत्वपूर्ण बनेको उहाँको भनाई छ। सरकारले जापानको आइसिना नायुगामा भएको विश्व संस्करणको एसियाली खेलकुद एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने भएको छ। आज बसेको मन्त्री परिषद बैठकले खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री विक्रम तिमिल सिन्हाले जानकारी दिनुभएको छ। एसियाडमा नेपालका लागि महिला कबड्डी टोली र कराते खेलाड़ी तेन्जिङ शेर्पाले काँस्य पदक जितेका थिए। नेपाली महिला टोलीले लगातार दोस्रो पदक काँस्य जितेको हो। शेर्पाको भने यो पहिलो पदक रहेको छ। राष्ट्रिय खेलकुद विकास नियमावली 2079 ओलम्पिक एसियाली खेलकुद जस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाड़ीले पाउने पुरस्कारको व्यवस्था रहेको छ।
1: खेल खबर सँगै समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: भोटे कुस्ती बाटेका कारण सोलुखुम्बुका 53 नागरिक अझै बेपत्ता। 16 जनाको जीविते उद्धार। सोलुखुम्बुमा ग्यास सिलिण्डरबाट हुने आगो लागि नियन्त्रण सम्बन्धी डेमो प्रदर्शन।
1: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सोलो दुतकुण्डका राष्ट्र सेवकले जम्मा गरे 33 लाख रूपियाँ। राहत स्थापना दिवसमा हुला कार्यलाई सोलुखुम्बुले गर्यो हाजिरी जवाब प्रतियोगिता।
0: साँझ बजार नजिकीसँगै थुलुङ दुतकुसीमा बजार अनुगमन तीव्र। चैतौ निशा सल्यान गोल्ड कप कार्तिकमा भादबर समायोजन गर्न नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ खोटाङको माग।
1: नेकपाको ओडा र पालिका अधिवेशन कार्यकालीका सार्वजनिक। प्रधानमन्त्री कार्यालयको पछिल्लो प्रगति सार्वजनिक। काठमाडौँ उपत्यकाका 6 ठाउँबाट जुनसुकै कम्पनीका ग्यास सिलिण्डर साट्न पाइने।
0: भारतीय पाइलट स्मिथ मसाले इजरायलको सर्वोच्च पुरस्कार पाउने। अमेरिका र ग्रीस बीच नयाँ सुरक्षा सम्झौता।
1: र एसियाडमा पदक जित्ने खेलाड़ी प्रशिक्षक र व्यवस्थापकलाई नगद पुरस्कार।
0: अवस्था साँझ 7 बजेको सुरु समाचारबाट समाचार शाखाका सहकर्मीसँगै सरस्वती पुरी र रेविका राई विदा हुन्छौ। भोलि बिहान 7 बजेको सुरु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो फिल्म सुन्दै रहनुहोला। नमस्कार।

0: The radio next to your heart.
1: Solu FM 101.2 MHz.
2: CIN को साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। राष्ट्रपति पौडेलद्वारा एउटा मात्रै अध्यादेश जारी, भितौरी जग्गा व्यक्तिका नाममा दर्ता गर्ने सम्बन्धी अध्यादेश मन्त्री परिषदबाट स्वीकृत, चाडपर्वको समयमा अत्यावश्यक सेवाहरू सुचारू गर्न निर्देशन।
3: तथा सार्वजनिक विधाका बेलामा पनि निरन्तर रूपमा सेवा सञ्चालन गर्नको लागि आवश्यक पनि जनशक्ति, औषधि, उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्ने र नागरिकले अत्यावश्यक सेवाका लागि अनावश्यक शास्ति गर्नुपर्ने अवस्था चाहिँ सिर्जना नगर्ने भनेर यो पनि निर्णय भएको छ।
2: कांग्रेसको नयाँ नेतृत्वका लागि मतदान जारी, आजैबाट मतगणना शुरू हुने। एमाले स्थायी कमिटि बैठकमा चार एजेण्डामाथि छलफल। नेकपाले कार्तिक सातमा दुई दिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने,
4: दुई महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक सात गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्नेछौँ।
2: असोजको पहिलो साता परेको पानीबाट भएको क्षतिमा छ जिल्लामा विपद संकटग्रस्त क्षेत्र घोषणा। आज राति पनि अधिकांश क्षेत्रमा पानी पर्ने। तादिङमा सड़क

0: सिधा सवारी आउजाउमा प्रभाव।
1: यो पृथ्वी राजमार्गको गणौती भन्ने ठाउँमा नदीले कटान गर्दै जाँदाखेरि चाहिँ बाटो भाँचिएको अवस्था छ र गाडीहरू चाहिँ पूर्ण रूपमा बन्द भएको अवस्था छ।
0: र जापानमा सम्पन्न 20 एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई सरकारले सम्मान गर्ने, महिला कबड्डी र कराँचेका खेलाड़ी र व्यवस्थापकले नगद पाउने।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: सरकारले गर्नुपर्ने स्थानीय निर्वाचनको समय नजिकिन थालेको छ। वर्तमान जनप्रतिनिधिले आफूलाई सच्याउन आवश्यक छ। अनियमितता, जनप्रतिनिधिको दण्ड र स्वार्थपूर्ण व्यवहारले धेरै ठाउँमा स्थानीय तहप्रति नागरिकको असन्तुष्टि छ। अबको चुनावमा स्थानीय सरकारको कार्यशैली परिवर्तन हुने आधार देखिएन भने निर्वाचनमा जनसहभागिता कम हुन सक्छ।
3: राष्ट्रपति रामचन्द्र पौडेलले विपद सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश 2083 जारी गर्नुभएको छ। सरकारले राष्ट्रपति समक्ष 3 अध्यादेश जारी गर्नका लागि सिफारिश गरेको थियो, तर राष्ट्रपति कार्यालयबाट भने एउटा मात्रै अध्यादेश जारी गरेको हो। हाल 12 बेपत्ता भएका व्यक्तिलाई मृत घोषणा गर्न सकिने व्यवस्था थियो। अब छुट्याएर विपदको सम्बन्धमा 45 दिनमै मृत घोषणा गर्न सकिने विषय अध्यादेशमा उल्लेख गरिएको छ। सरकारले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पनि राष्ट्रपति समक्ष सिफारिशका लागि पठाएको थियो। दुई अध्यादेश भने अध्ययनकै क्रममा राखिरहेको राष्ट्रपति कार्यालयले जनाएको छ। भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशमा भूमिहीन दलित सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा दिने विषय समावेश गरिएको छ। राष्ट्रपतिले जारी गरेसँगै अध्यादेशले गरेका व्यवस्था लागू गरिएको छ। सरकारले चाडपर्वका समयमा अति आवश्यक सेवाहरू सुचारू गर्न निर्देशन दिएको छ। स्वास्थ्य, खानेपानी, विद्युत, दूरसंचार, विमानस्थल, यातायात र अस्पताल लगायतका अति आवश्यक सेवा नियमित संचालन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको हो। आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पत्रकार सम्मेलनमा सरकारले अति आवश्यक सेवाहरू अनिवार्य दिन निर्देशन दिएको बताएको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिव एवं प्रवक्ता राज अर्यालले चाडपर्वका बेला अत्यावश्यक सेवामा कुनै अवरोध हुन नदिन, आवश्यक जनशक्ति, औषधि र उपकरण तयारी अवस्थामा राख्न पत्राचार गरिसकिएको जानकारी दिनुभयो।
4: स्वास्थ्य, खानेपानी, विद्युत, दूरसंचार, सरसफाई, विमानस्थल, यातायात, सरकारी अस्पताल र अन्य अत्यावश्यक सेवाहरूमा चाडपर्वको बेला पनि तथा सार्वजनिक विधाका बेलामा पनि निरन्तर रूपमा सेवा सञ्चालन गर्नको लागि आवश्यक हुने जनशक्ति, औषधि, उपकरण तथा आकस्मिक सेवा तयारी अवस्थामा राख्ने र नागरिकले अत्यावश्यक सेवाका लागि अनावश्यक शास्ति गर्नु पर्ने अवस्था चाहिँ सिर्जना नगर्ने भनेर यो पनि निर्णय भएको छ। यो चाहिँ सबै निकायले हामीले त्यही अनुसार चाहिँ पत्राचार गरेर सम्बन्धित निकायलाई पठाएको छौँ।
3: त्यसै गरी सरकारले स्वदेशी तथा विदेशी लगानी प्रवर्धन गर्न लगानी सम्बन्धी सेवालाई सरल, पारदर्शी, स्वयंबद्ध र पूर्वानुमान योग्य बनाउने तयारी गरिएको छ। सरकारले विरौटी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूका नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन अध्यादेश 2083 स्वीकृति गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले यस्ता जग्गामा बसोबास गर्दै आएका व्यक्तिका नाममा जग्गा दर्ता गर्ने कानूनी बाटो खुल्नेछ। बैठकले विश्व बैंकसँग अर्थ क्विक क्वाटास्ट्रेफी फण्ड, भूकम्प विपद व्यवस्थापन कोषमा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय गरेको छ। बैठकका निर्णय सुनाउँदै सूचना तथा संचार मन्त्री विक्रम तिमुन्सेना,
5: विश्व बैंकसँग नेपाल अर्थक्वेक क्याटास्ट्रोफ फण्ड सम्बन्धी म्यान्डेट एग्रीमेन्टमा हस्ताक्षर गर्न स्वीकृति दिने, बिटौरी जग्गामा बसोबास गरी आएका व्यक्तिहरूको नाममा जग्गा दर्ता गर्ने सम्बन्धी समिति गठन आदेश 2083 स्वीकृत गर्ने, विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने महिला कबड्डी र कराते खेलका खेलाड़ी, प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने, र नेपाल न्याय सेवा सरकारी उकिल समूहका सह न्यायाधिवक्ता श्री अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीमा बढ़ुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने।
3: त्यस्तै नेपाल न्याय सेवा सरकारी वकिल समूहका सह न्यायाधिवक्ता अच्युत मणि नेउपानेलाई राजपत्रांकित विशिष्ट श्रेणीको पदमा बढ़ुवा गर्ने निर्णय सरकारले गरेको छ। नेउपानेलाई बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा व्यवस्थापन गरेको छ। हिमालमा जलवायु परिवर्तनको प्रभाव तथा भुटेकोशी त्रिशुली विपद अध्ययनका लागि गठित संसदीय विशेष समितिले विपद प्रभावितहरूको उद्धार राहत र पुनस्थापनाका लागि अल्पकालीन कार्ययोजना सार्वजनिक गरेको छ। समितिका सचिव डाक्टर रोजनाथ पाण्डेले राहत वितरणमा एकद्वार प्रणाली पीड़ितहरूको बैंक खातामा प्रत्यक्ष भुक्तानी र बेपत्ता परिवारका लागि कानूनी जटिलता फुकाउन अध्यादेश जारी गर्नुपर्ने लगायतका सुझावहरू सरकार समक्ष पेश गर्नुपर्ने बताउनु भएको हो। आज सिंहदरबारमा बसेको संसदीय विशेष समितिले विपद व्यवस्थापनलाई थप व्यवस्थित बनाउन चारवटा मुख्य स्तम्भहरूमा आधारित सुझावहरू तयार पारेको पाण्डेले बताउनुभयो।
6: तहगत समन्वय र एकीकृत राहत वितरण प्रणालीलाई थप व्यवस्थित बनाउनु पर्ने, अहिले भइरहेकोमा थप सुधार गर्दाखेरि त्यसले सम्बोधन गर्छ भन्ने हिसाबले राखिएको छ। जसमा तहगत सहकार्य र समन्वय अधिकारीको व्यवस्था, अब हामीले यहाँनिर चाहिँ सम्बन्धित व्यक्तिहरू जो सम्पर्क सूत्र हुन्छन् उहाँहरूबाट समन्वय होस्, जस्तो त्यहाँ हामीले हेर्दाखेरि जिल्ला प्रशासन कार्यालयले पालिका प्रमुखजीहरूले पनि त्यहाँ समन्वय गरेर काम गरेर देखिया छ, अरू निकायहरूसँग पनि समन्वय भएको र कसले के रोल खेल्ने भन्ने कुरा छ, विभिन्न सयौं संस्थाहरू त्यहाँ आइराख्दा पनि उहाँहरूको पनि समन्वय गरेको देखियो।
3: नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ। नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी 7255 जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन्। अपरान्ह 5:30 बजेसम्म कुल 5363 मत खसेको थियो। प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा 943, सुदूरपश्चिम र कर्णाली प्रदेशमा करी 982, लुम्बिनी प्रदेशमा 860, गण्डकी प्रदेशमा 723, बागमती प्रदेशमा 1225 र मध्य प्रदेशमा 900 मत खसेको छ। कांग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्के बीच प्रतिस्पर्धा भइरहेको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन निर्वाचन समिति अनुसार मतदान सम्पन्न भएसँगै आज मतगणना शुरू हुनेछ। नेकपा एमाले स्थायी कमिटी बैठकमा चारवटा एजेण्डामाथि छलफल भएको छ। दुई दिन बसेको बैठकमा मंगसिर पहिलो साता राष्ट्रिय भेला गर्ने, मंगसिर 26 गते उडा र पुष 4 गते पालिका अधिवेशन गर्ने, नगर र उडा अधिवेशनपछि प्रदेश स्तरीय भेला गर्ने लगायतका विषयमा छलफल भएको हो। आजको बैठकमा नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले आफ्नो धारणा राख्नु भएको थियो। उहाँले लोकतान्त्रिक गणतन्त्रको रक्षार्थ आफू पुनः राजनीतिमा आएको बताउनु भएको थियो। एमाले सचिव पद्मा आर्यले भन्नुभयो,
7: वरिष्ठ नेता कमल विद्यादेवी भण्डारीले अब 11 वर्षपछि आफ्नो पार्टी जीवनमा फर्किएको र आजको यो जुन मुलुकमा लोकतन्त्र संविधान प्रति एउटा जुन खालको खतरा देखिरहेको छ, अब यसको रक्षा गर्ने भनेको राजनीतिक दलले नै हो। जसले लोकतन्त्र स्थापना गरे तिनै दलहरूले नै यसको रक्षा गर्ने हो। म पनि हिजो त्यो आन्दोलनमा सरिक भए, त्यस्तो प्रतिको आघात माया विश्वास छ। पार्टीमा आबद्ध भएर लोकतन्त्रलाई गणतन्त्रलाई अझै सुदृढ बनाउनको निम्ति मद्दत पुर्याउन सक्छु।
3: नेपाली कम्युनिष्ट पार्टी नेकपाले कार्तिक 7 गतेदेखि 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टी कार्यालय प्रिस्टाण्डामा आज बसेको नेकपा केन्द्रीय संयोजक समितिको बैठकले कार्तिक 7 गतेदेखि मंगसिर 25 गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। महाधिवेशनको तयारी, स्थानीय तथा प्रदेश निर्वाचनको तयारी र सरकारका जनविरोधी तथा अराजक क्रियाकलाप विरूद्ध आन्दोलनको तयारी गर्नका लागि राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने कार्यविधि पारित गरिएको नेकपा प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभयो।
8: 2 महिने राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। यो अभियानको नाम चाहिँ हामीले राष्ट्रिय जागरण अभियान सञ्चालन गर्नेछौ। यो राष्ट्रिय जागरण अभियान भनेको चाहिँ कार्तिक 7 गते एउटा वृहत पत्रकार सम्मेलन गरेर हामीले यो अभियानको उद्घाटन गर्दैछौँ र मङ्सिर 25 गतेसम्म यो अभियान सञ्चालन हुने यसरी यो चाहिँ राष्ट्रिय जागरण अभियान को चाहिँ कार्यविधि आजको बैठकले पारित गरेको छ।
3: सरकारले अन्तर प्रदेश छोटो माध्यम र लामो दूरीमा विद्युतीय सार्वजनिक सवारीको भाडा दर समायोजन गरेको छ। यातायात व्यवस्था विभागले भाडा दर सार्वजनिक गर्दै तराई र पहाड़ी बाटोमा सञ्चालन हुने यात्रुवाहक तथा मालवाहक सवारीको प्रति किलोमिटर भाडा दरमा परिमार्जन गरिएको हो। सरकारले गत असोज 8 गतेदेखि 11 गतेसम्म विभिन्न जिल्लामा आएको बाढ़ी पहिरोबाट प्रभावित 6 जिल्लाका विभिन्न स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। यसअघि सरकारले भदौ 10 बाढ़ीबाट प्रभावित जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। गृह मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै गोर्खा मनाङ माग्दी बागलुङ पर्वत र नवलपरासी बर्दघाट सुस्ता पश्चिमका विभिन्न गाउँपालिकालाई विपद संकटग्रस्त घोषणा गर्ने घोषणा गरेको हो। काठमाडौँ जिल्ला अदालत दशैं बिदाको अवधिमा पनि खुल्ला रहने भएको छ। अदालतले आज सूचना जारी गर्दै असोज 25 गते कार्तिक 8 गतेसम्म अदालत बन्द रहने भए पनि केही दिन बाहेक अन्य दिन सेवा प्रवाह गर्ने जनाएको छ। अदालतका अनुसार घटस्थापना शनिबार फूलपाती र विजयादशमीको टीकाको दिन बाहेक अन्य दिन बिहान 11 बजेदेखि दिउँसो 3 बजेसम्म अदालत खुल्ला रहने सूचना अधिकारी शिव खतिवडाले सीआईएनलाई जानकारी दिनुभयो। पृथ्वी राजमार्गको धादिङस्थित गलौदीमा सड़क भाषिता सवारी आवाजात प्रभावित भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सड़क भाषिता दुईतर्फी नै सड़क अवरूद्ध भएको हो। सड़कको बीच भागमा चिरा परेर भाषिएपछि सवारी साधन रोकिएको छ। प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनले बताउनुभयो। साझा खबरमा अब खेल खबर। सरकारले जापानको आइची नागुयामा भएको विश्व एसियाली खेलकुदमा पदक प्राप्त गर्ने खेलाड़ीलाई नगद सम्मान गर्ने भएको छ। खेलकुदमा महिला कबड्डी र कराते खेलका खेलाड़ीले कास्य जितेका थिए। त्यस्तै प्रशिक्षक तथा व्यवस्थापकलाई नगद पुरस्कार प्रदान गर्ने सरकारले निर्णय गरेको हो। एक कार्यक्रम बीच खेलाड़ी र व्यवस्थापनलाई सम्मान गर्ने तयारी सरकारको रहेको छ।
0: सन्तोषी रावल रसुवा भोटेकुसी बाढ़ी प्रभावित क्षेत्रका स्थानीय विस्तारै व्यापार व्यवसायमा फर्कदै
9: 50,000 भाँडाकुँडा ल्याएर सामान तयारी गरेर घरमा आशीर्वाद गरेका छु। गर्दै जान्छु, किन्दै जान्छु, गर्दै जान्छु, किन्दै जान्छु, चल्छ। विपदमा परे म अब गरी खान सक्छु।
0: सूचना र जानकारी सहितको विषय श्रृंखला मिलिजुली नेपाली। यो सिजनको रुगाखोकीलाई सामान्य रुगाखोकीको रूपमा लिन नहुने चिकित्सकको सुझाव लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: शीतल जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
11: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडीमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
10: ओहो, तिमी त घरको खाने भएछौ नि।
12: के को सरसल्लाह हो दुईजनाको?
11: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
12: सही भन्यौ शीतल,